शुभ प्रभात। यो प्रभात बेलामा अहिले घडी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताले हाम्रो यो प्रसारण एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप न्युजन एआइआर सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ। अहिले समय भइरहेछ बिहानको 6:25:46। आज विक्रम सम्बत 2083 असार 15 गते, तदनुसार सन् 2026 जुन 29 तारिक सोम उभार। यसको साथै अब आरम्भ हुँदछ आजको हाम्रो यो बिहानी अधिवेशन। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका तपाईँ तमाम श्रोतासम्ममा हाम्रो प्राविधिक मित्र सिएल ब्राह्मण लगायत प्रसारण सहयोगी रिगदेन तामाङको साथमा सहयात्री म वीरेनको हार्दिक स्वागत अभिवादन अनि आज असार 15 पर्वको मङ्गलमय शुभकामना।

धन श्रोताहरू, अब आजको दिनको आरम्भ गरौँ ईश्वर चिन्तनबाट। आजको दिनको सुरुवात गरौँ अर्चनाबाट।

दीप दीप भव आफ्नो ज्योति आफै बन भगवान गौतम बुद्ध। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबिन्द, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई टिस्टा भेल्ली चियाबारी निवासी राज राईले सबै धर्मको उद्देश्य एकै हो भन्ने धर्म मान्ने तरिका

0: किन भिन्न भिन्नै भन्ने विषयमाथि एक चिन्तन सुनाउने छ, त आउनुहोस् सुनौ राज राईबाट यो चिन्तन।
1: श्रोता वृन्द नमस्कार, मेरो आजको विषय छ सर्वधर्मको उद्देश्य एक हो भने धर्म मान्ने तरिका किन भिन्न भिन्नै। संसारमा विभिन्न धर्महरू छन् जसलाई धर्म अनुयायीहरूले आआफ्नै विश्वासद्वारा अपनाउँदै आएका छन्। धर्महरू धेरै छन् तर ती सब धर्महरूले सत्य, प्रेम, शान्ति, सेवा, सौहार्दता आदि श्रेष्ठ गुणहरू नै सिकाएका छन्। सबै धर्मको मूल उद्देश्य विभिन्न मानवीय गुणहरूलाई आत्मसात गर्दै सत्य स्थापित गर्नु हो। धर्मले धनी भौतिक सुख होइन तर सदाचारी श्रेष्ठ मानिस बन्न सिकाउँछ औ जीवन उत्तम प्रकारले जिउने मार्ग देखाउँछ। धर्मले मानिसको वास्तविक जीवनको निम्ति विभिन्न परिस्थितिहरूमा सङ्घर्ष गर्ने शक्ति प्रदान गर्छ। जीवनको अन्तिम सत्य मोक्ष प्राप्त गर्नको निम्ति प्रथम सिँढी धर्म नै हो। सबै धर्ममा ईश्वरको सत्य स्वरूपलाई नै मान्यता दिएको पाइन्छ। यो अवधारणा हिन्दू, मुस्लिम, इसाई, बौद्ध, सिख सबै धर्ममा सत्य सम्बन्धमा कुनै मतभेद छैन। धर्म अनेक छ तर ईश्वर एक छ भन्ने सर्वव्यापी सत्यलाई सबैले ग्रहण गरेका छन्। ईश्वर अनन्त छ, मानिसको बुद्धि सीमित छ, यसैले ईश्वरलाई चिन्न गाह्रो हुन्छ। वर्तमान विश्वमा धेरैवटा प्रमुख धर्महरू छन्। यिनीहरू आर्य, सेमेटिक एवं मङ्गोलियन शाखा अन्तर्गत आउँछन्। आर्यमा हिन्दू, बौद्ध, जैन, पारसी र सिख धर्महरू पर्छन्। सेमेटिकमा यहुदी, जराथुष्ट, इसाई र इस्लाम धर्म पर्छन्। मङ्गोलियामा ताओ, कन्फुसियस र सिन्टो पर्छ।

एउटै धर्म थियो जसलाई सनातन धर्म भनेर मान्छौँ। विभिन्न युगमा यही धर्मको आधार र नीति अनुसार सबैले एकअर्कामा व्यवहार गर्थे। मानिसहरू वसुधैव कुटुम्बकमको सिद्धान्तमा हिँड्थे। सत्यम वद धर्मम चर, मातृदेव भव पितृदेव भव गुरुदेव भव अतिथिदेव भवको आचरणमा थिए। सबै सत्य बोल्थे, झुटो बोल्नु डराउँथे। सबैको आचरण शुद्ध र पवित्र औ प्रेमपूर्ण हुन्थ्यो। सबैमा आपसी प्रेम र भाइचारा थियो। उनीहरू ईश्वरको पितृत्व र मानवको भातृत्वलाई सिरोपर गरी सबैलाई आफ्नै सन्तान र ईश्वरलाई सबैको पिता तारणहार ठान्थे। आफ्नो वचनको पालनको निम्ति उनीहरू आफ्नो प्राण समेत उत्सर्ग गर्न किञ्चित हिचकिचाउँदैनथे। कालान्तरमा समयको परिवर्तन, भारतमा विदेशी शासकहरूको प्रवेश एवं तिनीहरूको दुर्नीति र दुराचारणको प्रभावले भारतीयहरूलाई धेरै असर पार्यो। कतिपय भारतीयहरू आफ्नो परम्परालाई त्यागेर भौतिकवादी हुन थाले। यसरी मानव मूल्यको ह्रास हुँदै गयो। मानिसहरू लोभी स्वार्थी हुँदै गए। यसो हुँदा अरू धर्मको प्रादुर्भाव हुँदै गएको इतिहासद्वारा थाहा पाउन सकिन्छ।

वास्तवमा सबै धर्महरूको लक्ष्य एउटै थियो भन्ने सत्य इतिहासलाई हेरे थाहा पाइन्छ। पछिबाट अरू धर्महरूको जन्म भएको पाइन्छ। उच्च कोटिका ज्ञान भएका सन्त महात्माहरूले आआफ्नै तरिकाले उपदेश वा दैवी सन्देश दिएका थिए। यसरी एक प्रवर्तकले कुनै एक पक्षलाई विशेष जोड दिएका थिए भने अर्कोले अर्कै पक्षलाई मान्यता दिए होलान्। देश, काल, विभिन्न परिस्थिति, विभिन्न संस्कृति आदिको प्रभाव मानिसमा पड़ेकै थियो। यसैले ती ज्ञानी सन्त महात्माहरूका प्रवचन, उपदेश, निराकार ईश्वरप्रतिको अनुभूतिले आआफ्नै प्रकारका सन्देशहरू त्यस बेलाका समाजलाई दिए होलान्। भाषा, संस्कृति, समय आदिका कारणले पनि आवश्यकता अनुसारको ईश्वरप्रतिको आस्था एवं विश्वास लिएर ती सरल र सोझो मानिसहरूले आफ्ना अग्रजहरूका मार्ग निर्देशनमा धर्मप्रतिको श्रद्धा राखेका थिए। विभिन्न समाजमा चलेको धर्महरूलाई राम्ररी हेऱ्यौँ भने कतिपय परस्पर विरोधीहरू पनि छन्, किनभने

मन्दिरका पूजा गर्ने तरिका रीतिरिवाज और उत्सवहरूमा एकरूपता देखिँदैन तर यी सबै धर्महरूलाई राम्ररी नियालेर हेरे गहन अध्ययन गरे हामी थाहा पाउँछौँ कि सबै धर्मको मूल एउटै सत्यमा अडिएको छ। सबै धर्मले मानिसको मनमा भौतिक वस्तुहरूको तुलनामा आत्मा सर्वोत्तम हो भन्ने कुराको ज्ञान हालिदिने काम गरे जसमा कि आध्यात्मिक सत्यको ज्ञान सबैमा पस्न सकोस्। एकम सत विप्र बहुधा वदन्ती, सत्य एउटै छ तर यसलाई विद्वानहरूद्वारा विभिन्न प्रकारले वर्णन गरिएको छ। वेदहरूमा वर्णन गरेका आध्यात्मिक मूल्यहरूमा आधारित हिन्दू धर्ममा सबै प्राणीहरूमा एउटै परमेश्वरको बास छ भन्ने तथ्यलाई मानव जीवनको परम लक्ष्य मानिन्छ। जौराष्ट्र मतमा यसले आत्मा विश्वास र आत्मज्योतिको आध्यात्मिक ज्ञानमाथि महत्त्व दिएका छन्। समाजमा भएका कतिपय कुरीतिहरूको विरोध गर्दै बौद्ध र जैन धर्मका उत्पत्ति भएको थाहा लाग्छ। यी कुरीतिहरूमा निरपराध अज्ञान पशुहरूको बलिदान दिने काम अमानसिक थियो। बुद्ध एवं महावीरले जीवनमा उनीहरूको नैतिक आचरणको आवश्यकतालाई बुझेर सत्य प्रेम अहिंसा तथा संयमका केही कडा नियमहरू बनाए। पशु पक्षीहरूमाथि करुणा राखेर तिनीहरूको हत्या नगर्ने विचार प्रचार गरे। महम्मद पैगम्बर जन्म भएको समयमा मानिसहरू केवल धन सम्पत्ति नै सब कुछ हो भन्नेहरूका बोलबाला थियो। यो धर्मले सर्वशक्तिमान परमेश्वरको इच्छालाई सर्वोपरि मानेर पूर्ण समर्पणको भावनालाई महत्त्व दिए। यसरी नै सिख धर्मको प्रवर्तक गुरु नानकले हिन्दू र मुसलमान बीच प्रेम र सद्भावना बढाउने उद्देश्यले यो धर्म आरम्भ गरेका थिए।

यसरी सबै धर्मका आन्तरिक अर्थ एकै भए तापनि देश, समाज, काल, संस्कृति, परिस्थिति आदिको भिन्नताले युगानुसार ईश्वरको अवतार ज्ञानी सन्तहरूले बताएको मार्ग हिँड्न मन पराउने अनुयायीहरूमा बेग्ला बेग्लै तरिकाले धर्म मान्ने आरम्भ भएको पाइन्छ। शरीर मरणशील छ अनि आत्मा अमर छ, यो गीताको सन्देश सबै धर्मले स्वीकारेका छन्। सबै धर्मले त्यागको आवश्यकता र यसको महत्त्वमाथि जोड दिन्छ। सबै धर्मले समानताको सिद्धान्तलाई मान्छन्। सबै धर्मले नैतिक जीवन विषय जोड दिन्छन्। सबै धर्ममा पवित्र दिन वा पर्वहरू हुन्छन्, जस्तै महाशिवरात्रि, गुड फ्राइडे, रमजान आदि। सबै धर्मका तीर्थ स्थानहरू छन्, काशी, मक्का, मदिना, जेरुसलेम, बौद्धगया आदि। यसरी ईश्वर मान्ने तरिका एकै नभए पनि सबै धर्मका सार एकै भएको पाइन्छ। अन्तमा श्री सत्य साई बाबाले सर्वधर्म ऐक्यको विषयमा दिनुभएको बानीलाई हजुरहरूको समक्ष राख्न चाहन्छु। संसारमा एउटै मात्र धर्म छ, त्यो हो प्रेम। एउटै मात्र जात छ, त्यो हो मानवता। एउटै मात्र भाषा छ, हृदयको भाषा। अनि ईश्वर एउटै हुनुहुन्छ, जो सर्वव्यापी छ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले टिस्टा भ्याली चियाबारी निवासी राज राईबाट सबै धर्मको उद्देश्य एकै हो भने धर्म मान्ने तरिका किन भिन्न भिन्नै भन्ने विषयमाथि एक चिन्तन सुन्नुभयो। र आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामगेलाई पनि भेट्नुहोस्। साथै हजुरहरू जहाँ पनि हुनुहुन्छ, खुसी अनि सुरक्षित।

समाचारपछि श्रोताहरूलाई पनि स्वागत छ हाम्रो यस प्रसारणमा श्रोता पनि र अब प्रस्तुत छ केही जानकारी अनि केही गीत सङ्गीत कार्यक्रम शुभप्रभात अन्तर्गत राज्यको जानकारीमा रहेको छ खेतीपातीबारे सल्लाह जसमा आजको विषय रहेको छ उद्भिदको रोग अनि औषधिको प्रयोग। उद्भिदको रोग अनि औषधिको प्रयोगबारे जानकारी लिनुहोस्। साधारणतया रोग अनि किराद्वारा नै फसलको हानि हुन्छ। खेतीवालाहरू रोगभन्दा धेर किराहरूसित बेसी परिचित हुन्छन् कारण उनीहरूले किरालाई देख्न सक्छन् साथै हानि गरेको पनि सहजै देख्न सक्छन्। बिरुवा ठिकसँग नबढे साथै त्यसमा कुनै लक्षणहरू देखा परे बोटमा रोग लागेको छ भनेर बुझ्नु पर्दछ। फङ्गस ब्याक्टेरिया भाइरस अनि माइक्रोप्लाज्माद्वारा रोगको आक्रमण हुँदछ। यदि फसलमा किरा लाग्यो भने इन्फेक्टिसाइड छर्किनुपर्छ। त्यसरी नै रोगको कारण बुझेर फङ्गिसाइड छर्नु पर्दछ। रोग लागेको ठाउँ किरा अनि झार जङ्गल इत्यादिमा दबाई प्रयोग गर्दा यस्तो प्रकारले गर्नुपर्छ जसमा कि दबाई बोटको सबै भागमा समान रूपमा लाग्न सकोस्। दबाई जमिनका सबै भागमा प्रयोगलाई त्यस रासायनिक दबाईलाई अन्य कुनै कुरासित मिसाएर प्रयोग गरिनुपर्दछ। जस्तै स्प्रे गर्दा पानी मिसाएर गर्नुपर्छ। डस्टिङ गर्दा पाउडरलाई कुनै यन्त्र वा पातुलो थाङ्नामा हालेर दाना दाना भएको दबाईसित माटो मिसाएर प्रयोग गर्नुपर्दछ। पहाडी इलाकामा बेसी पानी पर्ने हुनाले दबाईलाई पानीले सजिलैसित धोएर लैजान्छ। यसो हुँदा दबाई प्रयोग गरेको फाइदा हुँदैन। यसकारण दबाईसित कुनै गम जातीय रासायनिक पदार्थ मिसाएर स्प्रे गर्नुपर्दछ अनि यस्ता दबाईहरू बिहान या बेलुकी पख मात्रै छर्किनुपर्छ तर दिउँसो होइन। हेर त्यो आजको खेतीपातीबारे सल्लाह जसमा आज हामीले सल्लाह दियौँ श्रोतालाई उद्भिदको रोग अनि औषधिको बारे केही जानकारीको रूपमा श्रोता अब आउँ केही सुनौ गीत सङ्गीत पनि जोडिएको छ आजको यस कार्यक्रममा। पहिलो स्वर गायिका स्नेहश्री थापाको जसमा शब्द सङ्गीत रहेको छ भेग वसन्त थापाको।

आभेष प्रसारणमा सुन्नुहोस् केही नेपाली भजन एकै गायिका सृजना देवानको स्वरमा।

0: दुवै नेताहरूले भारत र मोरिसस बीच जारी सहयोगको समीक्षा गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा व्यापक बाल स्वास्थ्य कार्यक्रमको शुरूआत गर्नुहुनेछ। गुजरातमा चौथो जीवन्त गुजरात क्षेत्रीय शिखर सम्मेलन आज बडोदराको जीएसएफसी विश्वविद्यालयमा शुरू हुँदैछ। अमेरिका र इरानले प्रतिकारात्मक सैन्य कार्यवाही रोक्न भोलि कतारको राजधानी दोहामा पुनः वार्ता शुरू गर्न सहमत भएका छन्। अनि मौसम विभागले आज उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसल्सको सर्वोच्च सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गरिएको छ। सेसल्सका राष्ट्रपति प्याट्रिक हर्माइनीले उहाँलाई यो सम्मान पर्यावरण संरक्षण, सतत विकास र ब्लू इकोनोमीलाई बढ़ावा दिनका लागि प्रदान गरेका हुन्। सम्मान ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले सेसल्स सरकार र जनतालाई धन्यवाद दिनुभयो। उहाँले सो पुरस्कार जलवायु परिवर्तनको चुनौतीसँग सामना गरिरहेका सबै राष्ट्रहरू तथा वातावरण संरक्षणमा काम गर्ने राष्ट्रलाई समर्पित गर्नुभयो। श्री मोदीले आगामी पुस्ताप्रति वातावरण संरक्षण गर्नु हाम्रो जिम्मेवारी भएको बताउनुभयो। प्रधानमन्त्री मोदीले यसभन्दा पहिले पनि सतत विकास र पर्यावरण संरक्षणको क्षेत्रमा कैयौं अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्। यिनमा संयुक्त राष्ट्र संघको च्याम्पियन अफ द अर्थ पुरस्कार, सियोल शान्ति पुरस्कार र संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि संगठनको एग्रिकोला मेडल सामेल छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिज सेसल्समा मोरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र रामगुलामसँग भेट गर्नुभयो। दुवै नेताहरूले भारत र मोरिसस बीच जारी सहयोगको समीक्षा गर्नुभयो। साथै भारतले दिएको विशेष आर्थिक प्याकेज अन्तर्गत निर्माणाधीन परियोजनाको प्रगति बारे पनि छलफल भएको थियो। प्रधानमन्त्री मोदीले भन्नुभयो कि भारत मोरिससको विकास र प्रगतिलाई विशेष महत्व दिदछ। उहाँले भन्नुभयो कि दुवै देशहरूको संयुक्त परियोजनाहरूले मोरिससमा स्वास्थ्य, सम्पर्क, सतत विकास र ब्लू इकोनोमीलाई बढ़ावा मिल्नेछ। दुवै नेताहरूले भारतको भिजन ओसन, नेबरहुड इनिसिएटिभ र ग्लोबल साउथप्रति साझा प्रतिबद्धता अन्तर्गत भारत मोरिससको बलियो रणनीतिक साझेदारीलाई अझ बढ़ाउने कुरामा सहमति जनाए।
1: मेरी सेशन की यात्रा का संदेश स्पष्ट है। भारत ऐसे हिंद महासागर की कल्पना करता है जहां समुद्री सुरक्षा के साथ आर्थिक समृद्धि भी बढ़े, जहां हमारी साझेदारी आकार नहीं आपसी सम्मान और विश्वास पर आधारित हो, और जहां हम हर देश के पास पास नहीं साथ साथ चलें।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सको स्वतन्त्रताको 50 वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। यो सम्मान ग्रहण गर्ने श्री मोदी प्रथम भारतीय प्रधानमन्त्री बनेका छन्। समारोहको परेडमा भारतीय नौसेना र सेनाका टुकडीहरूले भाग लिएका थिए। भारतीय नौसेना ब्यान्डले पनि प्रस्तुति दिएका थिए। भारतीय नौसेनाका युद्ध पोतहरू आईएनएस तर्कस र आईएनएस इच्छक राजधानी विक्टोरियामा तैनात थिए, जसले भारत र सेसल्स बीचको बलियो मित्रतालाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री मोदीले सेसल्सका जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभयो। राष्ट्रपति प्याट्रिक हार्मिनको निमन्त्रणामा श्री मोदी शनिबार सेसल्स आइपुगेका हुन्। विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र मोरिससका प्रधानमन्त्री नवीन चन्द्र रामगुलाम पनि शपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा व्यापक बाल स्वास्थ्य कार्यक्रमको शुरूआत गर्नुहुनेछ। यो कार्यक्रम स्वास्थ्य तथा परिवार कल्याण संघीय परिषदको 16 सम्मेलनमा शुरू गरिनेछ। स्वास्थ्य मन्त्रालयका अनुसार यो कार्यक्रम पहिलो 3 वर्ष व्यापक हेरचाहको दर्शनमा आधारित छ। यसको उद्देश्य जन्मदेखि 3 वर्षसम्मका बालबालिकाहरूलाई घर नजिकै राम्रो स्वास्थ्य सेवा प्रदान गर्नु हो। यस कार्यक्रम अन्तर्गत नवजात शिशु र साना बालबालिकाका लागि अवस्थित घर आधारित हेरचाह कार्यक्रमहरूलाई एकीकृत गरिनेछ। आवश्यकतामा परेका बालबालिकाहरूले विशेष ध्यान र नियमित स्वास्थ्य जाँच पाउनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsGershing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। गुजरातमा चौथो

0: जीवन्त गुजरात क्षेत्रीय शिखर सम्मेलन आज बडोदराको जीएसएफसी विश्वविद्यालयमा शुरू हुँदैछ। शिखर सम्मेलनले गुजरातको मध्य क्षेत्रमा औद्योगिक विकासलाई प्रबन्धन गर्ने लक्ष्य राखेको छ। केन्द्रीय मन्त्री राजनाथ सिंह, मनोहरलाल खट्टर र मनसुख मान्डवियाका साथै विभिन्न देशका धेरै राज्य सरकारका मन्त्रीहरू र कूटनीतिज्ञहरूले शिखर सम्मेलनमा भाग लिनेछन्।
1: 150 से अधिक विशेषज्ञ और जापान, सिंगापुर, यूएई, यूक्रेन और रवांडा जैसे भागीदार देशों के प्रतिनिधि मध्य गुजरात के आर्थिक विकास पर मंथन करेंगे। इसके साथ ही सम्मेलन में आयोजित भव्य प्रदर्शनी के 150 से अधिक स्टॉल, स्थानीय एमएसएमई, उन्नत तकनीकी स्टार्टअप और अमूल एवं जीएफएससी जैसे बड़े उद्यमों की क्षमता और नवाचार को प्रदर्शित करेंगे। अपर्णा खूट, आकाशवाणी समाचार, वडोदरा।
0: भिवंडी सत्र अदालतले महाराष्ट्र शिक्षक योग्यता परीक्षा पेपर लीक प्रकरणमा पक्राउ परेका तीन अभियुक्तहरूलाई 6 जुलाईसम्म पुलिस हिरासतमा राख्न आदेश दिएको छ। अनुसन्धान एजेन्सीहरूले यो मुद्दा धेरै राज्यहरूमा फैलिएको परीक्षा माफियासँग जोडिएको हुन सक्ने आशंका गरेका छन्। अभियुक्तहरूलाई सोधपूछ गरेर नेटवर्क पत्ता लगाइँदैछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल ब्रिटेनको भ्रमणपछि ग्रीसको राजधानी एथेन्स पुग्नु भएको छ। उहाँसँगै उच्च स्तरीय भारतीय व्यापार प्रतिनिधिहरूको प्रतिनिधिमण्डल पनि छन्। यो भ्रमणको उद्देश्य दुई देशबीचको व्यापार, लगानी र आर्थिक सम्बन्धलाई सुदृढ पार्नु हो। भारतीय प्रतिनिधिमण्डलले एथेन्समा धेरै स्टार्टअप सम्बन्धित कार्यक्रमहरूमा भाग लिनेछन्। पूर्वाधार, डिजिटल प्रविधि, रक्षा, खाद्य र कृषि जस्ता क्षेत्रमा बढ्दो सहयोगको बारेमा छलफल गर्दै भारतीय र ग्रीक व्यापारिक नेताहरूसँग पनि बैठकहरू आयोजना गरिनेछ। प्रतिनिधिमण्डलले धेरै प्रमुख ग्रीक कम्पनीहरूको पनि भ्रमण गर्नेछन्। अमेरिका र इरानले प्रतिकारात्मक सैन्य कार्यवाही रोक्न र भोलि कतारको राजधानी दोहामा पुनः वार्ता शुरू गर्न सहमत भएका छन्। यो वार्ताको उद्देश्य रणनीतिक स्ट्रेट अफ हर्जुमलाई लिएर उठेको विवाद समाधान गर्नु हो। पछिल्ला केही दिनमा दुई देशबीचको सैन्य कार्यवाही तीव्र भएको थियो। इरानले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकाले इरानको सैन्य आधार शिविरमा आक्रमण गरेको थियो। जवाफमा इरानले बहराइन र कुवेतमा रहेको अमेरिकी सैन्य अड्डामा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको थियो। स्ट्रेट अफ हर्जुम हुँदै जहाजको आवत जावत सामान्य होस् र वार्ता अगाडि बढ्न सकियोस् भनेर दुवै देशले तत्कालका लागि सैन्य कार्यवाही रोक्न सहमत भएका छन्। स्ट्रेट अफ हर्जुम हुँदै पानी जहाजको सुरक्षित आवत जावतलाई लिएर अमेरिका र इरान बीच यसअघि भएको सम्झौतामा मतभेद देखिएको थियो। अब दोहामा हुने वार्तामा यो समस्याको समाधान खोज्न प्रयास गरिनेछ। यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर स्विजरल्याण्डमा यो वार्ता हुने थियो, तर परिस्थिति परिवर्तन भएपछि यसको स्थान र विषय दुवै परिवर्तन भएको छ। मौसम विभागले आज उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। मौसम विभागले आगामी 2-3 दिनमा गुजरात, मध्यप्रदेश, छत्तीसगढ़, झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसून अगाडि बढ़नका लागि अनुकूल अवस्था रहेको जनाएको छ। मौसम विभागले आगामी 3 दिनहरूमा बिहार, छत्तीसगढ़, मध्य महाराष्ट्र, मध्यप्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा र तटीय आन्ध्र प्रदेशमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। दिल्लीको भ्रष्टाचार निवारण शाखाले औषधि र चिकित्सा उपकरण खरिदमा कथित अनियमितताको सम्बन्धमा तत्कालीन स्वास्थ्य सेवा महानिर्देशक डाक्टर वत्सला अग्रवाल र केन्द्रीय खरिद एजेन्सीका लेखा उपनियन्त्रक नीरज चोपडालाई पक्राउ गरेको छ। एसीबीका अनुसार यो मुद्दा औषधि, शल्यक्रिया सामग्री र चिकित्सा उपकरण खरिदमा कथित अनियमिततासँग सम्बन्धित छ। अनुसन्धान एजेन्सीले दिल्ली सतर्कता निर्देशनालयबाट उजुरी प्राप्त गरेको थियो। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसेसको सर्वोच्च सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिज सेसेसमा मरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र रामगुलामसँग भेट गर्नुभयो। दुई नेताहरूले भारत र मरिसस बीच जारी सहयोगको समीक्षा गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा व्यापक बाल स्वास्थ्य कार्यक्रमको शुरूआत गर्नुहुनेछ। अमेरिका र इरानले प्रतिकारात्मक सैन्य कारवाही रोक्न भोलि कतारको राजधानी दोहामा पुनर्वार्ता सुरु गर्न सहमत भएका छन् अनि मौसम विभागले आज उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ आकाशवाणीबाट समाचार पूरा भयो अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं

सुधागन समाचार पछि अब प्रस्तुत छ साप्ताहिक संगीतमय कार्यक्रम स्पन्दन। आज असार 15 असारको 15 पर्वको हार्दिक मङ्गलमय शुभकामना सहित आजको स्पन्दनमा हामी प्रवेश गरिसकेका छौँ। प्राविधिक मित्र शिव ब्राह्मण अनि प्रसारण सहयोगी रिग्देन तामाङको साथमा तपाईँको साथी म वीरेन। आजको अङ्कमा पनि छन् केही भावना, केही गीत सङ्गीत, अनि आजको भावना केन्द्रित छ असारको 15 घटित भएका केही सुखद घटनाहरूमाथि। आजको भावना केन्द्रित छ देव अनि छायाको प्रेम कहानीमाथि। सुन्नुहोस् है त, यो यस्तो छ। सधावन पोहोर साल आजकै दिन असार 15 दिन देवले पहिलोपल्ट छायालाई खेतबारीमा देखेको थियो। छाया खेताला साथीहरूसँग खेतमा अत्यन्तै व्यस्त देखिन्थे। कामको चापाचाप उत्तिकै थियो। दिउँसो खाजा खाने बेलामा केही बेर बिसाएर छायाले केराको पातमा लपेटिएको दही चिउराको एक भाग देवतिर बढाइदिए।

त्यो बेला देवले छायाको गोरो मोडातिर हेर्दै सोधेको थियो, तिम्रो नाम के हो? छाया उसले टोल्याउँदै उत्तर दिए, म पनि तपाईँकै कलेजमा पढ्छु नि दादा। देव छक्कै पर्यो। आफ्नो छेउमा उभिरहेकी त्यो अपरिचिता युवती त उसँगै एउटै कलेजमा पढ्ने सहपाठी पो रहेछ। तर गाउँकी छोरी भएकी कारण छाया खेतबारीको काममा पनि त्यत्तिकै सिपालु थिए। देवले छायाको सरल स्वच्छ अनुहारमा निर्मिमेष हेरिरह्यो। नारी सुलभ लज्जाले आँखा झुक्यो छायाको। ठुलो साँझ पर्नै लागेको कारण अब देव हतार हतार आफ्नो डेरातिर बढ्न थाल्यो। तर कसरी कसरी छायाका ती निर्दोष आँखाहरूले बारम्बार देवलाई नै पछ्याइरहेको थियो। देवले फर्किएर पछिल्तिर हेर्यो। छाया त अझै पनि त्यही नै उभिरहेकी थिए।

यसरी पोहोर सालको असारको 15 भएको त्यो पहिलो भेटघाटपछि अब कलेजमा देवछायाको दिनहुँ भेट हुन थाल्यो। त्यो भेटघाट एक दिन प्रेममा बद्लियो। फेरि एक साल बितेपछि यो सालको असार 15 पनि छायाले देवलाई बस्तीको त्यही खेतबारीमा निमन्त्रणा दिए दही चिउरा खान। तर यसपल्ट चाहिँ देव सहरको ट्राफिक जाममा फस्यो। तरै पनि ऊ छायाको गाउँमा पुग्न हतारिरहेको थियो। यता छायाले पनि आतुरतासाथ देवकै प्रतीक्षा गरिरहेकी थिए।

तारा हतार हजार हजार कोसिस गर्दा पनि यो असार 15 मा देव ठीक समयमा छायाको गाउँ पुग्नै सकेन। यस्तोमा यता छायाले साह्रै मन दुखाए। देवसँग यसपल्ट सायद जीवनमा पहिलोचोटि रिसाएकी थिए छाया। यस्तोमा अब देवले छायालाई फकाउन थाल्यो। तर छाया लगातार देवदेखि टाढा टाढा पो भाग्न थाली।

आखिरकार तर देवको चोखो मायाको जित भइरै रह्यो। छायाले पनि रिसराग भुलेर देवतिर हेर्दै मुस्काइदिए। यस प्रकार उनी दुईको यो सालको असार 15 पनि अविस्मरणीय भई यादगार बन्यो। अहिले देवले मनमा नै तुलना गर्दै मुस्काइरहेछ, त्यो असार 15 अनि यो असार 15। आकाशवाणी खरसाङ हजुरहरू सबै सम्पूर्ण श्रोता समूहमा असार 15 मङ्गलमय शुभकामना व्यक्त गर्दछ। त्यसो त पनि त थियो यसपल्टको स्पन्दन, के कस्तो लाग्यो अवश्य प्रतिक्रिया जाहेर गर्नुहोला भन्दै अब यस कार्यक्रमबाट हाम्रा प्राविधिक मित्र शिव ब्राह्मण अनि प्रसारण सहयोगी रिग्देन तामाङ सँगसँगै तपाईँको सहयात्री म बिरेन पनि ओझेल पर्दछु। नमस्ते।

समाचार बजेको समय हो बिहानको ठिक 8:30 अनि 18 सेकेन्ड भइरहेको। अहिले घडी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

चमत्कार भन्ने कुरा तब घटित हुन्छ जब प्रतिभा, सङ्घर्ष अनि भाग्यको त्रिवेणी एउटा निश्चित समय, स्थान र वातावरणमा आएर एकाकार हुने गर्छ। चमत्कार लाखौँ या करोडौँ मध्ये अत्यन्तै मुस्किलले एकैपल्ट मात्रै हुने दैवी घटना हो जो हर कोहीको भाग्यमा लेखिएको हुँदैन। भारतीय हिन्दी सिने जगतमा एकजना यस्तै लाखौँमा एक अत्यन्तै भाग्यशाली अभिनेता थिए जोसँग यो

चमत्कार घटित हुन पुगेको थियो, जसलाई सिङ्गो बलिउडले पहिलो सुपरस्टार भनेर पुकारे, जसलाई प्रशंसकहरूले आफ्नो रगतले चिठी लेखे अनि कैयन युवतीहरूले जसको तस्विरसँग नै विवाह पनि रचाए। ती चमत्कारी अभिनेता थिए राजेश खन्ना। कथा सफलताको आजको अङ्कमा यिनै ख्यातिप्राप्त अभिनेता राजेश खन्नाकै सङ्घर्ष अनि सफलताको कथा श्रोताहरू समक्ष प्रस्तुत छ। कार्यक्रमबाट सहयात्री म वीरेनको तपाईँ सबै सम्पूर्णमा हार्दिक स्वागत अभिवादन।

कथाको सुरुवात सन् 1942 हुन्छ, जसको 29 डिसेम्बरको दिन भारतको पन्जाब राज्यको अमृतसरमा हिरानन्द अनि चन्द्रानी खन्नाको घरमा एकजना बालकको जन्म हुन्छ। बालकको नाम जतिन खन्ना, तर पछि उनका मामाले जतिनको नाम बदलेर राजेश राखिदिए अनि यस प्रकार उनी हुन पुगे राजेश खन्ना। आफ्नो साथी रवि कपूर, जो पछि अभिनेता जितेन्द्रको नामले प्रख्यात भए, सँग राजेशले सन्त सेबेस्टियन गोवन हाई स्कुलमा पढाइ गरे। यही समयदेखि नै राजेश रङ्गमञ्चसँग पनि जोडिन थालेका थिए। पछि उनले मुम्बईको किसिमचन्द चेल्लाराम कलेजमा दाखिला लिए भने जितेन्द्र चाहिँ सिद्धार्थ जैन कलेजमा भर्ना भए। राजेश खन्ना युनाइटेड प्रोड्युसर्स र फिल्म फेयरद्वारा आयोजित 1965 अखिल भारतीय प्रतिभा प्रतियोगितामा 10,000 भन्दा पनि धेर प्रतियोगीहरूमध्ये चुनिएका 8 फाइनलिस्टहरूमध्ये एक थिए। विनोद मेहरा पनि फाइनलिस्टमा थिए भने राजेश खन्नाले एक अङ्कले फरिदा जलालसँग यो प्रतियोगिता जिते। यसबीच तत्कालीन फैसन डिजाइनर अनि अभिनेत्री अन्जु महेन्द्रसँग राजेशको माया बस्यो, तर यो देहो भने रहेन। त्यसपछि 1966 चलचित्र आखिरी खतबाट खन्नाले आफ्नो फिल्मी करियर आरम्भ गरे अनि 1967 अर्को चलचित्र रासमा पनि उनी लिड रोलमा देखा परे। तर यी दुवै चलचित्रले नै बक्स अफिसमा कुनै खास सफलता हासिल गर्न सकेन। 1967 आएका उनका अन्य दुई फिल्महरू औरत र बहारो के सपने पनि औसत नै रह्यो। तर केही समयपछि सन् 1969 अन्तिम दुई महिनाहरू क्रमैले 7 नोभेम्बर अनि 5 डिसेम्बर 1969 प्रदर्शित दुई चलचित्रहरू आराधना र दोरास्ते का चमत्कारिक सफलताले चाहिँ राजेश खन्ना रातारात सुपरस्टार बन्न पुगे। जसको सुरुवात रोमान्टिक सङ्गीतमय चलचित्र आराधनाबाट भयो, जसमा राजेशलाई शर्मिला टैगोर अनि फरिदा जलालको अपोजिट कास्ट गरिएको थियो। यो चलचित्र बक्स अफिसमा जबरदस्त हिट साबित भयो। एसटी बर्मनद्वारा सङ्गीतबद्ध र आनन्द बक्सीद्वारा लिखित आराधनाका गीतहरू मेरे सपनों की रानी कब आएगी तू, कोरा कागज था ये मन मेरा, रूप तेरा।

इत्यादि 1960 का दशक का तेस्रो सबैभन्दा धेर बिक्री हुने हिन्दी फिल्मी एल्बम थियो, जसले किशोर कुमारलाई पनि हिन्दी सिनेमाका अग्रणी पार्श्व गायक बनाइदियो भने लगभग एक महिनाको अन्तरालमा लग्गा लगी प्रदर्शित भएको राजेश खन्नाको अर्को रोमान्टिक पारिवारिक चलचित्र दो रास्तेले पनि त्यो साल बक्स अफिसमा त्यत्तिकै धुम मचायो, जसमा राजेशसँग मुमताजको जोडीले सिनेमाको पर्दामा आगो सल्काइदियो। दो रास्तेका चार्ट बस्टर्ड गीतहरू ये रेशमी जुल्फे, ये शरबती आँखें, बिन्दिया चम्केगी र छुप गए सारे नजारे।

आदिले सारा बलिउड नै गुन्जी उठ्यो र यो चलचित्र युकेमा सबैभन्दा धेर कमाई गर्ने पहिलो भारतीय फिल्म बन्न पुग्यो। यस प्रकार आराधना र दोरास्तेको चमत्कारिक सफलताले हिजका गुमनाम राजेश खन्नालाई आजका हिन्दी सिनेमाकै सबैभन्दा पहिलो सुपरस्टार राजेश खन्ना बनाइदियो। सफलता भनेको त यो हो नि। 1970 को दशकको आरम्भमा राजेश खन्नालाई जुन स्टारडम र लोकप्रियता प्राप्त भयो त्यतिको

0: सिद्धि आजसम्म कुनै पनि भारतीय अभिनेतालाई मिल्न सकेको छैन। सोझा सोझी नै भन्नु हो भने त्यो बेलाको राजेश खन्नाको ओहरा र उन्माद भारतीय हिन्दी सिनेमाको इतिहासमा एउटा चमत्कार नै थियो। राजेशका अनन्त फ्यान फलोइङ, प्रशंसकहरू सडकको किनारमा उभिएर उनको नाम लिएर जयकार लगाउने गर्दथे। महिला प्रशंसक राजेशलाई रगतले लेखिएका चिट्ठी पठाउने गर्दथे। उनीहरूले आफ्ना औँला काटेर आलो रगतको सिन्दुर लगाउँथे। युवतीहरू त राजेशको तस्विरसँगै विवाह समेत रचाउने गर्दथे भने उनको सेतो कारलाई चुमेर लिपस्टिकका रङ्गले नै ढाकिदिने गर्थे। त्यो समय त मानो राजेश खन्ना भगवान नै थिए। यस्तो उन्माद पहिला कहिले पनि देखिएन। सार्वजनिक स्थानहरूतिर उनीलाई पुलिस सुरक्षाको आवश्यकता हुँदथ्यो। 1970 1975 बलिउडमा राजेश खन्नाको सुपरस्टारडम आफ्नो सर्वोच्च शिखरमा थियो। यी समयहरूमा शर्मिला टैगोर, मुमताज, आशा पारेख, लीना चन्दावरकर, जिना तमान, तनुजा, हेमा मालिनी, नन्दा आदि चर्चित अभिनेत्रीहरूसँग राजेश खन्नाले द ट्रेन, सच्चा झुटा, सफर, आन मिलो सजना, कटी पतंग, महबूब की मेहंदी, आनंद, हाथी मेरे साथी, अंदाज, दाग जस्ता ब्लॉकबस्टर चलचित्रहरू दिए। तीन तक राजेश बलिउडमा काकाको नामले प्रसिद्ध थिए, जसको अर्थ पन्जाबीमा नानी जस्तै अनुहार भएको केटा हो। यही समयतिरै 1973 राजेश खन्नाले अभिनेत्री डिम्पल कपाडियासँग विवाह गरे। यसबीच 1969 त्यो समय थियो जुन बेला राजेशले लग्गा लगी 17 सुपरहिट चलचित्रहरू दिए। यो अद्भुत रेकर्ड आज पनि अजय छ, किनकि बलिउडका अन्य कुनै पनि सुपरस्टारले आजसम्म लगातार यति धेर संख्यामा हिट फिल्महरू दिन सकेकै छैनन्। यही चमत्कारी सफलताकै कारण नै राजेश खन्नालाई भारतीय हिन्दी सिने जगतका पहिलो सुपरस्टार भनिन्छ। तर 1975 आपतकाल, विद्रोही युवा अनि सँगसँगै अमिताभ बच्चन, धर्मेन्द्र, विनोद खन्ना जस्ता जङ्गी अभिनेताहरूको बढ्दो लोकप्रियता साथै अत्याधिक स्टन्ट दृश्यहरूले हिन्दी सिनेमाको बदलिँदो परिवेशका कारण सन् 1976 यता राजेश खन्नाको करियरलाई अचानक ठूलो झट्का लाग्यो र उनको लोकप्रियता क्रमशः बिस्तारै घट्न थाल्यो। तथापि सन् 1983 राजेशले पुनः एकपल्ट जबरजस्त कमब्याक गर्दै एकै सालमा लग्गा लगी 3 ब्लकबस्टर चलचित्रहरू क्रमशः अगर तुम न होते, अवतार अनि सौतन दिएर आफ्नो ह्याट्रिक पूरा गरे।
1: वो दिन तुम दोबारा देखना चाहोगी रुकू, देखो जो तुमने कहा था आज मैं वही बन गया हूँ।
2: लेकिन तुम भूल गए श्याम, मैंने ये भी कहा था कि फिर मैं तुम्हें उसी तरह प्यार करूंगी, मेरे साथ लौट चलो श्याम।
0: चलचित्र सौतनको सेटमा अभिनेत्री टिना मुनिम राजेशसँगको प्रेममा परिन् र उनैले नै राजेश खन्ना समक्ष विवाहको प्रस्ताव पनि राखिन्। तर आफू पहिलाबाटै डिम्पलसँग विवाह बन्धनमा बाँधिएको कारण राजेशले यो प्रस्ताव अस्वीकार गरिदिए। तदुपरान्त टिना राजेशको जीवनदेखि टाढिएर गइन्। तर डिम्पलसँग पनि राजेशको मेलमिलाप राम्रो नहुन सकेको कारण उनी जीवनको अन्तिम समयतिर अर्की अभिनेत्री अनिता आडवाणीको सहारा लिन बाध्य हुन पुगे र यही पारिवारिक कलहमा परेर अन्तमा क्यान्सर रोगले ग्रस्त भएपछि 18 जुलाई 2012 यिनै महान हस्ती अभिनेता राजेश खन्नाको निधन हुन पुग्यो। उनका दुई छोरीहरू ट्विंकल र रिंकी हुन्। राजेशलाई असंख्य पुरस्कारहरूले सम्मानित गरिसकिएको छ।

0: यसको साथै कथा सफलताको यो अङ्क अब यहीँ समाप्त हुँदछ। अद्वितीय अभिनेता राजेश खन्नाको सङ्घर्ष अनि सफलताको कथा श्रोताहरूले कस्तो लाग्यो प्रतिक्रिया अवश्य जाहेर गर्नुहोला भन्दै अब प्रस्तोता लेखनाथ राईसँगै सहयात्री म वीरेन पनि ओझेल पर्दछु। नमस्ते।
1: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
2: आइया कहो दाई साइला साझा पनि परिसकेछ अब यी वस्तुहरू लिएर यो सानो गोठाली गीत गाउँदै गाउँदै घरतिर पो जाउँ है साथी हो।

श्रोताहरूले सुन्नुहुँदै थियो लोक गायक चन्द्रदीप वाइबाको स्वरमा यो लोक भाकालाई। लोक भाकापछिको समय हो बिहानको ठिक 8:45 अनि पुरापुरी 20 सेकेन्ड भइरहेको र अबको अग्रिम चरणमा प्रस्तुत छ अघिल्लो कार्यक्रम सन्दर्भ अनि केही सुमधुर हिन्दी चलचित्रका गीतहरूको। राजक सन्दर्भको हाम्रो विषय रहेको छ हरित ऊर्जा र जलवायु परिवर्तन। तर यसभन्दा पहिला सुनौ एउटा सुमधुर हिन्दी चलचित्रको गीत जो रहेको छ फिल्म फिर वही दिल आया हुँबाट आशा भोसलेको स्वरमा। गीतमा बोल्छ मधुर पनि धुन ओपी नैयरको।

0: पापा कॉलेज की फीस ज्यादा है।
1: बेटा
2: याद है बोनस के कुछ पैसे हमने दूसरे खाते में रखे थे?
1: दो साल से खाते में कोई लेन देन नहीं हुआ है, शायद इनऑपरेटिव हो गया होगा।
3: तो अब बैंक जाके या वीडियो केवाईसी से केवाईसी अपडेट कराओ, खाता होगा एक्टिव एकदम फ्री। चलो
0: कहाँ?
1: एडमिशन कराने।
3: खाता हुआ एक्टिव।
4: आरबीआई कहता है
5: जानकार बनिए, सतर्क रहिए।
6: तो संदेश पछि अब सुनौ आजको सन्दर्भको विषयलाई जोडेको छ हरित ऊर्जा र जलवायु परिवर्तन। हरित ऊर्जाको उपयोग जलवायु परिवर्तन रोकथामको निम्ति अत्यन्त आवश्यक छ। यसले जीवाश्म इन्धनमाथिको निर्भरतालाई कम गर्दै हानिकारक ग्रिन हाउस ग्यासको उत्सर्जनलाई रोक्दछ अनि बढ्दो वैश्विक तापमानलाई स्थिर गर्नमा सहयोग पुर्याउँदछ। कोइला र तेल जस्ता जीवाश्म इन्धनले भारी मात्रामा कार्बन डाइअक्साइड रोक्दछ जुन चाहिँ जलवायु परिवर्तनका प्रमुख कारण हुन्। सौर पवन अनि जलवायु जलविद्युत जस्ता ऊर्जा प्रणालीहरूले प्राकृतिक सन्तुलनलाई नोक्सान पुर्याउनबाट स्वच्छ बिजुली प्रदान गर्दछ। फलस्वरूप स्वच्छ ऊर्जाद्वारा वायु उष्णतामा सुधार हुँदछ जसले गर्दा फोक्सोका बिरामीहरूका मामलाहरूमा पनि कमी आउँदछ। भारत कम्ती कार्बन उत्सर्जन गर्नेवाला अग्रणी देशहरूमध्ये एक हो। यस्तोमा देशमा हरित परिवर्तनलाई बढोत्तरी दिनको निम्ति कैयन महत्वाकांक्षी लक्ष्यहरू तय गरिएका छन्। रेडियो आजको विषय हरित ऊर्जा र जलवायु परिवर्तन बारे केही जानकारीको रूपमा जोडेको थियो आजको सन्दर्भको यस विषयवस्तुको रूपमा। र अब हुनु सुन्नु कार्यक्रमको अगले चरणमा अर्को समुद्र फिल्म शपथ

0: बेलु चलचित्रको यो सुमधुर हिन्दी फिल्म सङ्गीतपछि सदाभन अब आउनु सुनौ 9 बजेको प्रमुख समाचारले पनि।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलंकरण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा राष्ट्रपतिले सशस्त्र बलहरू, केन्द्रीय सशस्त्र पुलिस बलहरू र राज्य तथा केन्द्र शासित प्रदेशहरूका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसल्सको सर्वोच्च सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिज सेसल्समा मरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र राम गुलामसँग भेट गर्नुभयो। दुई नेताहरूले भारत र मरिसस बीच जारी सहयोगको समीक्षा गर्नुभयो। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा व्यापक बाल स्वास्थ्य कार्यक्रमको शुरूआत गर्नुहुनेछ। यो कार्यक्रम स्वास्थ्य तथा परिवार कल्याण संघीय परिषदको 16 सम्मेलनमा शुरू गरिनेछ। गुजरातमा 4 जीवन्त गुजरात क्षेत्रीय शिखर सम्मेलन आज बडोदराको जीएसएफसी विश्वविद्यालयमा शुरू हुँदैछ। शिखर सम्मेलनले गुजरातको मध्य क्षेत्रमा औद्योगिक विकासलाई प्रबन्धन गर्ने लक्ष्य राखेको छ। ओडिसाको पुरी तीर्थनगरीमा आज

0: बिहान श्री जगन्नाथ मंदिर में देवा स्नान यात्रा को अवसर में लाखों श्रद्धालु जुटेका छन्। यो भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्रा को पवित्र स्थान उत्सव हो। भेनेजुएलामा गत बुधबार गएको भूकम्पमा मर्नेहरूको संख्या बढेर 1450 भएको छ। भेनेजुएलाका नेशनल एसेम्ब्लीका अध्यक्ष जर्ज रोड्रिगेजले यो जानकारी दिएका हुन्। अमेरिका र इरानले प्रतिकारात्मक सैन्य कारवाही रोक्न भोलि कतारको राजधानी दोहामा पुनः वार्ता सुरु गर्न सहमत भएका छन्। पाकिस्तानी सुरक्षा बलले हिज गुप्तचर सूचनाका आधारमा पाकिस्तान अफगानिस्तान सीमामा कारवाही गरेको छ। उक्त कारवाहीमा 29 जना विद्रोही मारिएका छन्। भारतीय पुरुष हकी टीमले लन्डनमा एफआईएच प्रो लीगको रिभर्स मुकाबिलामा इङ्ल्यान्डलाई पेनल्टी सुट आउटमा 3-2 पराजित गरेको छ। अनि मौसम विभागले आज उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला आकाशवाणी।
1: नौ बजेको प्रमुख समाचार श्रोतागण, अब आउनुहोस् सुनौ अघिल्लो कार्यक्रम जोडिएको छ एकै चलचित्रका गीतहरू, जसमा आज हामीले लिएका आएका छौँ एकै चलचित्र तमासाका केही सुमधुर फिल्म सङ्गीतहरू। र यो चलचित्र आएको थियो सन् 2015। तमासा चलचित्रका गीत सङ्गीतको साथमा हामी जानेछौँ यसबारे केही जानकारी पनि। तर पहिला सुन्नुहोस् यही फिल्मको एउटा सुमधुर फिल्म सङ्गीत जोडिएको छ मोहित चौहानको स्वरमा, इरशाद कामिलको बोल अनि धुन रहेको छ एआर रहमानको।

तथागत तमाशा चलचित्र सन् 2015 बनिएको एउटा भारतीय हिन्दी भाषाको रोमान्टिक चलचित्र हो। यसले एकजना किशोरको किशोरावस्थादेखि वयस्कता परिवर्तनको कथा भन्न खोजेको छ। यसलाई इम्तियाज अलीले लेखेर निर्देशित गरेका हुन् भने साजिद नारेटवालाले आफ्नो स्टुडियो नारेटवाला ग्रान्डसन इन्टरटेनमेन्टको ब्यानर तल निर्माण गरेका हुन्। र सुन्नुहोस् यही चलचित्रको अर्को फिल्म सङ्गीत जोडेको छ मिका सिंह अनि निकास अजिज कश्वरमा, गीत इर्साद कामिलको अनि धुन एआर रहमानकै।

राजु तमासा चलचित्रमा रणबीर कपूर अनि दीपिका पादुकोणले अभिनय गरेका छन्। चलचित्रका सङ्गीत र साउन्ड ट्र्याक एआर रहमानले तयार गरेका छन् भने गीतका शब्दहरू इर्साद कामिलले लेखेका छन्। तमासा चलचित्रको सुटिङ सिमला, दिल्ली, गुरुग्राम र कोलकातामा भएको हो, साथै टोकियो अनि कोसिकामा पनि यसका अतिरिक्त सुटिङहरू भएका थिए। र सुन्नुहोस् यसै कार्य चलचित्रको अर्को समुद्र फिल्म सङ्गीत जोडिएको छ अलका याग्निक अनि अजित सिंहको स्वरमा। यसपल्ट पनि गीत इर्साद कामिलको अनि धुन एआर रहमानकै।

27 नोभेम्बर 2015 प्रदर्शित यो हिन्दी चलचित्र तमासाले फिल्म समीक्षकहरूबाट मिश्रित समीक्षा प्राप्त गर्यो। यो चलचित्र लगभग 87 करोडमा बनिएको थियो भने यसले 136.63 करोडको कमाइ गर्यो। यो हिन्दी चलचित्र तमासा युवाहरूमाझ एउटा कल्ट फिल्मको रूपमा लोकप्रिय हुन पुग्यो। र अहिले हामी सुन्नुभयो एकै चलचित्रका गीतहरूको कार्यक्रममा तमासा चलचित्रका केही गीतहरू, जसको साथमा हामीले कुरा गऱ्यौँ केही जानकारी यस चलचित्रको बारेमा पनि। र अब कोही चरणमा रिलिज गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतै पछि 9:25 सुन्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार पनि। प्रतीक्षा साँच्नुहोला।

दिएको छ, जसअनुसार एक्लै वा कुनै गिरोह, समूह वा सिन्डिकेटको सदस्य वा नेताको रूपमा असामाजिक गतिविधिमा संलग्न हुने व्यक्तिलाई गुण्डा मान्न सकिन्छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारेलमा डिजलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छुट दिने घोषणा गर्नुभएको छ। सरकारले प्रमुख तेल कम्पनीहरूलाई स्वास्थ्य सेवा, कृषि, खाद्य आपूर्ति, जनसेवा तथा चिया बगान जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई डिजल आपूर्ति सम्बन्धी प्रतिबन्धबाट पूर्ण रूपमा मुक्त राख्न निर्देश दिएको छ। यो निर्णयपछि यी क्षेत्रसित सम्बन्धित व्यक्ति, संस्थान र उपभोक्ताहरूले अब कन्टेनर वा ब्यारेलमा सजिलै डिजल खरिद गर्न सक्नेछन्। खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ, जस अन्तर्गत धेरै पसलेहरूलाई निष्कासन नोटिस जारी गरिएको खबर छ। यस निष्कासन नोटिसको विरोधमा पसलेले हिजो आफ्ना पसलहरू बन्द राखे। प्राप्त जानकारी अनुसार भूमि तथा भूमि सुधार विभाग, भूमि सुधार शाखा कोलकाताले 19 जुलाई 2005 दीर्घकालीन सम्झौता अन्तर्गत खरसाङ मौजामा रहेको 0.6952 एकर भूमि खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। प्राधिकरणको अनुमति बिना र कुनै पनि कानूनी अधिकार बिना नै यस सरकारी जमिनमा अनाधिकृत कब्जा र हस्तक्षेप गरिएको भन्दै नोटिस प्राप्त भएको 15 दिनभित्र पसलेहरूलाई सामानसहित आफ्नो पसल खाली गर्न भनिएको छ। यस सम्बन्धमा यदि कसैसित पनि कुनै सम्बन्धित दस्तावेजहरू छन् भने उनीहरूलाई खरसाङ नगर प्रशासन समक्ष पेश गर्न भनिएको छ। नोटिसमा उल्लेख छ, दिएको नोटिसको अवज्ञा गरेको खण्डमा विभागले प्रशासनको सहयोगमा कुनै सूचना बिना सम्बन्धित पसल बल जप्ती खाली गर्नेछ। खरसाङमा स्टेडियम निर्माणको मागमा दार्जिलिङका सांसद राजु विष्ट र पश्चिम बङ्गालका मन्त्री विशाल लामालाई ज्ञापन पत्र बुझाइएको छ। दार्जिलिङबाट सिलगढी फर्किरहेको समय खरसाङको मोटर स्ट्यान्डमा सांसद राजु विष्ट र मन्त्री विशाल लामालाई खरसाङमा स्टेडियम निर्माणको मागमा युनाइटेड खरसाङ फुटबल क्लब र खरसाङ महकुमा खेलकुद संघको प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाएका छन्। यस क्रममा युनाइटेड खरसाङ र फुटबल क्लब र खरसाङ महकुमा खेलकुद संघका पदाधिकारीहरू उपस्थित रहेका थिए। यस अवसरमा खरसाङका विधायक सोनम लामा पनि उपस्थित रहेका थिए। खरसाङमा जनताको लागि र खेलाडीहरू र खेल प्रेमीहरूको लागि भनेको जस्तो स्टेडियम नभएको कारण खरसाङमा स्टेडियम निर्माणको लागि सबैले माग गरिरहेका छन्। यसै क्रममा पश्चिम बङ्गालमा नयाँ सरकार गठन भएपछि खरसाङमा स्टेडियम निर्माणको माग पुनः उठेको छ। यसै क्रममा हिजो आइतबार मन्त्री खरसाङ आएको समय स्टेडियम निर्माणको मागमा ज्ञापन पत्र बुझाइएको छ। 7 वर्षपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि दिलाउने भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा नागरिक सम्मान जनाएको छ। युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसीको आयोजनामा खरसाङको राजराजेश्वरी हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता युकेएफसी सभापति क्यानट लेप्चाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा खरसाङका विधायक सोनम लामा उपस्थित रहनुभएको थियो। मौसम विभागले आज उप हिमालय पश्चिम बङ्गाल र सिक्किममा भारीदेखि अति भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। मौसम विभागले आगामी 2-3 दिनमा गुजरात, मध्यप्रदेश, छत्तिसगढ झारखण्ड, बिहार, उत्तर प्रदेश र उत्तराखण्डका केही भागमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको जनाएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

अनुशोधन सुनुभयो फिल्म अजब प्रेम की गजब कहानीबाट आतिफ असलम अनि अलिसा चिनाईको शर्मा यो गीतलाई, जसमा थियो बोल आशिष पण्डितको अनि धुन प्रीतमको। अब सुन्नुहोस् अघिल्लो फिल्म सङ्गीत चलचित्र रब ने बना दी जोडीबाट सुखविन्दर सिंहको शर्मा, जसमा छ बोल जयदीप सिंहको अनि धुन सलिम सुलेमानको।

सर्वोच्च कार्यक्रमको अन्तिम फिल्म सङ्गीत चलचित्र म्यानिज खानबाट सफाकत अमानत अलीको स्वरमा बोल निरञ्जन अय्यरको अनि धुन शङ्कर एहसान लोहेको।

0: निरुत्तर चित्र का फिल्म गीत को प्रसारण पछि अब सुन्नुहोस् 10 बजे को प्रमुख समाचार।
1: नमस्कार, आकाशवाणी को बिहान 10 बजे को मुख्य समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिसेल्सको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू होराइजनबाट सम्मानित गरिएको छ। सिङ्गापुरमा वर्कर्स पार्टी अफ सिङ्गापुरले आफ्नो महासचिवको रूपमा प्रीतम सिंहलाई पुनचयन गरेको छ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा व्यापक बाल स्वास्थ्य कार्यक्रमको सुरुवात गर्नुहुनेछ। गुजरातमा चौथो जीवन्त गुजरात क्षेत्रीय शिखर सम्मेलन आज बडोदराको जीएसएफसी विश्वविद्यालयमा सुरु हुँदैछ। केन्द्रीय नवीन एवं नवकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज मध्यप्रदेशको नीमच र शाहजापुरमा 2 सौर ऊर्जा पार्कहरूको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा मुख्यमन्त्री डाक्टर मोहन यादव पनि उपस्थित रहनुहुनेछ। पश्चिम बङ्गाल विधानसभामा राज्य सरकारले आज समान नागरिक संहिता युसिसी पेश गर्ने सम्भावना छ। असममा बाढीले लाखौँ मानिसहरू प्रभावित भएका छन्। वर्षा र बाढीले गर्दा धेमाजी जिल्लाको सिमेन्ट पुल भत्केको छ। 96 भन्दा बढी गाउँ जलमग्न भएका छन्। 1690 हेक्टर जमिन रहेमा रहेका अन्न बालीहरू नष्ट भएका छन्। पुल भत्किनाले रेल यातायात बाधित बनेको छ। भेनेजुएलामा गत बुधबार गएको भूकम्पमा मर्नेहरूको संख्या बढेर 1450 भएको छ। फिफा विश्वकपको नकआउट चरणमा क्यानाडाले दक्षिण अफ्रिकालाई 1-0 पराजित गरेको छ। पुरुष क्रिकेटमा आयरल्यान्डले भारतलाई दोस्रो अनि अन्तिम T20 अन्तर्राष्ट्रिय म्याचमा 1 रनले पराजित गरेको छ। यस जितका साथ आयरल्यान्डले 2 म्याचहरूको श्रृङ्खला 2-0 आफ्नो नाम गरेको छ। अनि मौसम विभागले आज

बिहान 10 बजेको प्रमुख समाचार पछिको समय हो। बिहानको ठिक 10 बजे र 2 मिनट अनि पुरापुरी 33 सेकेन्ड भइरहेको र अबको महत्त्वपूर्ण समय हो। जानकारीमूलक सङ्गीतमय सुमधुर अनि मनोरञ्जक कार्यक्रम हेलो खरसाङको हेलो खरसाङ जो आइतबार बाहेक हरेक बिहान ठिक 10 बजे र 2 मिनट प्रसारण गर्ने गरिन्छ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। कार्यक्रम श्रोतागण, हामी आइसकेका छौँ प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी रिगदेन तामाङको सर्व तपाईँको साथी मित्रमा विरेन पनि। र आजको हेलो खरसाङ कार्यक्रमको ढोका बुझिन्छ यो विचारबाट जो विचारलाई प्रभाव गर्नुभएको छ भिन्सेन्ट भान गोगले। त सुन्नुहोस् भिन्सेन्ट भान गोगको विचार, उहाँले के भन्नुभएको छ। चित्रमा जसलाई रङ भनिन्छ जीवनमा त्यसैलाई नै उत्साह भनिन्छ। सदगन यही एउटा विचार भिन्सेन्ट भान गोगको विचारपछि अब सुन्नुहोस् कार्यक्रमको पहिलो फिल्म सङ्गीत जो लेख्छ फिल्म यार मेरेबाट सुमन कल्याणपुर अनि मोहम्मद रफीको युवल शर्मा, गीतमा छ बोल शङ्कर जैक्सनको अनि धुन रहेको छ हसरत जयपुरीको।

धन्यवाद गीतपछि अब आउँ आजको दिनको विशेषतातर्फ जोडेको छ. आज हामी कुरा गर्छौँ नेपाली क्यालेन्डर अनुसार अनि नेपाली महिना अनि नेपाली गति अनुसार पनि जोडेको छ. आज हो विक्रम सम्बत 2083 सालको असार महिनाको 15 गते सोमवार. असार महिनाको 15 गते अर्थात् आजको दिन दही चिउरा खाने दिन. सधैँ आजको महत्त्वपूर्ण दिनलाई विशेष गरिकन दही चिउरा खाने दिनको रूपमा धुमधामका साथमा मनाइने गरिन्छ. मानो खाएर मुरी उब्जाउने सिजन अर्थात् रोपाइको चटारोमा काम गर्ने किसानहरूलाई ऊर्जा प्रदान गर्न र खुसियाली साट्न यो परम्परागत परिकार खाने गरिन्छ. यसबारेमा भन्नुपर्दाखेरि असारको पहिलो हप्तादेखि सुरु हुने रोपाई मध्य असारसम्म आइपुग्दा काम सकिने खुसियालीमा दही चिउरा खाने गरिन्छ. खेतको हिलोमा काम गर्ने किसानहरूको लागि पकाउन समय नलाग्ने र तुरन्तै ऊर्जा दिने भएकोले यो दही चिउरा अति उत्तम खाजा हो. त दहीमा पाइने क्याल्सियम भिटामिन र चिउरामा हुने कार्बोहाइड्रेट्सले शरीरलाई चाहिने जति पोषण प्रदान गर्दछ त्यसरी नै वर्षायाममा पेटको सङ्क्रमणबाट बाँच्नलाई पनि दही चिउरा खान अत्यन्तै लाभदायक मानिन्छ. यसैले आजको यो विशेष दिन असारको 15 धेरैजसो मानिसहरूले दही र चिउरामा स्वाद बढाउनको निम्ति केरा आँप वा चिनी मह इत्यादि मिसाई पनि खाने गर्छन् जसले यसको स्वाद र पौष्टिकतालाई दुवैले फेरि अझै धेर बढाउने पनि गर्दछ. यस्तोमा आजको यो विशेष दिन असारको 15 आकाशवाणी खरसाङ तपाईँ सबै सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछ. अङ्ग्रेजी सन अनि तारिखको चर्चामा आज विशेष सेगमेन्टमै किनभने आजको दिन अर्को पनि त्यसको विशेषता त्यो के हो भने आज सन 2026 सालको जुन महिनाको 29 तारिक सोमवार. अनि आजको विशेष दिन इन्टरनेसनल डे अफ ट्रपिक्स अर्थात् अन्तर्राष्ट्रिय उष्णकटिबन्धीय दिवसको रूपमा पनि मनाइने गरिन्छ. के हो त यो इन्टरनेसनल डे अफ द ट्राफिक्स जानुहोस् भने पनि यो दिन संसारभरिका उष्णकटिबन्धीय क्षेत्रहरूको असाधारण जैव विविधता त्यहाँका चुनौतीहरू अनि विकासका सम्भावनाहरूलाई उजागर गर्नको निम्ति समर्पित छ. चौधगन 29 तारिक जुन 2014 बाह्य प्रमुख अनुसन्धान संस्थानहरूले मिलेर पहिलो स्टेट अफ द ट्राफिक्स रिपोर्ट जारी गरेका थिए जसको वर्षगाँठलाई चिन्हित गर्नेको निम्ति संयुक्त राष्ट्र महासभाले 2016 एउटा प्रस्ताव पारित गर्यो. त्यसैको केही समयपछि 29 जुन 2017 यो दिवसलाई पूर्णतया आधिकारिक रूपमा मनाइन गरियो. अनि यसै कारणले गर्दा यो उष्णकटिबन्धीय क्षेत्रको बारेमा चाहिँ जानकारी रहेको छ. पृथ्वीमा भूमध्य रेखा नगिज स्थित त्यो भूभाग जो कर्क रेखा र मकर रेखाको बिचमा पर्दछ

यसरी नै उष्णकटिबन्धीय क्षेत्र भनिन्छ। यी क्षेत्रहरूमा प्राय मौसम गरम अनि आर्द्र रहने गर्दछ अनि यहाँ संसारकै सबैभन्दा समृद्ध जैव विविधता पाइने गरिन्छ। यसरी आजको दिनको विशेषताहरू अनि यस जानकारीपछि आउनु सोध सुनौ अर्को समुद्र फिल्म सङ्गीत फिल्म रहेको छ लाल दुपट्टा मलमलका, जसमा छ समूह स्वर अनुराधा पौडवाल अनि मोहम्मद अजिजको, गीतमा बोल मजरू सुल्तानपुरीको अनि धुन आनन्द मिलिन्दको।

अब ट्रैफिक अपडेट। पहलो अपडेट, सिंपल साधारण कुरो, टू व्हीलर चलाइरहेको समय हेलमेट अवश्य लगाउनुहोस्। सिंपल साधारण कुरो, वाहन ड्राइभ गरिरहेको समय मोबाइल फोनमा बात नगर्नुहोस्। अनि अन्तिम ट्राफिक अपडेट, ट्राफिक सिग्नललाई जम्प नगर्नुहोस्। यदि यसो गरेर कुनै ट्राफिक सिग्नललाई पार गरिएमा तपाईँलाई जुर्मानाको साथमा जेलको सजाय पनि हुन सक्नेछ। अनि ट्राफिक अपडेटपछि आउनु सोधन सुनौ अर्को सुन्दर फिल्म सङ्गीत फिल्म छोटी सी बातबाट लता मङ्गेशकरको स्वरमा यो गीत, जसमा छ बोल योगेशको अनि धुन सलिल चौधरीको।

श्रोता पनि अब हामी छौँ कार्यक्रमको अत्यन्तै अन्तिम छोरमा आजको हेलो खरसाङको सुन्नुहोस् अन्तिम सेगमेन्ट अनि अन्तिम विदाई गीत पनि अन्तिम सेगमेन्ट रहेको छ अमेजिङ फ्याक्ट अर्थात् अद्भुत सत्यको जसमा रहेको छ पहिलो अमेजिङ फ्याक्ट्स अक्सिजन ग्यासको खोज सर्वप्रथम सन् 1772 स्विडेनका कार्ल विघेम सिले नामक वैज्ञानिकले गरेका थिए। अनि अर्को रोचक तथ्य रहेको छ चार्ज भइरहेको मोबाइल फोन लगातार चलाइरहनाले मोबाइलको ब्याट्री छिटो खराब हुने गर्दछ। यही कारणले गर्दाखेरि मोबाइल चार्जर कम्पनीहरूले चार्जिङ केबलको लम्बाइ छोटो राख्ने गर्दछ। अनि अन्तिम अद्भुत सत्य जो रहेको छ मनोविज्ञानसँग सम्बन्धित के भने बातचित गर्दाखेरि घरिघरि कसम खाइरहने मानिसहरू धेरै इमान्दार हुने गर्छन्।

यो सेगमेन्टपछि हामी आइरहेका छौँ अन्तिम विदाई गीततर्फ, जसपछि हामी माग्छौँ यस कार्यक्रमबाट विदा। रहेको छ अन्तिम गीत फिल्म रजनीगन्धाबाट यसको टाइटल ट्र्याकको रूपमा लता मङ्गेशकरकै स्वर छ यसपल्ट पनि, अनि यस गीतमा छ शब्द गुलजारको, धुन सलिल चौधरीको। यो गीतको प्रसारण सँगसँगै हामी यस कार्यक्रमबाट पनि माग्छौँ विदा। ठिक 10:30 आउनुहुनेछ उद्घोषिका इसारा अघिल्लो कार्यक्रम हाम्रो सरकारको साथमा। यसो भन्दै अब यस कार्यक्रमबाट अनि यस बिहानी प्रसारणबाट हाम्रा प्राविधिक मित्र शिल ब्राह्मण अनि सचिन लगनको साथमा तपाईँको साथी मित्र म वीरेन अनि प्रसारण सहयोगी रिग्देन तामाङ हामी माग्छौँ विदा। नमस्ते।

श्रोताहरू, समय बिहानको 10:30 भइसकेको छ र यो समय हो हाम्रो सरोकारको। हाम्रो सरोकारको साथमा फिल्मी गीतको प्रस्तुतिहरू पनि रहनेछ श्रोताहरूलाई मनोरञ्जन गराउनको निम्ति। त श्रोताहरू, आजको हाम्रो सरोकारको विषय रहेको छ जल सङ्कट औ जल संरक्षण। प्रकृतिले हामीलाई हावा पानी माटो हरियाली वन जङ्गल फलफुल र असङ्ख्य प्राकृतिक उपहारहरू दिएको छ। विडम्बना, यी अनमोल सम्पदाहरूको वास्तविक मूल्य हामीले समयमा नै बुझ्न सकेका छैनौँ। तर आज पनि हामी सचेत भएनौँ भने, प्रकृतिप्रति आफ्नो दायित्व पुरा गरेनौँ भने, जल वन र वातावरण संरक्षणमा गम्भीर बनेनौँ भने भोलिको दिन अझ कठिन चुनौतीपूर्ण बन्ने निश्चित रहेको छ। त्यसैले प्रकृतिको संरक्षण गर्नु भनेको आफ्नै जीवन, आफ्नो सन्तान र आफ्नै भविष्यको संरक्षण गर्नु हो। यही कारणले गर्दा हाम्रो सरोकार श्रृङ्खलामा हामी सदैव त्यस्ता महत्त्वपूर्ण र समावेशी विषयहरूलाई स्थान दिने प्रयास गर्छौँ जसको प्रत्यक्ष सरोकार हाम्रो जीवन, हाम्रो भविष्य र हाम्रो अस्तित्वसँग जोडेको हुन्छ।

त श्रोताहरु, आकाशवाणी खरसाङको कार्यक्रम हाम्रो सरकार यहाँले सुन्दै हुनुहुन्छ। एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा, साथै हामीलाई दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो कार्यक्रमहरू न्युजन एआईआर मोबाइल एपमा पनि उपलब्ध रहनेछ। त हामीले श्रोताहरूलाई जानकारी दिइरहेका थियौँ हाम्रो सरकार अन्तर्गत जल सङ्कट औ जल संरक्षण विषयमा, साथै फिल्मी गीतहरू पनि श्रोताहरूलाई सुनाइरहेका छौँ, जो रहेको छ 1942 अ लभ स्टोरी फिल्मबाट। यसका सङ्गीतकार हुनुहुन्छ आदि बर्मन अनि शब्द गुलजारको, माफ गर्नुहोला, शब्दहरू रहेको छ जावेद अख्तरको। त फिल्मी गीतहरू फेरि पनि हामी सुनाउने नै छौँ, तर फेरि पनि अहिलेलाई भने लागिरहेका छौँ जल सङ्कट औ जल संरक्षण विषयमा केही कुराकानीहरू गर्न। हाम्रो सरकारले सधैँ त्यस्ता विषयवस्तुहरू श्रोताहरू समक्ष ल्याउने प्रयास गर्दछ जसले केवल आजलाई मात्र होइन, हाम्रो भोलि आउने भविष्य, हाम्रो प्रकृति अनि हाम्रो अस्तित्वलाई बचाएर संरक्षण गर्छ। आजको विषय जल सङ्कट औ जल संरक्षण विषयमा श्रोताहरूलाई जल नै जीवन हो भन्न चाहन्छु, किनभने जल बिना हाम्रो अस्तित्व नै रहँदैन। पानी बिना कुनै पनि जीवित प्राणीको कल्पनासम्म गर्न सकिँदैन। हामीले खाने खाद्य वस्तुदेखि लिएर दैनिक जीवनका हरेक कार्यहरूमा पानीको अथवा जलको अत्यन्तै आवश्यकता पर्छ। तर पृथ्वीमा यति धेरै पानीको मात्रा भए तापनि प्रयोग योग्य पानीको मात्रा, स्वच्छ पेयजलको मात्रा अत्यन्तै सीमित छ। आज विश्वका धेरै देशहरू जल

प्रकारको समस्या झेलिरहेका छन्। तर पनि हामी मानिसहरू त्यस्ता समस्या अनदेखा गर्दै आइरहेका छौँ। हाम्रो देश पनि जल सङ्कटको समस्याबाट अछुतो छैन।

श्रोताहरूले भर्खरै सुन्नुभएको गीत रहेको थियो 1942 अ लभ स्टोरी फिल्मबाट नै कविता कृष्णमूर्ति औ साथीहरूको आवाजमा. यसमा पनि शब्द रहेको थियो जावेद अख्तरकै भने सङ्गीत रहेको थियो राहुल देव बर्मनकै.

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हाम्रो सरकार अन्तर्गत जल सङ्कट औ जल संरक्षण विषयमा केही जानकारीहरू। अनि आजको जानकारीको साथमा म छु सारा हजुरहरूको साथमा। जलवायु परिवर्तन, वन विनाश, जनसङ्ख्या वृद्धि, अनियन्त्रित सहरीकरण, नदी नाला तथा जलस्रोतको प्रदूषण र पानीको अव्यवस्थित प्रयोगको कारण जल सङ्कट दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको छ। गर्मीको मौसममा कयौँ ठाउँमा पानीको हाहाकार मचिन्छ। घन्टौँसम्म लाइनमा बसेर समय र ऊर्जा नष्ट गर्न बाध्य हुनुपर्छ। कुवा, धारा र मुहानहरू सुकिसकेको छ भने कतै भूमिगत पानीको सतह निरन्तर रूपमा घटिरहेको छ। जल सङ्कटको असर केवल पिउने पानीमा मात्र सीमित छैन, यसले कृषि कार्य उत्पादनलाई पनि ठूलो प्रभाव पारिरहेको छ। उद्योग व्यवसायमा असर पारेको छ र मानिसहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेको छ।

यसरी हाम्रो स्वास्थ्यमा पनि पानीको कमीले नराम्रो असर पारिरहेको समयमा जल संरक्षणको सुरुवात गर्नु सक्छौँ र गर्नु पनि पर्नेछ। आवश्यकता भन्दा बढी पानीको प्रयोग नगर्ने, धाराहरू खुल्ला छोडेर पानी खेर नफाल्ने, चुहिने पाइप तथा धाराहरूलाई समयमा नै मर्मती गर्ने, वर्षाको पानी सङ्कलन गरीवरी पानीको स्रोतहरूलाई स्वच्छ सफा राख्ने जस्ता प्रयासहरूले ठुलो परिवर्तन ल्याउन सक्छौँ। वन जङ्गल संरक्षण पनि जल संरक्षणकै प्रत्यक्ष रूपमा जोडिएको छ। वनले नै पानीको मुहानहरू जोगाएर राख्छ, वर्षाको पानी जमिनभित्र पुग्न मद्दत गर्छ र भूमिगत पानीको स्तर कायम राख्न पनि मद्दत पुर्याउँछ। अहिलेघरि वर्षाको छैटौँ महिनाको अन्ततिर हामी आइसकेका छौँ र अब आउने जुलाई महिना मध्य वर्षाको समय भएको कारण वृक्षहरू पानीको मुहानतिर लगाउन सक्छौँ। पानीलाई केवल पिउने पेय पदार्थ मात्र नसम्झौँ तर जीवनका लागि अमृत सम्झौँ। एक एक थोपा मिली नदी बन्दछ भने नदीहरू मिली सागर अनि सागरहरू मिली महासागर बन्दछ। यदि हामीले आजदेखि नै पानीको मूल्य र महत्त्व बुझ्यौँ भने भोलिको दिनमा जल सङ्कटको सामना गर्नुपर्ने छैन।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ 1942 अ लभ स्टोरी फिल्मको गीतहरू। र यो भर्खरै सुन्नुभएको गीत थियो कविता कृष्णमूर्ति अनि कुमार सानुको युगल आवाजमा, जावेद अख्तरको शब्द अनि आडी बर्मनको सङ्गीतमा। र यो अन्तिम गीत सुन्नुहोस् शिवाजी चट्टोपाध्यायको आवाजमा 1942 अ लभ स्टोरी फिल्मबाट नै, जावेद अख्तरकै सङ्गीत शब्द अनि राहुल देव बर्मनकै सङ्गीतमा।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदछौ र अघिल्लो क्रममा प्रस्तुत गरिरहेका छौ स्वर माधुरी कार्यक्रममा आधुनिक गीतहरू विविध कलाकारहरूको आवाजमा। त कार्यक्रमको यो पहिलो प्रस्तुति रहेको छ नम्रता बलको आवाजमा।

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू विविध कलाकारहरूको आवाजमा। अघिल्लो गीत स्वीकार्नुहोस् वाङ्गेल लामाको आवाजमा।

स्वरमा धेरै कार्यक्रममा सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू श्रोताहरूले अहिले भर्खरै सुन्नुभएको गीत रहेको थियो रमणा राईको स्वरमा भने अघिल्लो गीत राखिरहेका छौँ नम्रता बलकै आवाजमा।

यतिन्जेल प्रस्तुत थियो स्वरमाधुरी कार्यक्रम आधुनिक गीतहरूको प्रस्तुति विविध कलाकारहरूको आवाजमा। समय पूर्वाह्न 11:30 अनि 8 सेकेन्ड भइरहेछ श्रोता, र अब अघिल्लो क्रममा समय भइसकेको छ बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जली अन्तर्गत रविन्द्र सङ्गीतको। आजका हाम्रा कलाकार हुन् व्रताती मजुमदार।

यो किन्जेल प्रस्तुत थियो बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत रविन्द्र संगीत व्रतादि मजुमदारको आवाजमा। त श्रोताहरू, अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्म प्रसारण गरी श्रोताहरूलाई समाचार सुनाउने। समाचार प्रसारण पछि फर्मेसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा लिएर हामी पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङको यो दिउँसोको प्रसारण सेवालाई।

आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अब अघिल्लो क्रममा प्रस्तुत गर्न लागिरहेका छौँ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त्यही यस कार्यक्रमको प्रतीक्षामा बसिरहनुभएका हाम्रा समस्त श्रोताहरूलाई हामी स्वागत अभिवादन भन्न चाहन्छौँ फेरि पनि। अनि यो पहिलो गीत हामी राख्न चाहन्छौँ, दिल तो पागल है फिल्मबाट उदित नारायण अनि लता मङ्गेशकरको युगल आवाजमा यहाँ सबै श्रोताहरूको अनुरोधमा। लिपाडा कटिहार बिहारका राजेश भारती, प्रिया भारती, विवा भारती, आदित्य राज, प्रगति भारती, प्रेरणा भारती, रजीव सुमन, प्रिन्स राज, आशिष राज, साक्षी सुमन, आर रमन, विवेक रमन, राकेश कुमार, रविरञ्जन, रश्मि प्रिया, सन्तोष कुमार, भारती परिवारका अन्य समस्त सदस्यगण, गोलाबजार बक्सरका श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज पङ्कज, प्रमोद, रोहित र मोहित, यस्तै प्रकारले हाम्रा अन्य श्रोताहरू हुनुहुन्छ। कोटवा नारायणपुर बाबापट्टिका ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई, प्रतीक राई, श्रीमती रोशनी राई, प्राञ्जल राई, शेरपुर कला गान्जीपुरका अवधोष राई, श्रीमती प्रीति राई, नवनीत राई, नागरी फार्म स्कुल गाउँबाट शान्ता तामाङ र उहाँका समस्त साथीभाइ बहिनीहरू, चित्रे खरसाङबाट हुनुहुन्छ साहिल देवान अनि उनका माता पिता, यसरी नै खरसाङ बजारका हाम्रा श्रोता हुनुहुन्छ सतीश पाण्डे, जतुका किशनपुरका हाम्रा श्रोता हुनुहुन्छ आलम दिलकश, सबना नाज, रिजवान राही, इमरान राजा, आलम शेख, फिरोज आलम, नाज प्रवीण अनि चाँदनी नाज। त प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको गीत दिल तो पागल है फिल्मबाट उदित नारायण अनि लता मङ्गेशकरको युगल आवाजमा।

त आकाशवाणी खरसाङ केन्द्रबाट हाम्रा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त यस कार्यक्रमको अब यो अर्को गीत सुनाउन लागिरहेका छौँ, प्यार तो होना ही था फिल्मबाट कुमार सानु अनि साथीहरूको आवाजमा। यहाँ सबै श्रोताहरूको अनुरोधमा गढिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी, मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गुवानकर, सरिता गुवानकर, सिद्धान्त गुवानकर, प्रिन्स एकांश गुवानकर, विश्वकर्मनगर नागपुरका शैलेश गुवानकर, वैशाली गुवानकर, कुमारी ध्वनि गुवानकर, पुराना तालाब डुमराउका वली

खुला अन्सारी, आजमना आज अन्सारी, सलिमपुर बक्सरका सरफुद्दिन अन्सारी, फातमा खातुन अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा बिहार दिल्लीका, डब्लु अन्सारी, बेबी अन्सारी, छटिया पोखरा डुमराउका, लाल बाबु दिवाना र दिव्य भारती। यस्तै प्रकारले हाम्रा अन्य श्रोता हुनुहुन्छ, मेहेन्दी बगान पूर्व बर्धमानका अभिजित प्रसाद, महादेव घाट अमलेश्वरका डोमन ठाकुर, सुमन ठाकुर, मितलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर, रेयन्स ठाकुर, भाटापारा दन्तेरङ्गीका श्रोता हुनुहुन्छ, द्वारका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा, झावेन्द्र कुमार वर्मा। त प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको गीत, प्यार तो होना हिताप लिम्बाट, कुमार सानु औ साथीहरूको आवाजमा।

आकाशवाणी खरसाङ केन्द्रबाट अहिले प्रसारण भइरहेछ फरमाइसी फिल्म गीतको रमाइलो कार्यक्रम तपाईँको अनुरोधमा को आजको अङ्कमा छु म इशारा हजुरहरूको साथमा। त श्रोताहरू, अब यो अघिल्लो गीत लिएका छौँ जुर्म फिल्मबाट, कुमार सानु अनि साधना सरगमको युगल आवाजमा, इन्दिवरको शब्दमा अनि राजेश रोशनको सङ्गीतमा। यहाँ सबै श्रोताहरूको अनुरोधमा अररिया रजखोर बजारका हाम्रा श्रोता हुनुहुन्छ मोहम्मद शरीफ आर्जू, मोहम्मद मोहसिन आर्जू, मोहम्मद सरफराज खान, मोहम्मद दिलावर हुसेन दिलकस, जुबेदा खातुन, अवेदा खातुन, रिहाना प्रवीण। बुक फार्म रतियाका हाम्रा श्रोता हुनुहुन्छ जीवन सिंह बुक, सन्टी बुक, सिमरन बुक, कौशल रानी, मनकिरत बुक, जशन बुक। यस्तै प्रकारले जतुका किशनपुरका हाम्रा श्रोता हुनुहुन्छ आलम दिलकश, शाबना नाज, रिजवान राही, इमरान रजा, आलम शेख, शाबना आलम, चाँदनी नाज। सिराजपुर गणेशपुरका हाम्रा श्रोता हुनुहुन्छ फिरोज आलम, नाज प्रवीण, अर्श बाबु अनि वकिल राही। यस्तै प्रकारले मन्टभिट खरसाङका हाम्रा श्रोता हुनुहुन्छ डेमियन डानियल, दोरथी डानियल, ड्युक डोमिनिक डानियल, रेजिना डानियल, टेरिजा डानियल र बनाडेट डानियल। आदर्श रेडियो श्रोता सङ्घ कर्णरिया बजार पूर्णियाका श्रोता हुनुहुन्छ दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, सिम्पी रानी शाह, विकास शाह, दुर्गा शाह। प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको गीत जुरुम फिल्मबाट।

श्रोताहरू, अनुरोध सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा को अब हामी अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत राखिरहेका छौँ वजिर फिल्मबाट अमिताभ बच्चन अनि फरहान अख्तरको आवाजमा यहाँ सबै श्रोताहरूको अनुरोधमा दन्तेरङ्गीबाट भागवत वर्मा, लेवाईबाट गुलाब दास मणिकपुरी, रेगडीबाट दिनेश वर्मा, लन्चनपुरबाट विश्वनाथ साहु, मावली सिङ्गारपुरबाट सालिक पुजारी, गान्धी चौक रोपड पन्जाबका हरदेव मिका, बलविन्दर विरक, जैतेक विरक, रमिका विरक, बीच टोला कनरियाका मिठु कुमार, सोनी देवी, कुमकुम कुमारी, नैना कुमारी, प्रीति कुमारी, प्रिया कुमारी। त प्रस्तुत छ यहाँ सबै श्रोताहरूको अनुरोधको यो अन्तिम गीत वजिर फिल्मबाट।

0: तो ये तीन जन श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विशालको साथमा पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम र अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्।

राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। राष्ट्रपतिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र राज्य तथा केन्द्रशासित प्रदेश पुलिस बलका कर्मचारीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अफ्रिकी देश सेसेल्सको भिक्टोरिया भ्रमणको तेस्रो दिन नवशक्ति विनायगर मन्दिरको भ्रमण गर्नुभयो। उहाँले त्यहाँ रहेका भारतीय प्रवासीहरूसँग भेट गर्नु भयो। श्री मोदीले दिनमा पीस पार्कमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वका विविध संस्कृतिहरूको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। सामाजिक सञ्जालमा एउटा संस्कृत सुभाषित साझा गर्दै प्रधानमन्त्रीले विश्वका विविध संस्कृतिहरूको सम्मान गर्नाले मानिसहरूमा विश्वास र सहयोग बढ्ने बताउनुभयो। केन्द्रीय खाद्य प्रसंस्करण उद्योग मन्त्री चिराग पासवानले खाद्य प्रसंस्करण उद्योगले किसानहरूको आय बढाउने, ग्रामीण अर्थव्यवस्था मजबुत गर्ने र युवाहरूको लागि रोजगारको अवसर सृजित गर्नमा अहम भूमिका निभाउने सक्ने बताउनुभयो। आसामको धेमाजी जिल्लामा बाढीको जोखिम बढेको छ। यसको कारण अरुणाचल प्रदेशको पहाड़ी क्षेत्रमा निरन्तर भारी वर्षाको कारण ठूलो पहिरो गएको र गाई नदीको माथिल्लो प्रवाह अस्थायी रूपमा अवरुद्ध भएको बताइएको छ। श्री अमरनाथ यात्रा जम्मू कश्मीरमा 3 जुलाईमा सुरु हुनेछ। श्री अमरनाथ यात्राको सबै तयारी पूर्ण भएको छ। आज बिहान तीर्थस्थल पुरीमा भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको परम्परागत स्थान महोत्सव परम्परागत भव्यताको साथ मनाइयो। समाचार पूरा भयो।

Sous-titrage Société Radio-Canada

Tayang

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो तिब्बती कार्यक्रम र अबको केही क्षणमा नै आकाशवाणी दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौँ प्रथम अङ्ग्रेजी हो त्यसपछि हिन्दीमा समाचार।

0: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो गणेश थापा मङ्गरको शब्द अनि उदय सोताङको संगीतमा उदय सोताङकै आवाजमा केही आधुनिक गीतहरू. अब समय भएको छ समाचारको.
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्. सुरुमा मुख्य समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ. प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 3 दिवसीय सेसल्स यात्रा सफलतापूर्वक पूरा गर्नुभएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ. सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ. श्री अमरनाथजी यात्रा जम्मू कश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ र मौसम विभागले भोलिसम्म

0: पश्चिम बंगालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा राष्ट्रपतिले सशस्त्र बलहरू, केन्द्रीय सशस्त्र पुलिस बलहरू अनि राज्य तथा केन्द्र शासित प्रदेशहरूका पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यो पुरस्कार असाधारण बहादुरीको प्रदर्शन गर्ने सैनिकहरूलाई दिइन्छ। यस सम्मानले देशको आतंकवाद, उग्रवाद अनि सीमावर्ती क्षेत्रहरूमा चुनौतीहरू विरूद्ध निरन्तर लडाईलाई पनि दर्शाउँदछ। साथै विमानन, समुद्री अभियानहरू अनि मानवीय मिशनहरूमा देखाइएको असाधारण बहादुरीलाई पनि मान्यता दिइन्छ। यसअघि राष्ट्रपतिले यसै महिनाको 8 तारिक राष्ट्रपति भवनमा रक्षा अलङ्करण समारोहको पहिलो चरणमा वीरता पुरस्कार प्रदान गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी देश सेसेल्सको आफ्नो यात्राको तेस्रो दिन आज विक्टोरिया स्थित नवशक्ति विनायकगढ मन्दिरको भ्रमण गर्नुभयो। उहाँले त्यहाँ बस्ने भारतीय प्रवासीहरूसित भेट गर्नुभयो। श्री मोदीले पीस पार्कमा महात्मा गान्धीको प्रतिमामा पुष्पाञ्जली पनि अर्पित गर्नुभयो। श्री मोदीले आफ्नो 3 दिवसीय सेसेल्स यात्रा सफलतापूर्वक पूरा भएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ।
1: प्रधानमंत्री नरेंद्र मोदी की सेसेल्स की 3 दिवसीय यात्रा दोनों देशों के संबंधों को नई गति देने वाली रही। इस यात्रा के दौरान श्री मोदी ने सेसेल्स के राष्ट्रपति डॉक्टर पैट्रिक हरमेनी के साथ द्विपक्षीय संबंधों के विभिन्न पहलुओं पर विस्तार से चर्चा की। दोनों नेताओं ने स्वास्थ्य, शिक्षा, समता निर्माण, समुद्री सुरक्षा और रक्षा जैसे क्षेत्रों में सहयोग को और बढ़ावा देने पर सहमति जताई। साथ ही हिंद महासागर क्षेत्र में अवैध मछली पकड़ने, मादक पदार्थों की तस्करी और समुद्री डकैती जैसी चुनौतियों पर विचार विमर्श किया। यात्रा के दौरान यूपीआई, स्वास्थ्य, कृषि, नौवहन, अंतरिक्ष सहयोग, प्रत्यर्पण और लाइन ऑफ क्रेडिट से जुड़े कई समझौता ज्ञापनों का आदान प्रदान हुआ। इसके साथ ही प्रधानमंत्री मोदी को पर्यावरण संरक्षण और सतत विकास में उनके योगदान के लिए गार्जियन ऑफ द ब्लू होराइजंस से भी सम्मानित किया गया। यह पर्यावरण संरक्षण और सतत विकास के क्षेत्र में सेशेल्स का सर्वोच्च सम्मान है। इसके साथ ही प्रधानमंत्री मोदी ने कल सेशेल्स की नेशनल असेंबली के विशेष सत्र को भी संबोधित किया और ऐसा करने वाले पहले भारतीय प्रधानमंत्री बने। विशाल और विष्णु के साथ अंकित कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वका विविध संस्कृतिहरूको सम्मानमाथि बल दिनुभएको छ। प्रधानमन्त्रीले सोसियल मिडियामा एक संस्कृत सुभाषित साझा गर्नुहुँदै विश्व अनि विविध संस्कृतिहरूको सम्मान गरिए मानिसहरूबीच विश्वास अनि सहयोगको भावना बढ्ने बताउनुभयो। उहाँले भन्नुभयो, यसद्वारा आपसी समझ अनि भाइचारालाई पनि बढावा प्राप्त हुनेछ। सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ। न्यायमूर्ति एमएम सुन्दरेश अनि सिल नागुको खण्डपीठले याचिकाको तत्कालिकतामाथि प्रश्न उठाउँदै ग्रीष्मकालीन अवकाशपछि अदालत खुलेपछि याचिकालाई सूचीबद्ध गरिने निर्देश दिएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले आज नयाँ दिल्लीको संसद भवनमा राज्यसभा सदस्यको रूपमा शपथ ग्रहण गर्नुभयो। उपराष्ट्रपति अनि राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनले श्री खड्गेलाई शपथ ग्रहण गराउनुभयो। श्री खड्गे कर्नाटकबाट राज्यसभाको लागि निर्वाचित हुनुभएको हो। यस अवसरमा केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजू, स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा, वरिष्ठ कांग्रेस नेता सोनिया गान्धी अनि प्रियंका गान्धी उपस्थित थिए। नीट यूजी परीक्षा लीक मामलामा दिल्लीको एक अदालतले आज कांग्रेस केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईद्वारा जाँच गरिँदै गरेको 10 आरोपीको न्यायिक हिरासत 11 जुलाईसम्म बढाइदिएको छ। आरोपीहरूलाई उनीहरूको पछिल्लो न्यायिक हिरासतको अवधि समाप्त भएपछि भिडियो कन्फरेन्सिङको माध्यमबाट रौन्ज एभेन्यू कोर्टमा पेश गरिएको थियो। यसअघि 15 जुनमा रौन्ज एभेन्यू कोर्टले 10 आरोपीहरूको न्यायिक हिरासत आजसम्म बढाइदिएको थियो। सीबीआईले हालसम्म यस मामलामा 13 आरोपीलाई गिरफ्तार गरेको छ अनि परीक्षा अघि नीट यूजी प्रश्न पत्रहरूलाई प्राप्त गर्न अनि प्रसारित गर्नमा सामेल एक कथित नेटवर्कको जाँच गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। श्री अमरनाथ जी यात्रा जम्मू कश्मीरमा 3 जुलाईदेखि शुरू हुन गइरहेको छ। श्री अमरनाथ यात्राका सबै

0: तयारीहरू पूरा गरिसकिएको छ। आकाशवाणी जम्मू संवाददाताको रिपोर्ट अनुसार तीर्थयात्राका आधिकारिक प्रारम्भ अनि सुरक्षा व्यवस्था, काफिलाको आवाजाही अनि समग्र तयारीहरूको आकलनको समीक्षा गरिएको छ। दिल्लीमा घर घर गएर मतदाताहरूलाई मतदाता गणना प्रपत्र विपरीत गर्ने कार्य भोलिदेखि सुरु हुनेछ। दिल्लीको मुख्य निर्वाचन अधिकारी अशोक कुमारले नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा यो जानकारी दिनुभयो। उहाँले भन्नुभयो कि बुथ स्तरीय अधिकारी बीएलओले भोलिदेखि 29 जुलाईसम्म घर घर गएर मतदाता गणना प्रपत्र विपरीत गर्नुहुनेछ अनि पात्र मतदाताहरूबाट पूर्ण रूपले भरिएको आवेदन पत्र एकत्र गर्नुहुनेछ।
1: जो हमारे लिए डेट है हाउस टू हाउस, जिसमें बीएलओज एक एक घर जाकर सभी इलेक्टर्स को इनुमरेशन फॉर्म डिस्ट्रीब्यूट करेंगे, वो 30 तारीख से शुरू हो जाएगी और 29 जुलाई तक फॉर्म वापसी की भी डेट है। और इसके लिए जो हमारे 13,033 बूथ्स हैं वो सभी पे बीएलओज अपॉइंटेड हैं, तो सभी बीएलओज को उनके इनुमरेशन फॉर्म हमने दे दिए हैं, जो कि कल सुबह से अपनी कार्रवाई शुरू कर देंगे। इसके साथ साथ ऑनलाइन फॉर्म भरने की भी सुविधा दी गई है।
0: सरकारले विधिक मापन अधिनियम 2009 अन्तर्गत सुधार सूचना व्यवस्था लागू गरेको छ। यो प्रावधान जनविश्वास अधिनियम 2026 माध्यमबाट लागू गरिएको छ। यस अन्तर्गत निर्दिष्ट प्रक्रियात्मक अथवा नियामक नियमहरूको पहिलो पटक उल्लङ्घन गर्ने व्यवसायीहरू विरुद्ध दण्डात्मक कार्यवाही अघि उनीहरूलाई आफ्नो भूल सुधार्ने अवसर दिइनेछ। उपभोक्ता मामला मन्त्रालयले बताए अनुसार यस सुधारको उद्देश्य व्यापार सुगमतालाई बढावा दिन, स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्न, अनावश्यक मुद्दाहरूलाई कम गर्न अनि विश्वास आधारित नियामकीय ढाँचालाई सशक्त बनाउनु हो। मन्त्रालय अनुसार नयाँ व्यवस्था अन्तर्गत विधिक मापन अधिकारीले सम्बन्धित संस्थानलाई सुधार सूचना जारी गरी कमीहरूलाई समाप्त गर्नका लागि उचित समय दिनेछन्। यदि निर्धारित अवधिभित्र सुधार गरिए दण्डात्मक अनि कानुनी कार्यवाही गरिने छैन। यद्यपि घरिघरि नियमहरूको उल्लङ्घन, धोकाधड़ी अनि उपभोक्ता हितहरूलाई प्रभावित गरिएको मामलामा कडा कार्यवाही गरिनेछ। मध्य गुजरात क्षेत्रमा केन्द्रित दुई दिवसीय भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनको आज बडोदरा स्थित जीएसएफसी विश्वविद्यालयमा प्रारम्भ भएको छ। सम्मेलनको उद्घाटन गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल अनि केन्द्रीय आवास एवं शहरी मामलाहरू एवं विद्युत मन्त्री मनोहर लालको उपस्थितिमा भयो। यस अवसरमा केन्द्रीय मन्त्री मनोहर लालले औद्योगिक विकासलाई गति दिनमा विद्युत क्षेत्रको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, केरलम अनि माहेमा आगामी बुधबारसम्म तीव्र वर्षाको सम्भावना व्यक्त गरेको छ। आगामी 3-4 दिनमा दक्षिण पश्चिम मनसुनको उत्तरी अरब सागरका केही भागहरू, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, झारखण्ड, बिहार, उत्तर प्रदेश अनि उत्तराखण्डका केही भागहरूमा यस्तै मौसम बनिरहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 3-दिवसीय सेसल्स यात्रा सफलतापूर्वक पूरा गर्नुभएपछि स्वदेशको लागि प्रस्थान गर्नुभएको छ। सर्वोच्च न्यायालयले आज श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई प्राप्त दानमा कथित वित्तीय अनियमितताहरूको अदालतको निगरानीमा जाँच अनि फोरेन्सिक अडिटको माग रहेको जनहित याचिकामाथि तत्काल सुनवाई गर्नबाट अस्वीकार गरेको छ। श्री अमरनाथजी यात्रा जम्मू कश्मीरमा 3 जुलाईदेखि सुरु हुन गइरहेको छ र मौसम विभागले भोलिसम्म पश्चिम बङ्गालको तराई क्षेत्र अनि सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारको प्रसारणपछि अब श्रोताहरूलाई सुनाउन लागिरहेका छौ लोकगीत गोविन्द छेत्रीको आवाजमा।

नमस्कार श्रोतागण, अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रमको 135 संस्करणमा साझा गर्नुभएका सफलताका केही रोचक कथाहरू। आलेख हो, विदेश सेवा डेस्क, आकाशवाणी समाचार एकांश नयाँ दिल्लीको, अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। मन की बात को यो 135 संस्करण में प्रधानमंत्री नरेन्द्र मोदी ने राष्ट्र र राष्ट्र का नागरिक का सफलता का केही रोचक कथा साझा गर्नुभयो। श्री मोदी ने साल 2026 को लगभग 6 महीना बीतीसक्यो र यस अवधि देशले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको उल्लेख गर्नुभयो। केवल एक साता अघि उहाँले भारतीय नौसेना जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा सामेल गर्ने कार्यक्रममा आफू सहभागी बनेको उल्लेख गर्नुभयो, जुन जहाजहरूको डिजाइनदेखि लिएर कमिसनिङसँग पूर्ण स्वदेशी थियो। उहाँले यसै जुन महिनामा

उड्डयन क्षेत्रमा पनि देशले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतमा निर्मित स्वदेशी C-295 विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको उल्लेख गर्नुभयो र भारतमा यस्ता 40 विमानहरूको निर्माण हुन गइरहेको उल्लेख गर्नुभयो। उहाँले सूक्ष्म साना र मध्यम उद्यमहरू र एरो स्पेस क्षेत्रमा दुवैले नयाँ बल प्राप्त गरिरहेको उल्लेख गर्नुभयो। रोजगारीका अवसरहरू बढिरहेका छन् अनि आत्मनिर्भर भारतको दृष्टिकोणले गति लिइरहेको उल्लेख गर्नुभयो। जुन महिनामा DRDOले स्वदेशी क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको उल्लेख गर्दै भन्नुभयो, यसपालि विश्वभरि 2500 भन्दा बढी स्थानहरूमा अन्तर्राष्ट्रिय योग दिवसहरू पालन गरियो। उहाँले विश्व योगासन च्याम्पियनसिप अहमदाबादमा आयोजित गरिएको उल्लेख गर्नुभयो, जहाँ भारतले 102 स्वर्ण पदक सहित 114 पदक जितेको थियो। भारत शीर्ष स्थान अगोटेको थियो। श्री मोदीले यो उत्कृष्ट प्रदर्शनका लागि सबै भारतीय खेलाडीहरूलाई बधाई पनि दिनुभयो। प्रधानमन्त्री मोदीले विशेष उल्लेख गर्दै भन्नुभयो, कुनै पनि राष्ट्रको आत्मा त्यस देशका जनता हुन्। जब कुनै महान राष्ट्रका जनताले संकल्प गर्छन्, कसैले पनि तिनीहरूलाई आफ्नो लक्ष्यमा पुग्नबाट विचलित गर्न सक्दैनन्। प्रधानमन्त्रीले एउटा घटना साझा गर्दै भन्नुभयो, हाम्रो देशमा जन्मदिन, विवाह र अन्य उत्सवहरूसँग बाँडिन्छ तर अरूलाई उपहार दिइन्छ। महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँको पेटकर परिवारले आफ्नो विवाहको अवसरमा 3500 व्यक्तिहरूलाई 1-1 लाखको दुर्घटना बीमा गरिदिएको विशेष उल्लेख पनि गर्नुभयो। पश्चिम एसियाका घटनाहरूको बेला श्री मोदीले देशका नागरिकहरूसित सुन नकिन्ने र विदेशमा छुट्टीहरू मनाउन नजाने अनुरोध गरेकोलाई देशका मानिसहरूले पालन गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। कार पुलिङ गरी मेट्रो बस सेवाको प्रयोग गर्ने आग्रह गरेकोलाई पनि मानिसहरूले पालन गरेकोमा सबैलाई सहभागिता दिएकोमा शुभकामना र बधाई दिनुभयो। उहाँले भन्नुभयो, अन्धविश्वास हजारौँ वर्षदेखि चलिआएको एउटा पुरानो घटनाक्रम हो र असमको हर्गिला चराबारे यस्तै एउटा अन्धविश्वासको धारणा थियो, जुन एक दुर्लभ चरा हो र यसले हामीलाई हाम्रो परिवेश सफा राख्नुमा मद्दत गर्दछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ, एफएम 103.5 मेगा हर्जमा। साथै हामीलाई श्रोताहरूले दार्जिलिङ एफएम 100.2 मेगा हर्जमा पनि सुन्दै हुनुहुन्छ भने हाम्रो प्रसारणहरू न्युज एन्ड एआईआर मोबाइल एपमा पनि उपलब्ध रहेको छ।

श्रोताहरू, समय अपराह्न 3 बजी सकेको छ र अघिल्लो क्रममा अब हामी केही क्षण श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ फिल्मी गीतहरू सुनाएर। आज हामीले एकै फिल्म फनी खानबाट लिएका छौँ केही फिल्मी गीतहरू। त यो पहिलो गीत स्वीकार्नुहोस् सुनिधि चौहानको आवाजमा, तनिक्स बाक्सीको सङ्गीत अनि इर्सात कामिलको शब्दहरूमा।

आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फिल्मी गीतहरू। यो अघिल्लो फिल्म गीत रहेको छ फनेखा फिल्मबाट नै अमित त्रिवेदीको आवाजमा, अमित त्रिवेदीकै सङ्गीत अनि इर्शाद कामिलको शब्दहरूमा।

0: तेतिन्जी श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एकै फिल्म फन्नी खानका गीतहरू, र यो अन्तिम गीत रहेको थियो मनाली ठाकुरको आवाजमा अमित त्रिवेदीकै सङ्गीत अनि इर्साद कामिलको शब्दहरूमा।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो आफ्नो लोकप्रिय मासिक रेडियो कार्यक्रम मन की बातको 135 संस्करणमा असमको प्रसिद्ध वन्यजीव संरक्षणवादी एवं हर्गिला गर्लको नामले विख्यात डाक्टर पूर्णिमा देवी वर्मनको मुक्त कण्ठले प्रशंसा गर्नुभयो। उहाँले सङ्कटग्रस्त ग्रेटर एडजुटेन्ट स्टार्क हर्गिलाको संरक्षणमा उनको उल्लेखनीय योगदानलाई देशको लागि प्रेरणादायी बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, डाक्टर पूर्णिमा देवी वर्मनले वर्ष 2007 गौहाटी विश्वविद्यालयमा शोध अवधि गैर सरकारी संस्थान आरण्यकको सहयोगले हर्गिला आर्मी अभियानको सुरुवात गर्नुभएको हो।

0: उहाँले ग्रामीण महिलाहरूलाई साथ लिएर पर्यावरण संरक्षण अनि जैव विविधताप्रति जागरूक गराउनुभयो तथा समाजमा यो पक्षीप्रति सकारात्मक सोच विकसित गर्नुभयो। डाक्टर बर्मनको प्रयासले वर्ष 2007 पचारिया क्षेत्रमा जहाँ केवल 28 सक्रिय हर्गिल्लाको गुँड थियो अब उनीहरूको संख्या बढेर 200 भन्दा अधिक भएको छ। आज हर्गिल्ला आर्मीले 20,000 भन्दा अधिक सदस्यहरू अनि लगभग 400 स्वयंसेवकहरूसित एक सशक्त जनआन्दोलनको रूप लिइसकेको छ जसले सङ्कटग्रस्त प्रजातिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ। वन्यजीव संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्यका लागि डाक्टर पूर्णिमा देवी बर्मनलाई वर्ष 2017 तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दद्वारा नारी शक्ति पुरस्कारले सम्मानित गरिसकिएको छ। यसबाहेक उहाँलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित विटली अवार्ड ग्रीन अस्कर पनि प्रदान गरिएको हो। महिला एवं बाल विकास मन्त्री अन्नपूर्ण देवीले आज महिलाहरूको सुरक्षा अनि सशक्तिकरण सुनिश्चित गर्न सेवा वितरणमा निरन्तर सुधार अनि अधिक सशक्त तथा प्रभावी उपायहरू लागू गर्ने आवश्यकतामाथि बल दिनुभयो। उहाँले त्रिपुरामा केन्द्रका अधिकारीहरूसित बातचित गर्नुभयो। केन्द्रीय मन्त्रीले आज बिहान पवित्र शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिरमा पूजा अर्चना समेत गर्नुभयो। उहाँसित पूर्व केन्द्रीय मन्त्री प्रतिमा भौमिक, त्रिपुराका मन्त्री टिङ्कु रोय अनि अन्य स्थानीय गण्यमान्य व्यक्तिहरू पनि उपस्थित थिए। मन्दिर दर्शनपछि केन्द्रीय मन्त्रीले उदयपुरको तोपानिया स्थित सखी वान स्टप सेन्टरको निरीक्षण गर्नुभयो। असमको धेमाजी जिल्लामा बाढीले विकराल रूप लिएको छ। 70 अधिक गाउँ जलमग्न भएका छन् जबकि 16,000 भन्दा अधिक बाढीका कारण प्रभावित भएका कारण कठिन परिस्थितिको सामना गरिरहेका छन्। बाढीका कारण धेरै क्षेत्रहरूमा जनजीवन तथा यातायात पूर्ण रूपले प्रभावित भएको छ। आज दिइएको आधिकारिक जानकारी अनुसार बाढीको गम्भीर स्थितिको जायजा लिन राज्य सरकारका मन्त्री सुशान्त बरगोहाई अनि केशव महन्त धेमाजीको लागि प्रस्थान गरेका छन्। दुई मन्त्रीले राहत एवं बचाउ कार्यहरूको समीक्षा गर्नेछन् तथा प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नेछन्। त्यही जोनाई क्षेत्रमा चिली नदीले पनि विनाशकारी रूप लिएको छ। नदीको बढ्दो जलस्तरले 10 अधिक गाउँ जलमग्न भएका छन्। बाढीको पानीले धेरै हेक्टर कृषि भूमि डुबेको छ जसले किसानहरूलाई निकै नोक्सान भएको आशंका छ। प्रशासन प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ कार्य तेज गर्न जुटेको छ। लगातार वर्षा अनि डिकारी नदीको जलस्तर बढेपछि असमको धेमाजी जिल्ला अन्तर्गत जोनाईमा बाढीको स्थिति उत्पन्न भएको छ। बाढीका कारण जनजीवन प्रभावित भएको छ। केही क्षेत्रमा पानी भरिएको छ भने 15 अधिक मानिससहित लगभग 100 गाईबस्तु नदी बीच बनिएको टापुमा फँसेका छन्। स्थानीय सूत्र अनुसार नदीको पानी धेरै जनसङ्ख्या भएको क्षेत्रमा पसेको छ जसले सडक अनि खेत जलमग्न भएको छ अनि प्रभावित क्षेत्रका धेरै गाउँको सम्पर्क टुटेको छ। तेलमको कोराईबारी चरामा स्थिति गम्भीर भएको छ। मणिपुर पुलिस अनि सुरक्षा बलले राज्यभरि चलाइरहेको विशेष अभियान अन्तर्गत मादक पदार्थको तस्करी, उग्रवादी गतिविधिहरू अनि जबरजस्ती वसुली विरुद्ध ठूलो कार्यवाही गर्दै हेरोइन जफ्त गरेको छ। धेरै उग्रवादीलाई पक्राउ गरिएको छ तथा यातायात नियमको उल्लङ्घनमा पनि कठोर कार्यवाही गरिएको छ। मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको आधिकारिक जानकारी अनुसार थोबल जिल्लाको खोङजोम थाना क्षेत्रमा एक यात्री बसबाट 540 ग्राम संदिग्ध हेरोइन ब्राउन सुगर बरामद गरिएको थियो। मामिलामा बस चालक फरार छन् जस विरुद्ध पुलिसले अभियान चलाइरहेको छ। एक अन्य मामिलामा सिङजामेई थानामा दर्ता गरिएको प्राथमिकीको आधारमा केसिपीका अध्यक्ष हाओ बिजाम दिलीप सिंह उर्फ ताइबाङबालाई पक्राउ गरिएको छ। अनि मौसम विभागले भोलिसम्म सिक्किममा तीव्र वर्षा हुने अनुमान व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालयमा पनि आगामी बुधबारसम्म तीव्र वर्षाको सम्भावना व्यक्त गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु, म सञ्चालिका मुना। श्रोता, आज 29 जुन, आज देशभरि राष्ट्रिय तथ्याङ्क दिवस पालन गरिँदैछ। यो दिवस मुख्यत ती महान व्यक्तित्वलाई श्रद्धाञ्जलि चढाउँदै मनाइन्छ जो भारतका एक अति प्रसिद्ध तथ्याङ्कविद थिए। तिनलाई भारतमा आधुनिक तथ्याङ्क विज्ञानको जग बसाल्ने व्यक्ति वा भनौ फादर अफ इन्डियन स्ट्याटिस्टिक पनि भनेर भनिन्छ। उनी थिए प्रफुल्ल चन्द्र महालनवीस। आजको हाम्रो कार्यक्रमको यस अङ्कमा आउनुहोस्, हामी यिनै महान व्यक्तित्व बारे चर्चा गरौँ अनि जनाऊ उनको योगदान एवं उपलब्धि।

भारतीय तथ्याङ्कका पिता प्रफुल्ल चन्द्र महलान्वेष केवल एक गणितज्ञ मात्र थिएनन्, उनी एक दूरदर्शी योजनाकार, शिक्षाविद र समाजसेवी पनि थिए। उनी भारतमा आधुनिक तथ्याङ्क विकासको जग बसाल्ने व्यक्ति हुन्। तथ्याङ्क भन्नाले के बुझिन्छ त भन्ने प्रश्नमा श्रोता, कुनै पनि देशको विकासको योजना बनाउन तथ्याङ्क बिना सम्भव छैन। कति उत्पादन भयो, कति मानिस गरिब छन्, कुन क्षेत्रमा कति लगानी गर्ने, यी सबै कुराहरू तथ्याङ्कले बताउने गर्दछ र यसैको आधार विकास गर्ने व्यक्ति हुन् प्रफुल्ल चन्द्र महलान्वेष। उनले बनाएको महलान्वेष दूरी र दोस्रो पञ्चवर्षीय योजनाको मोडलले भारतको आर्थिक इतिहासमा सकारात्मक परिवर्तन ल्याएको थियो। यिनको जन्म सन् 1893 29 जुनमा नै, अर्थात् भनौँ आजकै दिनमा, बङ्गालको कलकत्तामा भएको थियो। उनको परिवार शिक्षा प्रेमी थिए। उनका बाजे गुरुदास ब्यानर्जी कलकत्ता विश्वविद्यालयका उपकुलपति थिए। बाल्यकालदेखि नै प्रफुल्ल गणित र विज्ञानमा तेज थिए। उनले प्रेसिडेन्सी कलेजबाट भौतिकी शास्त्रमा स्नातक गरे। त्यसपछि उच्च शिक्षाका निम्ति इङ्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालय गए। क्याम्ब्रिजमा उनले भौतिक शास्त्र पढे पनि उनले त्यहाँका पुस्तकालयहरूमा बसेर तथ्याङ्कका पुस्तकहरू पढ्न थाले। त्यहाँ उनको भेट प्रसिद्ध जीववैज्ञानिक डाक्टर रोनाल्ड फिसरसँग भयो। फिसरबाट उनले तथ्याङ्कको गहिरो ज्ञान लिए। सन् 1919 उनी भारत फर्किए र प्रेसिडेन्सी कलेजमै भौतिक शास्त्र पढाउन थाले। तर उनको मन भने तथ्याङ्कमा नै थियो। कलेजमा बसेर उनले बङ्गालको मौसम, बाढी, नदीको पानीको स्तर जस्ता कुराहरूको तथ्याङ्कन सङ्कलन गर्ने गर्थे। महलान्वेषले चाँडै बुझे कि भारत जस्तो ठूलो र विविध देशको लागि वैज्ञानिक तथ्याङ्क सङ्कलनको प्रणाली चाहिन्छ। सन् 1931 उनले कलकत्तामा भारतीय तथ्याङ्क संस्थान अर्थात् आइएसआई स्थापना गरे। सुरुमा एउटा सानो कोठाबाट सुरु भएको थियो। आज त्यही संस्थान विश्वकै नाम चलेको तथ्याङ्क विश्वविद्यालय बनिसकेको छ। भारतीय तथ्याङ्क संस्थान अर्थात् भनौ इन्डियन स्ट्याटिस्टिक इन्स्टिट्युसनले जम्मा 3 प्रमुख कामहरू गरे, जसमा यसले भारतमै पहिलो पटक तथ्याङ्कको डिग्री र अनुसन्धान सुरु गर्यो। भारतको जनसङ्ख्या, खेती, उद्योग, बेरोजगारी जस्ता विषयहरूमा वैज्ञानिक सर्वेक्षण गर्यो र पञ्चवर्षीय योजना बनाउन सरकारलाई तथ्याङ्कको आधारमा सल्लाह दियो। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी महलान्वेष बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

मालान्वेषले विज्ञानलाई दिएको सबैभन्दा ठूलो उपहार हो मालान्वेष दूरी। एउटा गणितीय सूत्र हो जसले दुई समूहको डाटा बीचको फरक मापन गर्छ। साधारण दूरीले कलकत्तादेखि दिल्ली कति किलोमिटर छ भनेर भन्छ, तर मालान्वेषको दूरीले कलकत्ताका मानिस र दिल्लीका मानिसहरूको उचाइ, तौल, खानपिनको बिमामा कति फरक छ आदि आदि नाप्ने गर्छ। यो सूत्र आज पनि डाक्टरहरूले बिमारीको रोग पत्ता लगाउन, ब्याङ्कले ऋण दिने कि नदिने छुट्याउन, कम्प्युटरले अनुहार चिन्न प्रयोग गर्छ। उनले यो सूत्र सन् 1936 बङ्गालका आदिवासीहरूको शरीरको मापनको डाटा विश्लेषण गर्न बनाएका थिए। त्यहीँबाट यो विश्वभरि फैलियो। भारत स्वतन्त्र भएपछि देशको विकासको लागि 5-5 वर्षको योजना बनाउने काम सुरु भयो। पहिलो पञ्चवर्षीय योजना खेतीमा केन्द्रित थियो, तर जवाहरलाल नेहरूले महान्वेषलाई सोधे छिटो औद्योगिक विकास कसरी गर्ने भनेर। त्यसपछि महान्वेषले सन् 1953 महान्वेष मोडल बनाए। यो मोडल दोस्रो पञ्चवर्षीय योजनाको आधार बन्यो। यस मोडलको मुख्य विचारहरूमा फलाम, स्टिल, मसिन, सिमेन्ट जस्ता उद्योग पहिले बनाउने, किनभने यिनै उद्योगहरूले अरू उद्योग बनाउने काम गर्छ भनेर उनले भने। दोस्रो, कति लगानी गर्दा कति उत्पादन बढ्छ भनेर गणितको सूत्रले हिसाब गरियो। यो संसारमै पहिलो पटक थियो। र तेस्रो, खेतीलाई उनले बिर्सिएन तर उद्योगलाई मुख्य जोड दिए। यही मोडलका कारण भिल्लाई, दुर्गापुर, राउकेरा जस्ता ठूला ठूला स्टिल प्लान्टहरू भारतमा बने। भारतले औद्योगिक देश बन्ने जग यहीँबाट नै बसाल्यो। प्रधानमन्त्री नेहरूले उनलाई भारतको योजनाको वास्तुकार भनेर भनेका थिए। महान्वेषको अर्को ठूलो योगदान नमुना सर्वेक्षण हो। भारतमा त्यताक 40 करोड मानिस थिए। सबैलाई सोधेर तथ्याङ्क निकाल्न सम्भव थिएन। उनले भने वैज्ञानिक तरिकाले 1,00,000 मानिसलाई सोधेर पुरै देशको तस्विर निकाल्न सकिन्छ। उनको नेतृत्वमा राष्ट्रिय नमुना सर्वेक्षण अर्थात् NSS सुरु गरियो। आज पनि भारत सरकारले गरिबी, बेरोजगारी, उपभोगहरूको तथ्याङ्क यही NSS मार्फत नै निकाल्ने गर्छ। यो महान्वेषको नै देन हो। उनले प्रमाणित गरे कि सही विधिले सानो नमुनाबाट पनि ठूलो सत्य पत्ता लगाउन सकिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता PC महान्वेष बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ भारतीय तथ्याङ्कका पिता पीसी महालनोबिस बारे। महालनोबिस कडा अनुशासनका मानिस थिए, तर धेरै सरल र मिलनसार पनि थिए।

चाहिन्छ। यी जम्मै कुराहरू तथ्याङ्कले नै आंकलन गरिन्छ। यो सबैको बाटो देखाउने पहिलो भारतीय नै महालानोबिस थिए। भारत सरकारले उनको जन्मदिन 29 जुनलाई राष्ट्रिय तथ्याङ्क दिवसको रूपमा मनाउने गर्छ। हरेक वर्ष नयाँ तथ्याङ्कविदलाई महालानोबिस पुरस्कार दिइन्छ। अन्तमा महालानोबिस केवल तथ्याङ्कका पिता होइन, उनी आधुनिक भारतका योजनाकार पनि हुन्। उनले सिकाए कि अनुमानले होइन, तथ्याङ्कले देश चल्छ। हामी सबैले उनको जीवनबाट प्रेरणा लिनुपर्छ र विज्ञान र गणितको क्षेत्रमा प्रगति गरेर आफ्नो देशलाई अगाडि बढाउनु पर्छ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतीय तथ्याङ्कका पिता प्रफुल्ल चन्द्र महालानोबिस बारे। यस्ता महान व्यक्तित्वलाई उनको जन्म जयन्तीको अवसरमा कोटी कोटी नमन गर्दै अब भने म कार्यक्रमबाट उज्जवल हुन चाहे। कार्यक्रमको अर्को अङ्कमा यहाँ समक्ष फेरि उपस्थित हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ। रहनुहोस्, आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ जीवनको उपहार अङ्गदान। श्रोता, मानव जीवनमा सबैभन्दा ठुलो दान के होला भन्ने प्रश्नमा पैसाको दान, शिक्षाको दान, रक्तदान यी सबै महान छन्। तर अङ्गदान पनि यस्तै महान दानहरू मध्ये एक हो। अङ्गदान भनेको आफ्नो अङ्गहरू जस्तै मृगौला, कलेजो, मुटु, आँखा, फोक्सो आदि जस्ता अङ्गहरू मृत्युपछि वा जीवितै हुँदा अर्को मानिसलाई दिनु हो। एकजना अङ्गदाताले 8 जनासम्मको ज्यान बचाउन सक्छ र 50 भन्दा बढी मानिसहरूको जीवनलाई सहज बनाउन सक्छ। यसैले अङ्गदानलाई जीवित भगवान भन्ने बाटो भनेर पनि भनिन्छ। आज विज्ञानले धेरै प्रगति गरिसकेको छ। मुटु बिग्रिएपछि, मृगौला फेल भएपछि मानिसको ज्यान बचाउन अङ्ग प्रत्यारोपण जस्ता चिकित्साहरूको विकास गरिसकेको छ। तर यी सब व्यर्थ छन् जबसम्म हामीले अङ्गदानबारे सोच्दैनौँ। अङ्गदान बिना यो सब असम्भव छ। अङ्गदान 2 प्रकारका हुन्छन्। पहिलो हो मृत्यु पछिको अङ्गदान। दुर्घटना वा ब्रेन डेड भएर मृत्यु भएका व्यक्तिहरूको मुटु, कलेजो, मृगौला, फोक्सो, अग्नाशय, आँखा जस्ता अङ्गहरू निकालेर अर्को बिमारीलाई प्रत्यारोपण गरिन्छ। ब्रेन डेड भनेको मस्तिष्कले काम गर्न छाडेको अवस्था हो। श्रोता, शरीर मसिनको सहारामा भए पनि अङ्गहरू 24-48 घन्टासम्म स्वस्थ रहन्छ। यही समयमा अङ्ग निकाली प्रत्यारोपण गरिन्छ। जस्तै गरी दोस्रो प्रकारको जीवित व्यक्तिबाट अङ्गदान। एकजना स्वस्थ व्यक्तिले आफ्नो मृगौला वा कलेजोको भाग आफ्नो नजिकको आफन्तलाई दिन सक्छ, किनभने हामीसँग 2 मृगौला हुन्छन्। एउटाले पनि काम गर्छ, कलेजो पनि 60% काटेर दिए पनि फेरि बढ्छ। त्यसरी हामीले यी 2 प्रकारले अङ्गदान गर्न सक्छौँ। आँखाको दानमा भने आँखाको कर्निया भाग मात्र निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्छ। यसो हुँदा मृत व्यक्तिबाट आँखा पुरै निकालिँदैन। कर्निया दान गर्ने व्यक्तिको अनुहारमा कुनै फरक पर्दैन।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ जीवनको उपहार अङ्गदान बारे। अङ्गदान किन जरुरी छ त भन्ने प्रश्नमा आज हरेक वर्ष हजारौँ मानिसहरूको मृगौला फेल भइरहेको हामीले सुन्न सक्छौँ। यसरी उनीहरू डायलिसिस गरेर बाँच्नु परिरहेको अवस्था हुन्छ। यसरी बाँच्नु भनेको बिस्तारै मर्नु जस्तै हो। नयाँ मृगौला पाए 20-25 वर्षसम्म सहज जीवन ती व्यक्तिले बिताउन सक्छन्। त्यसरी नै हेपेटाइटिस, मदिरा सेवन, दुर्घटनाले कलेजोहरू मुटु बिग्रेका व्यक्तिहरू औषधिले निको हुँदैनन्। नयाँ अङ्ग पाए मात्र उनीहरू बाँच्न सक्छन्। त्यसैले यस्ता अङ्गहरूको दान पनि अति नै महत्त्वपूर्ण हुन्छ। त्यस्तै गरी विश्वमा लाखौँ मानिसहरू कर्निया रोगले अन्धो छन्। अर्को व्यक्तिको कर्निया पाएर 45 मिनटको अपरेसनले मात्रै ती अन्धो मानिसहरूले संसार देख्न सक्छन्। त्यसैले गर्दा यस्ता अङ्गहरूको दान गरेर हामीले अर्को व्यक्तिलाई जीवनदान दिन सक्छौँ। तर समस्या के छ भने आज अङ्ग चाहिने बिमारीहरू धेरै छन्, तर दाताहरू भने धेरै कम रहेको छ। त्यसैले आँकडा अनुसार हरेक दिन 20 मानिसहरू अङ्ग नपाएर नै प्राण त्याग्ने गर्छन्। त्यसैले अङ्गदानको सचेतना फैलाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौ जीवनको उपहार अङ्गदान बारे। यसबारे यहाँहरूसँग पुनः चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ जीवनको उपहार अङ्गदान बारे। अङ्गदानका फाइदा र महत्वहरूबारे चर्चा गर्न पर्दा श्रोता, मानवताको सबैभन्दा ठूलो सेवा हो अङ्गदान। पैसा दिएर पनि मुटु किन्न सकिँदैन, तर एउटा दाताको मुटुले अर्को व्यक्तिलाई नयाँ जीवन दिन्छ। यसभन्दा ठूलो पुण्य अरू के नै हुन्छ र? हिन्दू धर्ममा आत्मा नश्वर छ, शरीर नश्वर छ भनिन्छ। मरेपछि शरीर माटो हुन्छ वा जल्छ, त्योभन्दा मरेर पनि कसैको काम लाग्यो भने त्यो शरीर सार्थक हुन्छ। यसले शोकलाई सार्थकता प्रदान गर्छ। आफ्नो आफन्तजनहरू दुर्घटनामा परिमृत्यु हुँदा हाम्रो मन टुक्रेर जान्छ। त्यो समयमा ती मृत व्यक्तिको अङ्गहरू हामीले कसैलाई दान गर्छौ भने ती व्यक्ति जसले त्यो अङ्गहरू प्रत्यारोपण गरी प्रयोग गर्छन् उनीहरूमा हाम्रा आफन्तजनहरू बाँचिरहेका छन् भन्ने हामीलाई अनुभव हुन्छ। यसरी यसले हाम्रो शोकलाई पनि सान्त्वना प्रदान गर्छ। त्यस्तै गरी अङ्गदान गर्ने परिवारको सम्मान समाजमा बढेर जान्छ। यसले अरूलाई पनि अङ्गदान गर्न प्रेरणा दिन्छ। अङ्गदान गर्ने प्रक्रिया के हो, अङ्गदान कसरी गरिन्छ भन्ने प्रश्नमा अङ्गदान गर्नु धेरै सजिलो छ श्रोता। सर्वप्रथम त हामीले संकल्प लिनुपर्ने हुन्छ, परिवारमा कुरा गर्नुपर्ने हुन्छ। मरेपछि मेरो अङ्गदान गर्नुहोस् भनेर आफ्नो परिवारलाई भन्नुपर्ने हुन्छ, किनभने

मृत्युपछि परिवारको सहमति बिना अङ्ग निकाल्न सकिँदैन। दोस्रो कुरा, पञ्जीकरण गर्नुपर्ने हुन्छ। त्यसरी नै दुर्घटना भएर ब्रेन डेड भएको खण्डमा अस्पतालले परिवारसँग अङ्गदानको कुरा गर्छ। पहिले नै यदि व्यक्ति सहमति भए डाक्टरले यो कार्य छिटो गर्न सक्छन्। आँखा दान गर्न मृत्यु भएको 6 घण्टाभित्र नजिकको आँखा ब्याङ्कलाई सम्पर्क गर्नुपर्ने हुन्छ। अङ्गदानका केही कानुनी पक्षहरू पनि छन्। यी कानुनी पक्षहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ। अन्तमा भन्नुपर्दा, अङ्गदान मृत्युपछिको जीवन हो। हामी जन्मन्दा खाली हात आयौँ, मर्दा पनि खाली हात नै जानेछौँ। तर बीचमा हामीसँग भएको एउटा सानो अङ्गले कसैको अन्धकार जीवन उज्यालो बनाउन सक्छ। कविहरूले भन्छन्, आफ्नो लागि बाँच्न त सबै बाँच्छन्, अरूको लागि बाँच्ने विरलै हुन्छन्। अङ्गदाता साँच्चै विरलै र महान हुन्छन्। एकजना व्यक्तिको मृत्युले 8 जनालाई नयाँ जीवन दिनु भनेको चमत्कार भन्दा कम होइन। श्रोता, हामी सबैले आजै यसबारे सोच्नुपर्ने हुन्छ र अङ्गदान जस्तो महापुण्य प्राप्त गर्ने अवसर आफैले आफैलाई दिन पर्ने हुन्छ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं जीवनको उपहार अङ्गदान बारे। र यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अबलाई भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ। श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: र अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। हरियाणा र राजस्थान बीचको 3 दशक पुरानो यमुना जल बाँडफाँड परियोजनालाई स्वीकृति दिएको छ। सर्वोच्च न्यायालयले राम मन्दिर दान मुद्दामा कथित वित्तीय अनियमितताको अदालतको निगरानीमा जाँचको माग गर्ने जनहित याचिकामा तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को वर्तमान ब्याजलाई त्रिभाषा नीतिबाट छुट दिएको छ। सरकारले व्यापार गर्नलाई सहजता बढाउन सुधार सूचना तन्त्र सुरु गरेको छ। दिल्लीमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण भोलिदेखि सुरु हुनेछ र फिफा फुटबल विश्वकपको पहिलो नकआउट चरणमा क्यानाडाले दक्षिण अफ्रिकालाई 1-0 पराजित गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको 2 रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यस अवसरमा राष्ट्रपतिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र राज्य तथा केन्द्र शासित प्रदेश पुलिस कर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। यो पुरस्कार असाधारण बहादुरीको प्रदर्शन गर्ने सैनिकहरूलाई दिने गरिन्छ। यसअघि राष्ट्रपतिले यस महिनाको 8 तारिक राष्ट्रपति भवनमा रक्षा अलङ्करण समारोहको पहिलो चरणमा वीरता पुरस्कार प्रदान गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको आफ्नो 3 दिवसीय सफल भ्रमण समाप्त गरेर भारतको लागि प्रस्थान गर्नुभएको छ। आफ्नो भ्रमणको अन्तिम दिन श्री मोदीले भिक्टोरिया स्थित नवशक्ति विनयगर मन्दिरमा दर्शन गर्नुभयो र पूजा अर्चना गर्नुभयो। उहाँले त्यहाँ बसोबास गर्ने भारतीय प्रवासीहरूसित पनि भेटवार्ता गर्नुभयो। पछि प्रधानमन्त्रीले पीस पार्कमा स्थित महात्मा गान्धीको प्रतिमामा पुष्पाञ्जली अर्पित गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा हरियाणा र राजस्थान बीचको जल बाँडफाँड सम्झौतालाई लिएर एक बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्रीय जल शक्ति मन्त्री श्री आर पाटिल, हरियाणाका मुख्यमन्त्री नयाब सिंह सैनी र राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा पनि उपस्थित थिए। यस अवसरमा जल शक्ति मन्त्री श्री आर पाटिलले भन्नुभयो, सम्झौता अन्तर्गत राजस्थानको हिस्साको पानी मनसुन अवधि हथनीकुण्ड ब्यारेजबाट पश्चिमी यमुना नहर प्रणाली हुँदै जाने भूमिगत पाइपलाइन मार्फत पुर्याइनेछ। उहाँले भन्नुभयो, यसले चुरू, सिकर, झुन्झुन् र राजस्थानका अन्य जल संकटग्रस्त क्षेत्रहरूको पिउने पानीको आवश्यकताको दीर्घकालीन समस्यालाई समाधान सुनिश्चित गर्नेछ। उहाँले भन्नुभयो, यस विषयमा विगत केही वर्षदेखि लगातार छलफल भइरहेको थियो र यसै महिनाको 23 तारिकमा भएको बैठकमा दुवै राज्यहरूबीच परियोजनाको कार्यान्वयन ढाँचामा सहमति भएको थियो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले आज त्रिभाषा नीतिमा दिशानिर्देश जारी गर्यो। बोर्डले कक्षा 10 को वर्तमान ब्याचले नयाँ भाषा नीति पालन गर्नु नपर्ने बताएको छ। बोर्डले यो पनि भनेको छ कि कक्षा 7, 8 र 9 अध्ययनरत वर्तमान ब्याचका विद्यार्थीहरूले कक्षा 10 पुगेपछि 3 भाषामा बोर्ड परीक्षा दिन आवश्यक पर्ने छैन। बोर्डले कक्षा अनुसारको संसाधन सामग्री समयबद्ध तरिकाले उपलब्ध गराइने जनाएको छ। सर्वोच्च न्यायालयले आज श्री राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा भएको कथित वित्तीय अनियमितताको अदालतको निगरानीमा जाँच र फोरेन्सिक अडिटको माग गर्दै दर्ता गरिएको जनहित याचिकामा तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। न्यायमूर्ति एमएम सुन्दरेश र शील नागुको पीठले याचिकाको तात्कालिकतामाथि प्रश्न उठाउँदै ग्रीष्मकालीन अवकाशपछि अदालत पुनः खोल्दा याचिकालाई सूचीबद्ध गर्न निर्देश दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सरकारले विधिक मापन अधिनियम 2009 अन्तर्गत सुधार सूचना व्यवस्था लागू गरेको छ। यो प्रावधान जनविश्वास अधिनियम 2026 माध्यमले लागू गरिएको छ। यस अन्तर्गत पहिलो पटक निर्दिष्ट प्रक्रियात्मक वा विनियामक नियमहरू उल्लङ्घन गर्ने कारोबारीहरूलाई कुनै पनि दण्डात्मक कार्यवाही गर्नु अघि आफ्नो गल्ती सच्याउने अवसर दिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
2: उपभोक्ता मामलों के मंत्रालय ने कहा कि इस सुधार का उद्देश्य व्यापार सुगमता बढ़ाना, स्वैच्छिक अनुपालन को प्रोत्साहित करना, अनावश्यक मुद्दों को कम करना और विश्वास आधारित नियामकीय ढांचे को मजबूत करना है। मंत्रालय ने बताया कि नई व्यवस्था के अंतर्गत विधिक मापन अधिकारी संबंधित संस्थान को सुधार सूचना जारी कर कमियों को दूर करने के लिए उचित समय देंगे। यदि निर्धारित अवधि के भीतर सुधार कर लिया जाता है तो दंडात्मक और कानूनी कार्रवाई से बचा जा सकता है। मंत्रालय ने कहा कि ये व्यवस्था निर्माताओं, आयातकों, पैकरों, डीलरों, मरम्मतकर्ताओं, व्यापारियों, लघु और मध्यम उद्यमों और अन्य विनियमित संस्थाओं पर लागू होगी। मंत्रालय ने कहा कि ये सुधार उपभोक्ता संरक्षण को कमजोर किए बिना पारदर्शी और कारोबार अनुकूलन नियामकीय व्यवस्था सुनिश्चित करने की दिशा में एक महत्वपूर्ण कदम है। विष्णु की रिपोर्ट के साथ समाचार कक्ष से शक्ति सिंह।
1: उपराष्ट्रपति तथा राज्यसभाका सभापति सीपी राधाकृष्णनले आज नयाँ दिल्ली स्थित संसद भवनमा राज्यसभाका 8 नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। यी सदस्यहरूमा कर्नाटकबाट कंग्रेस अध्यक्ष मल्लिका अर्जुन खड्गे र भाजपाका एम नागराज, पंजाबबाट भाजपा नेता तरूण चुक, गुजरातबाट मानसिंह मेरामन परमार र जितेन्द्र मेघजी भाई कंजेरिया, राजस्थान

0: पाकिस्तानबाट डाक्टर अलका सिंह, मणिपुरबाट अधिकारी मयुम शारदा देवी र महाराष्ट्रबाट एनसीपी नेता राजेन्द्र हिरालाल जैन सामेल छन्। सो अवसरमा राज्यसभाका उपसभापति हरिवंश, संसदीय मामिला मन्त्री किरेन रिजिजू र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा पनि उपस्थित हुनुहुन्थ्यो। दिल्लीमा घर घर गएर मतदाताहरूलाई मतदाता गणना प्रपत्र वितरित गर्ने कार्य भोलिदेखि सुरु हुनेछ। दिल्लीका मुख्य निर्वाचन अधिकारी अशोक कुमारले आज नयाँ दिल्लीमा संवाददाता सम्मेलनमा यो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो, बुथ स्तरीय अधिकारी बीएलओले भोलिदेखि 29 जुलाईसम्म घर घर गएर मतदाता गणना प्रपत्र वितरित गर्ने हुनेछ अनि पात्र मतदाताहरूबाट पूर्ण रूपले भरिएको आवेदन पत्र एकत्रित गर्नुहुनेछ। ओडिसाको पवित्र शहर पुरीमा आज अद्वितीय आध्यात्मिक उत्साहको माहौल थियो। पुरीमा लाखौं श्रद्धालुहरू वार्षिक देव स्नान पूर्णिमाको लागि भेला भएका छन्। सुन्नुहोस् एक रिपोर्ट।
1: आज पुरी में लाखों भक्तों ने भगवान जगन्नाथ के पवित्र देवस्नान पूर्णिमा समारोह देखा, जो इस साल की रथ यात्रा की उत्सव की औपचारिक शुरुआत है। सदियों पुरानी मंदिर परंपराओं के अनुसार देवताओं को मंदिर परिसर के भीतर स्थित पवित्र सुना कुआ यानी स्वर्ण कुप से लाए गए पवित्र सुगंधित जल के 108 घड़ों से स्नान कराया गया। विस्तृत स्नान के बाद देवताओं को गजानन के रूप में सजाया गया। अब वे अणसर के 2 हफ्ते लंबी अवधि के दौरान एकांतवास में रहेंगे और अगले महीने की 16 तारीख को शुरू होने वाली सालाना रथ यात्रा से पहले नव जौवन दर्शन के लिए फिर से प्रकट होंगे। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: बांग्लादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भन्नुभएको छ, कानूनी मामिलाहरू, मृत्युदण्डको सजाय अनि अवामी लीगका राजनैतिक गतिविधिहरूमाथि प्रतिबन्ध रहे तापनि उहाँ यस वर्षको अन्तसम्ममा बांग्लादेश फर्किनुहुनेछ। एउटा टिभी च्यानललाई दिनुभएको साक्षात्कारमा हसिनाले आफू विरुद्ध चलिरहेको मामिलाहरूलाई राजनैतिक रूपले प्रेरित भएको बताउनुभयो। फिफा विश्वकपको नकआउट चरणमा क्यानाडाले दक्षिण अफ्रिकालाई 1-0 पराजित गरेको छ। अमेरिकाको लस एन्जलसमा खेलिएको म्याचमा क्यानाडाका स्टिफन युस्टाकियोले एकमात्र गोल गरे। सह आयोजक क्यानाडाले म्याचको अन्तिम मिनटमा मजबुत रक्षात्मक खेलको प्रदर्शन गर्यो। अब क्यानाडाले शनिबार ह्युस्टनमा नेदरल्यान्ड्स वा मोरक्कोसित खेल्नेछ। विश्वकपको फाइनल 19 जुलाईमा खेलिनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा वीरता पुरस्कार प्रदान गर्नुहुनेछ। हरियाणा र राजस्थान बीचको 3 दशक पुरानो यमुना जल फाँडफाँड परियोजनालाई स्वीकृति दिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड CBSEले कक्षा 10 वर्तमान ब्याजलाई त्रिभाषा नीतिबाट छुट दिएको छ। दिल्लीमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण भोलिदेखि सुरु हुनेछ। यसका साथै समाचार पूरा भयो। समाचारपछि अब श्रोताहरूलाई सुनाउन लागिरहेका छौँ हिन्दी देशभक्ति गीत।

भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हिन्दीमा देशभक्ति गीत र अघिल्लो क्रममा अब हामी प्रस्तुत गर्न लागिरहेका छौँ विज्ञान दर्पण कार्यक्रम।

0: नमस्कार आदरणीय श्रोता, साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको यस अङ्कमा श्रोता, आज हामी विज्ञान र प्रविधिको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका भारतीय अन्तरिक्ष कार्यक्रमका जनक तथा राष्ट्रका गौरव विक्रम साराभाईको प्रेरणादायी जीवन यात्रा र योगदान बारे केही जानकारीहरू आजलाई लिनेछौ। उनको दूरदर्शी सोच र अथक प्रयासले भारतलाई अन्तरिक्ष अनुसन्धानको एउटा नयाँ उचाइमा पुर्याएको थियो। त यसबारे अझ विस्तृत रूपमा जान्नको निम्ति हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ विज्ञानमा चासो राख्नुहुने एकजना महानुभव मिक्मा लेप्चाज्यूलाई, र यहाँ स्टुडियोमा आइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार।
0: मिक्माज्यू, हामी मध्ये धेरैले विक्रम साराभाईको नाम सुनेका छौँ, तर वास्तवमा चाहिँ उनी को थिए?
1: डाक्टर विक्रम अम्बाला साराभाईको जन्म 12 अगस्त सन् 1919 गुजरातको अहमदाबादमा भएको थियो। उनी सम्पन्न परिवारमा जन्म भएको भए पनि उनको परिवारको विशेषता धन सम्पत्ति मात्र थिएन। उनको परिवार शिक्षा, समाज सेवा र देशको विकास प्रति अत्यन्त समर्पित थियो। उनको बुबा अम्बाला साराभाई सफल उद्योगपति थिए भने आमा सरला देवी समाजसेवी थिइन्। उनको घरमा महात्मा गान्धी, रविन्द्रनाथ टेगोर, जवाहरलाल नेहरू, सरोजिनी नायडू, मौलाना अब्दुल कलाम आजाद, सीएफ एन्ड्रुज र महान साइन्टिस्ट सीवी रमन जस्ता महान व्यक्तिहरू आउँथे। सोच्नुहोस् त,

0: र बालक त्यस्तो वातावरणमा हुर्कियो जहाँ देश समाज शिक्षा र विज्ञान बारे निरन्तर चर्चा भइरहेको थियो। सायद यही वातावरणले उनको सोचलाई फराकिलो बनायो।
1: डाक्टर विक्रम साराभाइ, के उनी सानैदेखि विज्ञानमा रुचि राख्थे?
0: हजुर, अध्ययन गरे अनुसार सानैदेखि उनी निकै जिज्ञासु प्रवृत्तिका थिए। उनी सधैँ प्रश्न सोध्थे, किन, कसरी, के हुन्छ। वैज्ञानिक बन्नका लागि केवल बुद्धि मात्र पर्याप्त हुँदैन, जिज्ञासा पनि चाहिन्छ। विक्रम साराभाइमा यो जिज्ञासा भरिपूर्ण थियो। उनी प्रकृति, गणित र विज्ञानका विषयहरूमा गहिरो चासो राख्थे।
1: के विक्रम साराभाइको शिक्षाको यात्रा चाहिँ कस्तो थियो त मिकपाज्यू?
0: उनले प्राथमिक शिक्षा आफ्नो आमा बाबा बुवाले बनाएको पाठशालाबाट पुरा गरेपछि उनी उच्च शिक्षाको लागि इङ्ल्यान्डको प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालय गए। त्यहाँ उनले प्राकृतिक विज्ञान अध्ययन गरे। तर त्यस बेला दोस्रो विश्वयुद्ध सुरु भयो। युद्धका कारण उनी भारत फर्किन बाध्य भए। भारत फर्किएपछि उनी बेङ्गलोर स्थित भारतीय विज्ञान संस्थानमा आबद्ध भए। त्यहाँ उनले भारतका नोबेल पुरस्कार विजेता वैज्ञानिक सर सी.भी. रमनसँग काम गर्ने अवसर पाए। त्यहाँबाट उनको अनुसन्धानको यात्रा अझै गहिरो भयो। उनले ब्रह्माण्डबाट आउने ऊर्जायुक्त किरणहरू अर्थात् कस्मिक रेसको अध्ययन गरे। पछि युद्ध समाप्त भएपछि उनी पुनः क्याम्ब्रिज फर्किए। सन् 1945 आफ्नो विद्यावारिधि अर्थात् पीएचडी पुरा गरे।
1: डाक्टर विक्रम साराभाइ, उनी त्यति बेला विदेशमै रहन सक्थे होला, तर किन चाहिँ भारत फर्किए त मिपज्यू?
0: यो प्रश्नको उत्तरले नै उनको व्यक्तित्व चिनाउँछ। उनलाई लाग्थ्यो कि ज्ञान केवल व्यक्तिगत सफलताको लागि होइन, समाजको सेवाको लागि प्रयोग हुनुपर्छ। त्यति बेला भारतमा नयाँ नयाँ स्वतन्त्र राष्ट्र थियो। देशमा गरिबी, अशिक्षा, संचारको कमी र विकासको धेरै चुनौती थियो। अन्तरिक्ष अनुसन्धान जस्ता विषय धनी राष्ट्रका लागि मात्र हुन्। तर डाक्टर विक्रम साराभाइको सोच फरक थियो। उनी विश्वास गर्थे कि विज्ञान र प्रविधिले धेरै समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ।
1: त्यस्ताक भारतमा नयाँ नयाँ स्वतन्त्र राष्ट्र देशहरूमा धेरै चुनौती थियो र उनले देशप्रति माया र समाज सेवाको भावना अनि विज्ञानप्रति रुचि झल्काए। के त्यसले उनी अन्तरिक्ष अनुसन्धानतर्फ आकर्षित भए त?
0: हजुर, जब संसार अमेरिका र सोभियत संघ बीचको अन्तरिक्ष प्रतिस्पर्धा हेर्दै थियो, डाक्टर विक्रम साराभाइले त्यसमा अर्को समाधान देखे। उनले सोचे, यदि उपग्रह प्रयोग गरेर गाउँ गाउँमा शिक्षा पुर्याउन सक्यो भने, यदि मौसमको सही जानकारी किसानसम्म पुर्याउन सक्यो भने, यदि देशका दुर्गम क्षेत्रहरूलाई संचार माध्यमबाट जोड्न सक्यो भने, यी सबै प्रश्नहरूले उनलाई अन्तरिक्ष अनुसन्धानतर्फ प्रेरित गरे। आज हामीले मोबाइल, टेलिभिजन, मौसमको पूर्वानुमान र स्याटेलाइट सेवा सहज रूपमा प्रयोग गरिरहेका छौँ। तर त्यस समय यस्तो सोच राख्नु असाधारण कुरा थियो।
1: अहिले तपाईँले भन्नुभयो कि डाक्टर विक्रम साराभाइले त्यस समय जुन प्रकारको सोच राखे त्यो चाहिँ एउटा असाधारण कुरा थियो भनेर है। भारतको त्यस बेलाको अवस्था चुनौती चुनौतीले भरिएको थियो, तर भारतको अन्तरिक्ष कार्यक्रम कसरी चाहिँ त्यस ताक सुरु भयो त यस बारेमा पनि केही जानकारी छ भने हाम्रा श्रोताहरूलाई राखिदिनुहोस् न।
0: हजुर, समस्या जस्तै ठुलो भए तापनि डाक्टर विक्रम साराभाइको सोच र विश्वास आफ्नो देशप्रति केही गरेर समस्या हल गर्छु भन्ने भावनाले सन् 1962 उनले इन्डियन नेसनल कमिटी फर स्पेस रिसर्च अर्थात् आइनोस्कोपर स्थापना गरे। यही संस्थान पछि इसरो इन्डियन स्पेस एन्ड रिसर्च अर्गनाइजेसनमा परिणत भयो र आज इसरो विश्वकै प्रतिष्ठित अन्तरिक्ष संस्थान मध्ये एक मानिन्छ। तर सुरुवात निकै साधारण थियो। स्रोत साधनको धेरै कमी थियो, आधुनिक भवनहरू थिएनन्, उपकरणहरूको अभाव थियो। तर एउटा कुरा प्रशस्तै थियो, सपना, डाक्टर विक्रम साराभाइको सपना। त्यति बेला वैज्ञानिकहरूले रकेटका भागहरू साइकलमा बोकेर लैजाउनु पर्थ्यो भने कथा र चित्रहरू निकै चर्चित छ। त्यो कथा केवल एउटा घटना होइन, त्यो समयको सङ्घर्ष र समर्पणको प्रतीक हो।
1: हामीले विभिन्न पत्र पत्रिकामा विज्ञानको भागमा इसरोको त्यस समयको चित्र देख्दा अचम्म लाग्छ कि वैज्ञानिकहरू रकेटका भाग साइकलमा लगिरहेको हुन्छ। हेर्दा त्यो कल्पना गर्न पनि गाह्रो हुन्छ। आजको विकसित इसरो देख्दा है, यस बारेमा अझ केही थप्नुहुन्छ?
0: हजुर, सही भन्नुभयो। तर यही डाक्टर विक्रम साराभाइको नेतृत्व झल्किन्छ। उनले मानिसहरूलाई सम्भावनामा विश्वास

0: हुन सिकाए। उनले युवा वैज्ञानिकहरूलाई प्रेरित गरे, हामीसँग स्रोत कम हुन सक्छ तर हाम्रो सपना सानो हुन हुँदैन। यही सोचले भारतको अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाइयो।
1: तपाईँले अहिले भन्नुभयो कि त्यति बेला जुन चाहिँ स्रोतहरू थियो त्यो कम थियो भनेर है, तर उनको सोच सपना र विश्वासले इसरोलाई सफल बनाए। तर इसरो बाहेक उनले अन्य क्षेत्रहरूमा पनि योगदान गरेका छन् कि छैनन् त?
0: हजुर, अवश्य छ। डाक्टर विक्रम साराभाइ केवल अन्तरिक्ष वैज्ञानिक मात्र थिएनन्, उनले फिजिकल रिसर्च ल्याबोरेटरी स्थापना गरे जुन आज पनि भारतको प्रमुख अनुसन्धान केन्द्र हो। उनले इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट अहमदाबादको विकासमा महत्त्वपूर्ण भूमिका खेले र आज त्यो संस्थान एसियाकै उत्कृष्ट व्यवस्थापन शिक्षालयहरूमध्ये एक मानिन्छ। उनले विज्ञान शिक्षा, अनुसन्धान, उद्योग र व्यवस्थापन क्षेत्रमा पनि ठूलो योगदान दिएका थिए।

0: मैले सुने अनुसार उनले कला र संस्कृति प्रति पनि धेरै रुचि राख्थे, यस बारेमा तपाईँलाई केही जानकारी छ?
1: हो, यो उनको व्यक्तित्वको निकै रोचक पक्ष हो। डाक्टर विक्रम साराभाईको पत्नी मृणालिनी साराभाई प्रसिद्ध शास्त्रीय नृत्याङ्गना थिइन्। उनीहरूले मिलेर दर्पणा एकाडेमी स्थापना गरे। यसले देखाउँछ कि विक्रम साराभाई विज्ञान र कलालाई अलग अलग रूपमा हेर्ने गर्थे। उनी अनुसार सृजनात्मक सोच विज्ञानमा पनि उत्तिकै आवश्यक हुन्छ जति कलामा।
0: डाक्टर विक्रम साराभाईले जीवनमा के कस्ता चुनौतीहरूको चाहिँ सामना गरे?
1: सबैभन्दा ठुलो चुनौती मानिसहरूलाई आफ्नो दृष्टिकोणमा विश्वास उत्पन्न गराउनु थियो। धेरै मानिसहरू सोध्थे, जब देशमा यति धेरै समस्या छन्, अन्तरिक्ष अनुसन्धान किन आवश्यक छ? तर उनले धैर्यपूर्वक बुझाए कि अन्तरिक्ष प्रविधिले ती समस्याहरू समाधान गर्न सहयोग गर्न सक्छ। उनले कहिले समस्या मात्र देखेनन्, तर समाधान पनि खोजी निकाले।
0: अनुसन्धानको क्रममा डाक्टर विक्रम साराभाईको कुनै विचार विशेष रूपमा मिग्बाज्यू तपाईँलाई के प्रभावशाली लाग्यो त?
1: उनको एउटा विचार मलाई अत्यन्त प्रेरणादायी लाग्यो। उनी विश्वास गर्थे कि विज्ञानको व्यक्तिगत उद्देश्य मानव जीवनलाई राम्रो बनाउनु हो। प्रविधि केवल प्रदर्शनका लागि होइनन्, समाजको सेवाका लागि पनि हुनुपर्छ। आज पनि यो विचार उत्तिकै महत्त्वपूर्ण छ।
0: डाक्टर विक्रम साराभाईलाई प्राप्त सम्मान बारे के कस्तो जानकारी छ यहाँलाई हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् न।
1: डाक्टर विक्रम साराभाईलाई भारतको सबैभन्दा ठूलो पुरस्कारले सम्मानित गरिएको थियो। सन् 1966 पद्मभूषण प्रदान गरिएको थियो। पछि उनको निधनपछि सन् 1972 पद्म विभूषणबाट सम्मानित गरियो। सन् 1962 भौतिक शास्त्रको लागि प्रतिष्ठित शान्ति स्वरूप भटनागर पुरस्कार पनि प्रदान गरिएको थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरूमा विक्रम साराभाई अन्तरिक्ष केन्द्र VSSC केरलाको तिरुवनन्तपुरममा रकेट विकासको लागि इसरोको प्रमुख सुविधा उनको स्मृतिमा नामकरण गरिएको छ। र अन्तर्राष्ट्रिय खगोल सङ्घले सन् 1974 साराभाई क्रेटर, जुन चन्द्रमामा रहेको एउटा क्रेटरलाई नाम गरियो।
0: र मिर्पाज्यू, मैले सुनेको थिएँ चन्द्रयान 2 र चन्द्रयान 3 जुन छ है, त्यसलाई पनि डाक्टर विक्रम साराभाईको नाम दिएको थियो भन्ने कुरा, यस बारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
1: हजुर, चन्द्र मिसनमा भारतको चन्द्र मिसनका लागि ल्यान्डरहरू चन्द्रयान 2 र चन्द्रयान 3 आधिकारिक रूपमा उनकै सम्मानमा विक्रम नामकरण गरिएको थियो।
0: डाक्टर विक्रम साराभाईलाई भारतीय हुलाक सेवाले के जारी गरेर चाहिँ सम्मान प्रदान गरेका थिए?
1: उनको नाम भारतीय हुलाक सेवाले उनको पहिलो पुण्यतिथि 30 दिसम्बर 1972 उनको नाममा एक विशेष स्मारक टिकट जारी गरियो। र विक्रम साराभाईलाई पत्रकारिता पुरस्कार, अन्तरिक्ष विज्ञान र प्रविधि पत्रकारितामा उत्कृष्टतालाई मान्यता दिन र प्रवर्धन गर्न इसरोद्वारा सुरु गरिएको छ। तर मलाई लाग्छ उनको सबैभन्दा ठूलो सम्मान भनेको आज पनि उनका संस्थाहरूले देशको सेवा गरिरहनु हो।
0: धेरै असल कुरा अहिले यहाँले राख्नुभयो। यो कुरा सत्य अनि साँचो हो कि उनको अन्तिम समयबारे तपाईँलाई के कुरा थाहा छ?
1: दुर्भाग्यवश उनको जीवन धेरै लामो भएन। 30 दिसम्बर 1971 केवल 52 वर्षको उमेरमा उनको निधन भयो। यो भारतको लागि ठूलो क्षति थियो। तर उनले सुरु गरेका कामहरू रोकिएनन्, किनभने उनले संस्था निर्माण गरेका थिए, केवल परियोजना होइन।
0: मिक्माज्यू, आजको युवाहरूले र विज्ञान दर्पण कार्यक्रम सुनेर बसिरहनुभएका श्रोताहरूले डाक्टर विक्रम साराभाईबाट के सिक्न सक्छन्?
1: धेरै कुरा उनको जीवन हेरेर सिक्न सकिन्छ। पहिले त ठूलो सपना देख्नुपर्छ। दोस्रो, ज्ञानलाई समाजको हितमा प्रयोग गर्नुपर्छ। तेस्रो, समस्या देखेर निराश हुनु हुँदैन, समाधान खोज्नुपर्छ। र चौथो, सफलता केवल आफ्नो लागि होइन, भावी पुस्ताका लागि पनि हुनुपर्छ। र डाक्टर विक्रम साराभाईले यही गरेर देखाए। र यसको फलस्वरूप आज हामी टेलिभिजन, शिक्षा कार्यक्रम, दूरसञ्चार सेवा, मौसम पूर्वमान, कृषि तथा प्राकृतिक

0: स्रोतको अध्ययन, ग्रामीण विकास जस्तो क्षेत्रमा उपग्रह प्रविधिको प्रयोग गर्न जोड दिए र आज भारतले चन्द्रमा, मङ्गल ग्रह र अन्तरिक्ष अभियानहरूमा सफलता हासिल गरेका छन्।
1: विश्वका महान वैज्ञानिक डाक्टर विक्रम साराभाइ, आदरणीय श्रोता, अहिले हामीले यस विषयबारे धेरै जानकारी लियौँ मिक्मा लेप्चाज्यूबाट, र मिक्माज्यू यसरी यहाँ स्टुडियोमा आइदिनुभयो र हाम्रा श्रोताहरूलाई यस विषयबारे धेरै जानकारीहरू प्रदान गर्नुभयो। यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद मलाई अवसर दिनुभएकोमा।

डेंगू एउटा भाइरल रोग हो जुन एडिस एजिप्टी र एडिस एल्बोपिक्टस नामको लामखुट्टेको डोकाईबाट सर्छ। यो रोग विशेष गरेर वर्षायाम र वर्षापछिको समयमा बढी फैलिन्छ भन्छन् चिकित्सकहरू। भन्छन् यसको प्रमुख लक्षणहरूमा उच्च ज्वरो 102 देखि 104 डिग्री फारेनहाइटसम्म हुन्छ, कडा टाउको दुखाइ हुन्छ, आँखाको पछाडि दुखाइ, जोड्नी तथा मांसपेशी दुखाइ, वाकवाकी वा बान्ता लाग्नु, शरीरमा

रातो दाना देखिन्छ, साथै अत्याधिक थकान देखिन्छ। गम्भीर डेंगु भएमा यसको लक्षणहरू के हुन सक्छ भन्दा भन्छन्, पेटमा तीव्र दुखाइ हुन्छ, लगातार बान्ता हुन्छ, नाक वा गिजाबाट रगत बग्छ, श्वास फेर्न गाह्रो हुन्छ अनि अत्याधिक कमजोरी वा बेहोस हुन्छ। यसबाट बाँच्ने उपायहरूमा विशेष रूपले के सतर्कता अप्नाउनु पर्छ भनेर चिकित्सकहरू बताउँछन्। घर वरिपरि पानी जम्मा हुनु दिनु हुँदैन। लामखुट्टेको बस्ने ठाउँ सफा राख्नुपर्छ। पुरा शरीर ढाक्ने लुगा लगाउनुपर्छ। मस्किटो म्याट तथा लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ। पानी राख्ने भाँडाहरू पनि ढाकेर राख्नुपर्छ भन्छन्। डेङ्गुको कुनै विशेष औषधि छैन भन्छन् चिकित्सकहरू। त्यसैले प्रशस्त पानी पिउनुपर्छ, आराम गर्नुपर्छ र चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने गरिन्छ। गम्भीर लक्षण देखिएमा तुरन्तै अस्पताल जानुपर्दछ। डेङ्गुबाट बाँच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको नै लामखुट्टेको टोकाइहरूबाट बाँच्नु र पानी जम्न नदिनु हो भन्छन्। डेङ्गु रोग। आदरणीय श्रोता, अहिले मैले यस विषयबारे यहाँहरूलाई यो स्वास्थ्यमूलक जानकारी प्रदान गरिरहेको थिएँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको हुनाले हामी अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि भेटघाट गरिनेछौ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगा हर्जको ध्वनि तरङ्गमा। समय अहिले अपरान्न 4:29 अनि 27 सेकेन्ड भइरहेछ। र अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौँ कार्यक्रम शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनु भएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोतागण, कार्यक्रमको थालनीमा हामी प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई यो सुझाव दिन चाहन्छौँ कि विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुन्दर बनाउनु हो भने विद्यार्थी जीवनमा आफूलाई अनुशासित पनि राख्नुपर्छ। विद्यार्थी जीवनमा अनुशासनको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसर्थ विद्यार्थीहरूले जुनसुकै कार्य गर्दा आफू अनुशासित भएर कार्य गर्नुपर्छ। यसका साथै विद्यार्थीहरू सत्यवादी, साहसी, उदार हृदय, आज्ञाकारी, क्षमतावान, संयमी र कर्तव्यपरायण साथै कर्मठ हुनपर्छ।

0: आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा विशेष हामी दशौँ श्रेणीका विद्यार्थी भाइ बहिनीहरूको निम्ति लिएर आएका छौँ नेपालीको एक पाठ। पाठको विषय रहेको छ देश चिनाउँदै। यस कविताको कवि हुनुहुन्छ कवि मोहन प्रसाद सुब्बा, र आज यस पाठलाई सञ्चालन गर्नको निम्ति हामीले स्टुडियोमा निम्ताइसकेका छौँ शिक्षक देवेन मङ्गर सरलाई। त सुन्नुहोस् आजको यो नेपालीको पाठ।
1: सबैमा अभिनन्दन। म देवेन मङ्गर, तिनधारे उच्चतर माध्यमिक विद्यालयका शिक्षकद्वारा शिक्षा ज्योति कार्यक्रममा हजुरहरू तथा श्रोतावर्गलाई अभिनन्दन तथा स्वागत जनाइरहेको छु। र आज तपाईँहरू समक्ष कविवर मोहन प्रसाद सुब्बाद्वारा रचित देश चिनाउँदै कविता विषय चर्चा परिचर्चा गर्न लागिरहेको छु। त अब कविताको शीर्षक विषय अर्थ जान्न र बुझ्न अति नै आवश्यक ठहरिन्छ। र देश चिनाउँदै भन्नाले देशको परिचय गराउनु बुझिन्छ। देशका विशेषता, संस्कृति

इतिहास, भूगोल आदि बारे जानकारी दिनु नै देश चिनाउनु हो। अब कविताको शीर्षकका जानकारीपछि यस कवितालाई एकपल्ट सरसर्ती वाचन गरेर सुनाउनेछु। त्यसपछि यस कविताको विस्तृत रूपमा चर्चा परिचर्चा गर्नेछु। देश चिनाउँदै मनप्रसाद सुब्बा। उसले मेरो देशको मानचित्र हेर्न माग्यो, मैले एउटा पिप्पलको पात देखाइदिए। ऊ छक्क पर्यो, मैले भने मुटु जस्तै छैन र यो। अनि उसले मेरो देशका सिमानाहरू जान्न चाह्यो, मैले टाढामा उडिरहेका चराहरू देखाइदिए। मेरो देशको इतिहास सोद्धा जवाबमा उसलाई मैले माटो र पानीको इतिहास सोधे। उसले मेरो देशको गीत पनि सुन्न चाह्यो, मैले भने सुन्नु बिहानै भाले बासेको, परेवाहरू घुरेको अनि पानी झमझम परेको, नानीहरू रोएको फेरि नानीहरू हाँसेको। अब उसले मेरो देशका आस्थाहरू बुझ्न खोज्यो, मैले उसलाई प्राचीन प्रेमका कथाहरू सुनाइदिए। मेरो देशको भाषाबारे सोद्धा जवाबमा उसलाई मैले रुवाई र हँसाइको भाषा सोधे। मेरो देशको भाषाबारे सोच्दा जवाबमा उसलाई मैले रुवाई र हँसाइको भाषा सोधे। अब कविता वाचनपछि हजुरहरू समक्ष म देश चिनाउँदै कविताका कवि मनप्रसाद सुब्बाको साहित्यिक परिचय प्रस्तुत गर्न लागिरहेको छु। कविवर मनप्रसाद सुब्बाको परिचय यस प्रकारले छन्। मनप्रसाद सुब्बा नेपाली साहित्यका विशिष्ट संस्रा, समालोचक, कवि तथा चिन्तकका रूपमा परिचित व्यक्तित्व हुन्। भारतीय नेपाली साहित्यको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान अत्यन्त महत्त्वपूर्ण मानिन्छ। कवि सुब्बाज्यूको जन्म दार्जिलिङमा सन् 1950 भएको थियो। दार्जिलिङलाई नेपाली भाषा र साहित्यको उर्वर भूमि मानिन्छ, जहाँबाट अनेकौँ साहित्यकारको उदय भएका छन्। त्यही साहित्यिक वातावरणले उहाँको चेतना निर्माणले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। उहाँ प्रारम्भिक जीवनदेखि नै साहित्यप्रति गहिरो रुचि राख्ने तथा अध्यापनसँगै साहित्य सिर्जनालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुभयो। मनप्रसाद सुब्बा भारतीय नेपाली साहित्यमा एक कविता अनि समीक्षाको क्षेत्रमा प्रखर सर्जकका रूपमा चिनिन्छन्। नेपाली भाषा, साहित्य, दर्शन र समाजशास्त्रप्रति गहिरो अध्ययनशीलता भएकोले उहाँका रचना अति नै गम्भीर्य भाव पाइन्छ। उहाँका कविता, निबन्ध, समालोचना, लेखहरूमा आधुनिक चेतना, अस्तित्ववादी भावना, सामाजिक यथार्थ, मानव पीडा तथा सांस्कृतिक पहिचानको सशक्त अभिव्यक्ति पाइन्छ। मनप्रसाद सुब्बा मूलत कविको रूपमा नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो। उहाँका कवितामा आधुनिक जीवनको विसङ्गति, मानिसको एक्लोपनको रूप, सामाजिक विडम्बना र अस्तित्वगत पीडाको चित्रण प्रशस्त रूपमा पाउन सकिन्छ। सरल भावुकतामा सीमित नभई बौद्धिक चेतनामा उन्मुख देखिन्छन्। यसैले उहाँका कवितामा दार्शनिक चेतना तथा सामाजिक दृष्टि दुवैको समन्वय पाइन्छ। समालोचकको रूपमा मनप्रसाद सुब्बा अझ बढी चर्चित हुनुहुन्छ। नेपाली साहित्यमा आधुनिक दृष्टिकोणले उहाँ अति नै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ। साहित्य समाजको ऐना मात्र नभएर समाज परिवर्तनको माध्यम पनि हो भन्ने दृष्टिकोण उहाँले प्रस्तुत गर्नुभएको छ। उहाँले साहित्यलाई समय र परिस्थितिसँग जोडेर हेर्नुपर्ने आवश्यकता ठहरिन्छ। यसैले उहाँका समालोचना कृतिहरू नेपाली साहित्यको विद्यार्थी तथा अध्येता अनुसन्धानकर्ताका लागि अत्यन्त उपयोगी साथै आवश्यक मानिन्छन्। नेपाली साहित्यमा मनप्रसाद सुब्बाले पहिचानको प्रश्नलाई पनि महत्त्वपूर्ण रूपमा उठाउनु भएको छ। भारतीय नेपाली समुदायको भाषा, संस्कृति र अस्तित्वसँग सम्बन्धित विषयमा उहाँको गहिरो चिन्ता देखिन्छ। भारतमा नेपाली भाषी समुदायले भाषिक तथा सांस्कृतिक पहिचान कायम राख्नुपर्छ भन्ने विचार उहाँको लेखमा बारम्बार व्यक्त भएको पाइन्छ। उहाँले साहित्यलाई सांस्कृतिक अस्तित्वको संरक्षण गर्ने माध्यमको रूपमा पनि हेर्नुभएको छ। सुब्बाज्यूको निबन्ध तथा वैचारिक लेखहरूमा समाज, राजनैतिक, शिक्षक, शिक्षा, संस्कृति र मानव मूल्यबारे गम्भीर चिन्तन

पाइन्छ। उहाँले आधुनिक समाजमा बढ्दै गएको उपभोक्तावाद, नैतिक पतन तथा सांस्कृतिक विचलनप्रति समालोचक दृष्टि प्रस्तुत गर्नुभएको छ। उहाँको निबन्धहरू केवल विचार या अभिव्यक्ति मात्र नभएर समाजलाई सचेत बनाउने प्रयास पनि गर्नुभएका छन्। उहाँको भाषाशैली गम्भीर र प्रभावकारी मानिन्छ। मनप्रसाद ज्यू शिक्षण क्षेत्रमा पनि सक्रिय रहनुभएको थियो। अध्यापनका माध्यमबाट उहाँले नयाँ पुस्ताहरूलाई पनि साहित्यप्रति आकर्षित गर्नुभयो। विद्यार्थीहरूलाई सृजनात्मक र समालोचनात्मक चिन्तनतर्फ प्रेरित गर्नु उहाँको विशेषता थियो। साहित्यिक गोष्ठी, सेमिनार तथा विभिन्न बौद्धिक कार्यक्रममा सहभागी भएर उहाँले नेपाली साहित्यिक चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको रचनामा भाषा प्रयोग पनि विशेष उल्लेखनीय छ। उहाँले नेपाली भाषालाई आधुनिक अभिव्यक्तिको माध्यमको रूपमा प्रयोग गर्नुभएको छ। बौद्धिकता, बिम्ब, दार्शनिक गहिराई र प्रतीकलात्मकताले उहाँको रचनालाई विशिष्ट बनाएको छ। साहित्यमा भाषा केवल सञ्चारको माध्यम नभएर विचार र निर्माणको उपकरण पनि हो भन्ने दृष्टि उहाँको लेखमा प्रशस्त हामी पाउन सक्छौँ। भारतीय नेपाली साहित्यलाई संस्थागत रूपमा स्थापित गर्न पनि उहाँको योगदान उल्लेखनीय छ। विभिन्न साहित्यिक संस्था, पत्र पत्रिकाका तथा साहित्यिक आन्दोलन मार्फत उहाँले नेपाली भाषाको विकासमा सहयोग पुर्याउनुभयो। उहाँले भारतीय नेपाली साहित्यलाई नेपाली भाषी विश्वसँग जोड्ने कार्य गर्नुभएको छ। यसले गर्दा नेपाली साहित्यको अन्तर्राष्ट्रिय स्तरमा समेत सहयोग पुग्न गएको हामी मान्न सकिन्छ। मनप्रसाद सुब्बाको साहित्यमा मानवतावादी चेतना बलियो रूपमा व्यक्त भएको हामी पाउँछौँ। मानिसको सम्मान, स्वतन्त्रता र अस्तित्वप्रति उहाँ अत्यन्त संवेदनशील देख्नुहुन्छ। अन्याय, शोषण, विभेद र अमान्यता विरुद्ध उहाँको लेखनी सशक्त रूपमा उभिएको पाइन्छ। उहाँको रचनाले समाजमा मानवीय मूल्यको संरक्षण गर्नुपर्ने देखिन्छन्। मनप्रसाद सुब्बाको साहित्यमा मानवतावादी चेतना बलियो रूपमा व्यक्त भएको पाइन्छ। उहाँका साहित्यिक योगदानको निम्ति विभिन्न सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ। उनी नेपाली साहित्यको क्षेत्रमा दीर्घ कालदेखि गर्नुभएको योगदानलाई साहित्यिक समाजले उच्च सम्मानको साथ स्मरण गरेको छ। भारतीय नेपाली साहित्यको क्षेत्रमा उहाँको भूमिका प्रेरणादायी मान्न सकिन्छ। निष्कर्षमा भन्नुपर्दा कवि मनप्रसाद सुब्बा नेपाली साहित्यमा गम्भीर चिन्तक, सक्षम समालोचक र आधुनिक चेतनाका सशक्त कवि हुन्। उहाँले नेपाली साहित्यलाई वैचारिक र गहिराई, समालोचनात्मक दृष्टि र आधुनिक चेतनासँग जोड्ने महत्त्वपूर्ण कार्य गर्नुभएको छ। उहाँको रचनामा मानव जीवनको जटिलता, सामाजिक यथार्थ, सांस्कृतिक पहिचान र अस्तित्ववादी चिन्तनको सशक्त अभिव्यक्ति पाइन्छ। यसैले उहाँ नेपाली साहित्यको एक विशिष्ट र सम्मानित साहित्यकारको रूपमा सदैव नै स्मरणीय रहनुहुन्छ। अब साहित्यकार मनप्रसाद सुब्बाको प्रमुख कृति विषय हामी चर्चा गर्नेछौँ र उहाँले लेख्नुभएको कृतिहरूमा ब्याल्टो युगभित्र कार्टुन मान्छेहरू सन् 1969, बुख्याचाहरूको देशमा सन् 1983, उष्मा सन् 1986, आदिम बस्ती सन् 1995, ऋतु क्यानभसमा रेखाहरू सन् 2001, अक्षर अर्केस्ट्रा सन् 2004, किनाराका आवाजहरू सन् 2008, भुइँफुट्टा शब्दहरू सन् 2013, नेत्रीफुङको बासनाहरू, मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरू, यो मोडसम्म पुगेको मान्छे लघु उपन्यास, किनारा विमर्श र यसरी उहाँले धेरै धेरै कृतिहरू प्रकाशित पनि गर्नुभएको छ। मनप्रसाद सुब्बालाई सन् 1969 दार्जिलिङको नेपाली साहित्य सम्मेलनबाट दियालो पुरस्कार र सन् 1993 नेपालबाट रत्नश्री सुवर्ण पदद्वारा सम्मानित गरियो। उहाँको कविता कृति आदिम बस्तीका लागि सन् 1998 दिल्लीको साहित्य अकादमी पुरस्कार प्रदान गर्नुभएको थियो। अब कविवर मनप्रसाद सुब्बाको साहित्यिक परिचय पश्चात उहाँले रच्नुभएका कविता

देश चिनाउँदै विषय हामी चर्चा गर्नेछौँ। देश चिनाउँदै मन प्रसाद सुब्बा, उसले मेरो देशको मानचित्र हेर्न माग्यो, मैले एउटा पिप्पलको पात देखाइदिए। ऊ छक्क पर्यो, मैले भने मुटु जस्तै छैन र यो। उक्त पङ्क्तिमा कवि मनप्रसाद सुब्बाज्यू भन्नुहुन्छ, देशको परिचय केवल भौगोलिक सीमाभित्र सीमित नराखी भावनात्मक र सांस्कृतिक दृष्टिकोणबाट प्रस्तुत गरेको छन्। कवितामा कसैले कविसित देशको मानचित्र माग्दा कविले कागजमा बनिएको नक्सा देखाउनुको सट्टा पिप्पलको पात देखाउँछन्। पिप्पलको पात आकारमा मुटुसित मिल्दोजुल्दो देखिने भएकाले कविले देशलाई मुटुसँग तुलना गरेका छन्। यसबाट देश मानिसको जीवनको केन्द्र, भावना र अस्तित्वको आधार हो भन्ने अर्थ व्यक्त भएको छ। जसरी मुटु बिना मानिसको जीवन सम्भव हुँदैन, त्यसरी नै देश बिना व्यक्तिको पहिचान पूर्ण हुँदैन। पिप्पल नेपाली समाज र संस्कृतिमा पवित्र तथा जीवनदायी वृक्षको रूपमा मानिन्छ। यसैले पिप्पलको पातले देशको जीवन्तता, शान्ति, सभ्यता र सांस्कृतिक गौरवलाई पनि सङ्केत गर्दछ। कविले देशलाई केवल भूगोलका रूपमा नभई जनताको माया, भावना, संस्कृति र आत्मीयताले बनेको जीवित अस्तित्वको रूपमा चित्रण गरेका छन्। यसरी यी पङ्क्तिहरूले मातृभूमिप्रतिको गहिरो प्रेम, सम्मान, आत्मीय सम्बन्धलाई व्यक्त गर्दै देश मानिसको मुटु जस्तै प्रिय र महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएका छन्। र दोस्रो पङ्क्तिमा, अनि उसले मेरो देशका सिमानाहरू जान्न चाह्यो, मैले टाढामा उडिरहेका चराहरू देखाइदिए। यस पङ्क्तिमा कवि भन्नुहुन्छ, देशका सिमानालाई केवल नक्सामा कोरिएका रेखाहरूका रूपमा नहेरी व्यापक मानवीय दृष्टिकोणबाट व्याख्या गरेका छन्। जब कसैले देशको सिमाना कहाँसम्म फैलिएको छ भनेर जान्न खोज्छ, तब कविले उत्तर स्वरूप आकाशमा स्वतन्त्र रूपमा उडिरहेका चराहरू देखाउँछन्। चराहरू कुनै कृत्रिम सिमाना, जाति, भाषा वा राष्ट्रको कुनै पनि बन्धनमा बाँधिएका हुँदैनन्। तिनीहरू स्वतन्त्रपूर्वक एक स्थानबाट अर्को स्थान उड्छन्। त कविले मानवतावाद भन्दा माथि कुनै साँगुरो सीमारेखा हुनु हुँदैन भन्ने विचार व्यक्त गरेका छन्। साथै यी पङ्क्तिहरूले देशको आत्मा सीमित भूभागमा मात्र नभई स्वतन्त्र विचार, खुल्ला आकाश र विश्व बन्धुत्वको भावनामा फैलिएको हुन्छ भन्ने सङ्केत गर्दछ। कविका दृष्टिमा देशको सिमानामा मानिसको मन, भावना र मानवतासम्म विस्तारित भएको पाइन्छ। यसैले देशलाई केवल राजनीतिक सीमारेखाले मात्र परिभाषित गर्न सकिँदैन। यसरी नै यी पङ्क्तिहरूले स्वतन्त्रता, मानवता, विश्व बन्धुत्व, उदार सोचको सन्देश दिँदै देशको वास्तविक सिमाना मानिसको विशाल हृदय र खुल्ला चेतनामा रहेको भाव व्यक्त गर्नुभएको छ। र अर्को पङ्क्तिमा, मेरो देशको इतिहास सोद्धा जवाबमा उसलाई मैले माटो र पानीको इतिहास सोधे। र यस पङ्क्तिमा कवि भन्नुहुन्छ, देशका इतिहासलाई राजा महाराजा, युद्ध, शासन वा राजनैतिक घटनाहरूको विवरणमा सीमित नराखी प्रकृति र जनजीवनसँग जोडेर हेरेका छन्। जब कसैले देशको इतिहास सोध्छ, कवि उल्टो प्रश्न गर्दै माटो र पानीको इतिहास सोध्छन्। यसबाट देशको वास्तविक इतिहास प्रकृति, भूमि, नदी, संस्कृति, सभ्यता र त्यहाँको जनताको जीवनसँग गाँसिएको हुन्छ भन्ने सन्देश व्यक्त गर्नुभएको छ। जसरी माटो र पानीको इतिहास अत्यन्त पुरानो, गहिरो र अनन्त छ, त्यसरी नै देशको इतिहास पनि केवल पुस्तकका ती पानाहरूमा सीमित हुँदैनन्। त्यहाँ देशको इतिहास बुझ्न जनजीवन, प्रकृति र सभ्यताको विकासक्रम बुझ्न आवश्यक रहेको विचार उहाँले पोख्नुभएको छन्। देशको इतिहास केवल शासकहरूको कथा होइन, बरु माटोमा पसिना बगाउने जनताको सङ्घर्ष र जीवनयात्राको इतिहास पनि हो। देशको इतिहासलाई व्यापक र गहिरो दृष्टिले बुझ्नुपर्ने सन्देश दिँदै राष्ट्रको वास्तविक इतिहासका आधार हुन् भन्ने भाव उहाँले व्यक्त गर्नुभएका छन्। र अर्को पङ्क्तिमा भन्नुहुन्छ, उसले मेरो देशको गीत पनि सुन्नु चाह्यो, मैले भने सुन्नु बिहानै भाले बाँसेको, परेवाहरू घुरेको अनि पानी।

0: झम झम परेको, नानीहरू रोएको अनि फेरि नानीहरू नै हाँसेको। र यस पङ्क्तिमा कवि भन्नुहुन्छ, आफ्नो देशको वास्तविक गीत नै वाद्य वादन वा लिखित राष्ट्रिय गान मात्र नभई प्रकृति र जनजीवनका स्वाभाविक ध्वनिहरूमा रहेको बताएका छन्। जब कसैले यो देशको गीत सुन्न चाहन्छ, कविले उसलाई गाउँघर साथै प्रकृतिमा सुनिने विभिन्न आवाजहरू सुन्न आग्रह गर्छन्। बिहान भाले बाँच्नु नयाँ दिन सुरुवात, जागरण र आशाको प्रतीक हो। परेवाको घुराइले शान्ति, प्रेम र शोधार्थको भावना झल्काउँछ। झमझम पानी पर्नाले प्रकृति समृद्धिको सङ्केत दिन्छन्। यसै गरी नानीहरू रोएको र फेरि हाँसेको दृश्यले मानव जीवनमा सुख दुःख, आनन्द र पीडाका स्वाभाविक पक्षलाई अङ्कित गर्दछ। यसरी यी पङ्क्तिहरूले देशको सुन्दरता र मौलिकता तथा प्राकृतिक जनजीवनका स्वाभाविक स्वरहरूमा निहित रहेको भाव व्यक्त गर्दै देशप्रतिको आत्मीयता, प्रेम र गौरवको भावना उजागर गरेका छन्। र अर्को पङ्क्ति, जब उसले मेरो देशको आस्थाहरू बुझ्न खोज्यो, मैले उसलाई प्राचीन प्रेमका कथाहरू सुनाइदिए। र यस पङ्क्तिमा कवि भन्नुहुन्छ, देशका आस्था र विश्वासलाई धार्मिक कर्मकाण्ड र बाहिरी परम्परामा मात्र सीमित नराखी मानवीय प्रेम, त्याग, निष्ठा र सद्भावनासँग जोडेर प्रस्तुत गरेका छन्। जब कसैले देशका आस्थाहरू बुझ्न खोज्छ, तब कविले उत्तर स्वरूप प्राचीन प्रेम कथाहरू सुनाउँछन्। त्यसबाट देशको सभ्यता र संस्कृतिको आधार प्रेम, विश्वास, समर्पण र मानवीय सम्बन्धमा रहेको सङ्केत गरिएको छ। प्राचीन प्रेम कथाहरूले समाजमा पुस्तौँदेखि स्थापित आदर्श, नैतिक मूल्य, त्याग, समर्पण र आत्मीयताको भावना बोकेका हुन्छन्। यस्ता कथाहरू केवल प्रेमका वर्णन मात्र नभई समाजको सांस्कृतिक परम्परा र आस्थाका प्रतीक पनि हुन्। कविले यी नै कथाहरूको माध्यमबाट देशका मानिसहरूको हृदयमा नरहेको मानवता, करुणा र सद्भावलाई देखाउन खोजेका छन्। प्रेम नै मानिसलाई एकअर्कासँग जोड्ने सबैभन्दा ठूलो शक्ति भएकाले कविले देशको वास्तविक आस्था प्रेममा आधारित रहेको विचार व्यक्त गरेका छन्। हामीमा प्रेम, त्याग र निष्ठा तथा मानवता हुनुपर्छ भन्ने नैतिक चेतनालाई पनि उहाँले सक्दो उजागर गर्नुभएका छन्। र अर्को पङ्क्तिमा भन्नुहुन्छ, मेरो देशको भाषाबारे सोद्धा जवाबमा उसलाई मैले रुवाई र हँसाइको भाषा सोधे। र उक्त पङ्क्तिमा तथा अन्तिम पङ्क्तिमा कवि भन्नुहुन्छ, देशका भाषाहरूको वास्तविक अर्थ र महत्त्वलाई अत्यन्त गहिरो रूपमा प्रस्तुत गरेका छन्। जब कसैले देशमा बोलिने भाषाहरूको बारेमा सोध्छ, कवि कुनै निश्चित भाषा वा बोलीको नाम नलिई रुवाई र हँसाइको भाषा भन्ने कुरा गर्छन्। रुनु र हाँस्नु भन्नाले संसारका सबै मानिसहरूले बुझ्ने साझा अभिव्यक्ति हुन्। मानिसले जुनसुकै भाषा बोले पनि दुःखको आँसु र खुसीको जुन मुस्कान सबैका लागि समान रूपमा बुझिने भावना हो। कविले यही सत्यलाई प्रस्तुत गर्दै देशको वास्तविक भाषा मानव संवेदना, प्रेम, करुणा, सहानुभूति र आत्मीयताको भाषा हो भन्ने सन्देश उहाँले दिएका छन्। देशमा अनेकौँ भाषा र जनजाति भए पनि सबैको सुख दुःख, हाँसो रोदन र अनुभूति समान हुन्छ। यही साझा जुन मानवता नै राष्ट्रिय एकता र अस्तित्वको आधार हो। अन्तमा देशको साँचो भाषा शब्द र व्याकरणभन्दा माथि उठेर मानवीय भावना हाँसो र आँसुमा निहित हुन्छ भन्ने भाव नै व्यक्त गर्नुभएका छन्। श्रोताबिन्द, आज हामीले कवि मनप्रसाद सुब्बाज्यूद्वारा लिखित देश चिनाउँदै कविताको विस्तृत रूपमा चर्चा गऱ्यौँ। त आउने दिनहरूमा यस्तै यस्तै पाठ कविताहरू विषय चर्चा परिचर्चा गर्नेछौँ र म हजुरहरू समक्ष ओझल हुन चाहन्छु। नमस्कार, धन्यवाद।
1: र अहिले हजुरहरूले

सुन्दै हुनुहुन्थ्यो देश चिनाउँदै कवि मोहन प्रसाद सुब्बाद्वारा रचित कविता, र यस कवितालाई विस्तारपूर्वक आज हजुरहरूलाई बुझाउनुभयो विशेष दशौँ श्रेणीका विद्यार्थी भाइ बहिनीहरूलाई शिक्षक देवेन मगरले। र हामी यही भन्छौँ अन्तमा, प्यारा विद्यार्थी भाइ बहिनीहरू, समय बलवान छ, समयमा नै तपाईँहरूले आफ्नो कार्य गर्नुहोस् र समयमा नै अध्ययन गर्नुहोस्, समयमा नै परिश्रम गरेर लगनशीलताको साथ अभ्यास पनि गर्नुहोस् र आफ्नो भविष्यलाई उज्जवल बनाउनुहोस् भन्ने मङ्गल कामना साँच्छौँ। र तपाईँहरूको आउने दिन मङ्गलमय होस् भन्ने शुभकामनाको साथमा प्रस्तोता लेखनाथ राईको साथ यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

0: आज बेलुकी 7 बजे प्रस्तुत गर्नेछौ गत 28 तारिक जुन युकेएफसी खरसाङद्वारा आयोजित भारतीय राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीप्रति अभिनन्दन कार्यक्रमको रेडियो रिपोर्ट। समय यसबेला बेलुकीको 5 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।
1: अब हम आपको राष्ट्रपति भवन लिए चलते हैं, जहां से आप

यो हो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अनि एआईआरमा पनि हामी उपलब्ध छौँ। र समय यस बेला बेलुकीको 5:05 भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बेलुकीको प्रसारण सेवासँग। र हामीसित जोडिसक्नुभएका जति पनि हाम्रो टाढा अनि नजिकका श्रोताहरू हुनुहुन्छ, यहाँहरू सबै सबैमा अभिवादन टक्राउन चाहन्छु, साथै यहाँहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु, तपाईँ सबै सबैले यो यात्रामा मलाई साथ दिनुहुनेछ आशा साँचे। त आउनुहोस् अघि बढाइरहेछु यो प्रसारण यात्रा कार्यक्रम जय जवानबाट।

त्यो कार्यक्रम जय जवानको प्रतीक्षामा रहनुहुने हाम्रा सबै सबै श्रोताहरू लगायत हाम्रा फौजी श्रोताहरूलाई कार्यक्रममा स्वागत जनाउँदै अघि बढाइरहेछु आजको जय जवान कार्यक्रम यो फिल्मी कोशीबाट।

मजरु सुल्तानपुरीको शब्द थियो, संगीत थियो जतिन ललितको स्वर अल्कायाग्निक अनि हरिहरनको सुनुभयो चलचित्र खामोशीबाट।

गीतकार समीर, संगीतकार राजेश रोशन, स्वर अनुराधा पौडेल अनि कुमार सानुको सुनाइरहेछौ यो अघिल्लो गीत चलचित्र आशिकीबाट।

भर्खर भर्खर मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग FM 103.5 MHz अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम जय जवान अनि श्रोताहरूको साथमा छु म तपाईँको सहयात्री रश्मी।

फैज अनवरको शब्द थियो, संगीत थियो नदिम श्रवणको चलचित्र दिल है कि मान्ते नहींबाट श्रोताहरूले भर्खरै सुन्नुभयो। कुमार सानु अनि अनुराधा पौडवालको स्वरमा रहेको यस गीतलाई श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा अनि आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेछ कार्यक्रम जय जवान।

शब्द थियो समीरको, संगीत हिमे सुरेश मियाको, स्वर उदित नारायण अनि अलका याग्निको, सुन्नुभयो चलचित्र क्युकीबाट। यसरी विविध चलचित्रका गीतहरूबाट हाम्रा फौजी श्रोताहरू लगायत हाम्रा सम्पूर्ण श्रोताहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौँ कार्यक्रमको अन्त्यतिर। र भनौँ, मलाई पनि अब कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ। र आजको मेरो प्रस्तुतिहरूबाट हाम्रा श्रोताहरूले अवश्य पनि आनन्द लिनुभयो भन्ने मलाई लागेको छ। र भोलि पुनः यसै समय भेट हुनेछ यसै कार्यक्रममा यस्तै रमाइला रमाइला प्रस्तुतिहरूसित। अलिएर भने म रश्मि पनि कार्यक्रमबाट विदा माग्छु अनि जाँदा जाँदा यहाँहरूको निम्ति राख्दैछु कार्यक्रमको यो अघिल्लो अनि अन्तिम कोशेली, उदित नारायण अनि अलका याग्निको युगल स्वरमा चलचित्र तेरे नामबाट गीतकार समीर, संगीतकार हेमेश रेशमिया। आनन्द लिनुहोला कार्यक्रम यस गीतको।

0: Okay, it's me Nikita signing off for now, but you do stay tuned for our upcoming programs, news in Nepali. Till then, stay safe, take care, and I hope our little conversations remind you that failure isn't something to fear. It's simply one of life's best teacher. Bye-bye.
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा यस वर्षको दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्दै हुनुहुन्छ। यस अवसरमा राष्ट्रपतिले सशस्त्र बल, केन्द्रीय सशस्त्र पुलिस बल र राज्य तथा केन्द्रशासित प्रदेश पुलिसकर्मीहरूलाई वीरता पुरस्कार प्रदान गर्नुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ, सरकारले पहिलो, दोस्रो र तेस्रो स्तरको स्वास्थ्य सेवा विस्तार गरेर देशको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको छ। नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषदको 16 सम्मेलनलाई सम्बोधन गर्दै श्री नड्डाले नागरिक र स्वास्थ्य प्रणाली बीचको पहिलो सम्पर्क बिन्दुको रूपमा 186,000 आयुष्मान आरोग्य मन्दिरहरू स्थापना गरिएको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले आज श्रीलङ्कामा सुरक्षा सम्मेलनको छेक पारी भारत र पाकिस्तान बीच दोस्रो चरणको वार्ता भएको दावी गर्ने खबरहरूको खण्डन गर्नुभएको छ। विदेश सचिवले भन्नुभयो, जहाँसम्म भारत सरकारको अडान छ, त्यस्ता कार्यक्रमहरूमा यसको कुनै आधिकारिक सहभागिता, समर्थन वा संलग्नता छैन। पाकिस्तानका सुरक्षा बलले हिजो राति अफगानिस्तान सीमा नजिकै पङ्क्तिका र कुनार प्रान्तका क्षेत्रहरूलाई लक्षित गरी हवाई हमला गरेको छ। अमेरिका र इरान जवाबी सैन्य कार्यवाही रोक्न र कतारको राजधानी दोहामा वार्ता पुनः सुरु गर्न सहमत भएका छन्। यस वार्ताको उद्देश्य हर्मुज जलजमहरू मध्यसित सम्बन्धित विवाद समाधान गर्नु हो। जम्मू कश्मीरमा उपराज्यपाल मनोज सिन्हाले पवित्र अमरनाथ गुफामा प्रथम पूजा सम्पन्न गरेर वार्षिक अमरनाथ यात्राको औपचारिक सुरुवात गर्नुभयो। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा लघु व्यवसायहरूको विकास र उद्यमिताहरूका लागि अवसर विषयबारे परिचर्चा प्रसारित गर्नेछ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यसबेला बेलुकीको 6:02 अनि 28 सेकेन्ड भइरहेछ। यो आकाशवाणीको खरसाङ केन्द्र FM 103.5 MHz साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्युज अनि एआईआरमा पनि हामी उपलब्ध छौँ।

किशोर कुमार दावत छ। चलचित्र बेमिसालबाट शब्द छ आनन्द बक्सेको, संगीत आरडी वर्मनको। स्वीकार्नुहोस् यो पहिलो फिल्म संगीत।

हवस् श्रोता, चलचित्र इजाजतबाट आशा भोसलेको स्वरमा यस गीतको साथै अहिलेलाई भने पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति। समय यस बेला बेलुकीको 6:10 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ गाउँले सफा।

0: नमस्ते साइली बरी, चुल्ठे भाइ आइपुगे है म पनि।
1: नमस्कार है बिरे दाजु।
2: नमस्कार चुल्ठे दाजु, बिरे दाजुलाई
0: नमस्कार। नमस्कार, आज त तिनै जना ठिक समयमा भेला भइएछ नि।
1: हो नि, सँगसँगै आएको, सल्लै गरेर आएको जस्तो भयो त।
0: हजुर हजुर,
2: त सल्लै गरेर आएको जस्तो भयो हो। दुईजना दाजुहरूलाई भेटेर खुसी लाग्यो मलाई पनि।
0: हो नि हो नि, अनि आज चाहिँ सभामा नि एउटा जरुरी कुरा तपाईँहरूसँग साझा गरौँ भन्दै थिएँ।
2: ए, कस्तो कुरा हो दाजु?
0: कुरा चाहिँ के भन्दाखेरि, अब हाम्रो समाजमा है विभिन्न चाडपर्वहरू मनाइन्छ।
2: हजुर हजुर,
0: अनि यो प्रत्येक महिना नै कुनै न कुनै चाडपर्वहरू त रहेकै
2: हुन्छ
0: है। यस्तै चाडपर्वहरू मध्ये आज त असारको पन्ध्र पनि त हो।
2: हजुर,
0: अनि असारको पन्ध्र भन्ने बित्तिकै हामी विभिन्न कुराहरू सम्झन्छौँ। दही चिउरा सम्झन्छौँ, हिलो सम्झिन्छौँ।
1: हजुर,
0: अनि अब यो विषयमा हामी कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर पहिले चाहिँ आनन्द लिउँ न ल।
2: हुन्छ
0: हुन्छ, यही प्रसङ्गमा यस्तै गीत सुनौ न।
1: हुन्छ हुन्छ, सुनौ।

0: ल त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ है, अनि गीत सुन्न अगाडि हामीले असारको पन्ध्र सम्बन्धी केही कुराकानी गर्दैथ्यौँ नि, अनि यही सम्बन्धमा यहाँ चुल्ठे भाइले दही चिउराको कुरा गर्नु हुँदै थियो।
1: हजुर हजुर हजुर, हो नि, अब असारको पन्ध्र चाहिँ अब प्राय प्राय सम्झिँदाखेरि नि दही चिउराको याद आइहाल्छ, कसैको खेतहरू छ रोपाई गर्नुपर्छ भन्ने पनि होइन, दही चिउरा चाहिँ असारको पन्ध्रमा चाहिँ खानै पर्छ भन्ने खालको एउटा छ नि त, एउटा हामीले असारको पन्ध्रमा चाहिँ दही चिउरा खाएरै त्यो दिन बिताउने भन्ने खालको
2: परम्परा
0: हो नि,
1: सुरु गर्दैछौँ भनौँ न।
0: अब यस्तो पनि छ नि त, अब सबैकोमा अहिले बारी खेती छैन, अनि बारी खेती नभए तापनि यस दिन चाहिँ हामी दही चिउरा खाने अनि एक अर्कालाई बाँड्ने जुन परम्परा रहिआएको छ आजसम्म पनि यथावत नै
2: छ।
0: अब यसलाई चाहिँ हामीले यथावत नै लानुपर्छ के, किनभने यसरी हामीले कुनै पनि चाडपर्व यसरी मनाउनु छोड्यौँ भने चाहिँ बिस्तारै बिस्तारै बिर्सन्दै जान्छौँ
2: नि, त्यस्तो भएर पनि जान्छ नि त कतिवटा अब हाम्रो परम्परा संस्कार संस्कृति भनौँ न।
0: हो नि हो नि, अनि अब तपाईँलाई थाहा भएकै हो कि अब हाम्रो पहाडी इलाकामा पनि कतिवटा ठाउँमा कृषि चाहिँ यथावत नै रहिरहेको छ है,
1: छ नि छ नि।
0: अनि दार्जिलिङको कृषि र असार पन्ध्रको जुन चाहिँ सम्बन्ध छ यो सम्बन्धी यसो कुराकानी गरौँ कि भन्ने पनि छ हौ मलाई।
1: हुन्छ हुन्छ हुन्छ, कुराकानी गरौँ।
2: हुन्छ गरौँ दाजु।
0: अब हाम्रो दार्जिलिङ पहाडमा विश्वभरि नै प्रचलित भएको चियाको लागि प्रसिद्ध छ भनौँ न है,
1: चिया उद्योगको लागि अब प्रसिद्धै छ दार्जिलिङ। हजुर,
0: भए तापनि यहाँका ग्रामीण क्षेत्रहरूमा धान मकै कोदो फापर आलु अदुवा तरकारी विभिन्न बालीहरू उत्पादन गरिन्छ, हामी पनि गरिराखेकै छौँ नि त है। विशेष गरी अब तराई क्षेत्रमा हेर्नु हो भने धेरैवटा ठाउँमा चाहिँ धानको खेती पनि हुन्छ है फेरि, होइन सानोभरि। अनि असाढ महिनामा अब बर्खायाम सक्रिय हुन थाल्छ, अनि यसो हुँदा चाहिँ पर्याप्त वर्षा भएपछि चाहिँ कृषकहरूको लागि धानको बिउबाट तयार भएको बिरुवा चाहिँ खेतमा सार्नु थाल्छन्, अनि यो सार्ने प्रक्रिया चाहिँ आजैदेखि सुरु भएको हो जस्तो पनि लाग्छ हामीलाई त है।
1: अब यहाँनिर कस्तो हुन्छ भने त्यो सार्दाखेरि एउटा सबैजना परिवार मात्रै नभएर गाउँमा चाहिँ एकजनाकोमा लो रोपाई छ है भने सबैजना आएर सहयोग गर्ने, अब खेत जोत्नेले जोत्दै गरेको हुन्छ, त्यहाँदेखिको पानी लाउने, अब हाम्रो पहाडी क्षेत्रमा त आली लाउँछ नि त,
0: आली
1: लाउने, हजुर आली लाउँछ, त्यहाँदेखिको अब त्यो कुलोलाई अलिकति उता सारेर त्यो पानी भर्ने, त्यो हिलोमा चाहिँ डुबेर एकदम धान रोपाई गर्ने, यो एकदम राम्रो प्रथा पनि छ। यसले गर्दाखेरि चाहिँ हाम्रो गाउँमा सब सबैसित बातचित अब सम्बन्ध राम्रो कायम पनि हो, यो पर्वले चाहिँ एउटा सम्बन्ध पनि गाँस्छ जस्तो लाग्छ।
2: साधारण हिसाबमा भन्नुपर्दा नि दाजु, यो गाउँघरमा जुन यो एउटाको घरमा रोपाई हुँदा सबैजना आउने हुन्छ नि, त्यसलाई चाहिँ गुहार भन्ने गरिन्छ,
0: गुहार गरेर रोपिन्छ नि। अनि यसले अब यहाँले सम्बन्धको कुरा गरिहाल्नुभयो, यो सम्बन्धसँगै एकताको प्रतीक पनि हो नि है, अब आज दिन सुरु भएपछि एउटाकोमा आज रोपियो भने अरूकोमा कुनै दिन रोपिन्छ है, त्यसरी नै अब सहयोग गर्ने चलन चाहिँ आजसम्म पनि रहिआएको छ कि कसो हो।
1: अनि यो रोपाई गर्दाखेरि नि अब दही चिउराको कुरै गर्छु है म, दही चिउराको चाहिँ मलाई लागेको सबैजना खेतमा लागि पर्दाखेरि चाहिँ सबभन्दा सजिलो चाहिँ घरमा अब गाई बस्तु त हुन्छै हुन्छ, दही र चिउरा, चिउरा पकाइरहनु परेन अनि छिटो मिठो हुन्छ भनेर चाहिँ यो दही चिउराको प्रथा आएको जस्तो पनि लाग्छ मलाई, किन सबैजना खेतमै व्यस्त अनि काम गर्नुमा व्यस्त रोपाई गर्नुमा व्यस्त अनि सबैजना त्यो घरको महिला पुरुष सबैजना लागि परेको हुनाले चाहिँ यो दही चिउरा खाने प्रथा सुरु भएको जस्तो लाग्छ। तर यो दही चिउराले पनि हामी सबै परिवारलाई वरिपरिकोलाई एकता नै बनाउँछ जस्तो लाग्यो।
0: हो नि हो नि, अनि यो सँगसँगै यो समयमा असारको समयमा है विशेष गरेर

0: असारे भाकाहरू पनि गाइन्छ। अब यसले चाहिँ हाम्रो लोक संस्कृति विलुप्त हुँदै गरेको लोक संस्कृतिलाई पनि संरक्षण गरेको जस्तो लाग्छ।
1: भाकालाई त बेठी भनिन्छ होइन दाजु?
0: हो नि हो नि। अनि त्यसरी नै अब यो धान रोपाईको समयमा गाउँभर सुनिने केही लोकप्रिय असारे भाकाहरूले चाहिँ कृषकहरूको जीवनमा प्रेम प्रकृति सङ्घर्षको कथाहरू बोकेको हुन्छन् है। अनि रोपाईको बेला गाइने गीतहरूले चाहिँ कामको थकानमा कम गर्नुको साथै हामी एक अर्कामा सामूहिक भावना पनि बढाउने विश्वास चाहिँ गरिन्छ।
1: हजुर हजुर, अब सामूहिक भएर नै यो धान रोप्ने कार्य गरिन्छ नि त दाजु, त्यही भएर
0: हो नि हो नि। अनि आज हामी हाम्रो सभामा असारको 15 सम्बन्धी केही कुराकानी गर्दैछौँ, गर्नुपर्ने कुराहरू त अझै
2: छ,
0: तर त्योभन्दा अगाडि चाहिँ फेरि अर्को गीत सुनेर हामी आनन्द लिउँ न ल।
2: हुन्छ हुन्छ हुन्छ, सुनाउनु त।

0: आहा, बडा रमाइलो भयो आजको दिन पनि रमाइलो अनि यो गीत पनि रमाइलो भयो।
1: हजुर, अनि आज हामी असारको 15 सम्बन्धी केही कुराकानी गर्दैछौँ। अघि गीत सुन्न अगाडि हामीले धेरै कुराहरू गर्यौँ।
0: हजुर,
1: अनि यसै सम्बन्धमा हामीले लोक भाकाहरू असारे भाकाको कुराहरू पनि गर्दैथ्यौँ है। अनि यो असारे भाकामा चाहिँ विशेष गरेर प्रेम र विरहको कथा, कृषकको दुःख र सङ्घर्ष, वर्षा र प्रकृतिहरूको वर्णन, सामाजिक जीवनको विविध पक्षहरू, साथै आशा र समृद्धिको सन्देशहरू जति पनि छ यसलाई समेटिएर चाहिँ हामी यो असारे भाकाहरू गाउने पनि गरेका छौँ नि।
0: हजुर हजुर हजुर, यसले यो जुन चाहिँ कुराहरू गर्नुहुँदैछ नि, यसले त म सानो छँदाको

0: सम्झनाहरू याद दिलायो भनौँ न सम्झे मैले त्यो खेतमा भएको कुराहरू होइन
1: हो नि हो नि
0: त्योहरू चाहिँ सम्झे अनि त्यसरी नै अब असार पन्ध्रमा चाहिँ अब आकर्षणै भनौँ न हिलो खेल्ने अब हिलोमा डुब्ने हिलो खेल्ने यो एकाअर्कालाई हामी एकाअर्कालाई हिलो लाएर रमाइलो गर्ने यो पनि बडा रमाइलो लाग्छ यो असार पन्ध्रको यसले चाहिँ अब अघि नै भने नि आपसी सम्बन्ध राम्रो गराउँछ अनि जुन चाहिँ जात धर्म वर्गको भेदभावहरू हटाउँछ हाम्रो गाउँघरमा सबैजना एकजुट भएर हामी यो असार पन्ध्र मनाउँछौँ अनि जति पनि कृषकहरू छौँ हामी यो एक एउटा उत्सवको रूपमा मनाउने एउटा संस्कार विकास हुँदै आएको छ नि त है अनि तपाईँले भने जस्तै सामूहिक एकताको भावना पनि बलियो बनाउँछ नि अब नानीहरूले बालबालिकाहरूले पनि यो सिक्दै जान्छन् यो संस्कृति सिक्दै जान्छन् यो पर्वहरू अब उहाँहरूले पनि याद गर्नुहुन्छ यसलाई यसलाई निरन्तरता दिनुहुन्छ अनि यो चाहिँ हिलो खेल्दा पनि बडा रमाइलो लाग्छ मलाई
1: हो नि ठिकै कुरा गर्नु अनि यस्तो परम्पराहरू हामीले सिकाउँदै पनि लानु पर्यो नि त
0: हजुर हजुर हजुर
1: अनि अघि हामीले दही चिउराको त कुरा गरिहाल्यौँ
2: है
1: अनि यो असारको पन्ध्र चाहिँ एउटा सामाजिक एकताको पर्व भनेर पनि कुरा गऱ्यौँ
2: है
1: अनि अब यो सँगसँगै अब कृषकको जीवन र सङ्घर्षको कुरा पनि आउँछ है फेरि यो असारको पन्ध्रको कुरा गर्नुपर्दाखेरि है असार पन्ध्रमा किसानहरूले कठिन परिश्रम गरेर खेती गर्ने अवसर हो भनौँ है यसले यस्तो अवसर पनि प्रदान गरिराखेको छ हामी घाम पानी नभनी काम गर्छौँ बिहानदेखि बेलुकीसम्म खेतमा पसिना बगाउँछौँ प्राकृतिक विपत्तिहरू पनि सहन्छौँ है हामी अनि उत्पादनको उचित मूल्य नपाउने समस्याहरू पनि कतिपय ठाउँमा हामी भोगिरहेका छौँ तरै पनि कृषकहरूले चाहिँ समाजलाई खाद्यान्न उपलब्ध गराउन निरन्तर लागि परेका चाहिँ छन् कि कसो हो भन्नुहोस्
0: अनि त्यसरी नै नि बिर दाजु सालीबारी हाम्रो यो वातावरणमा पनि धेरै महत्त्व राख्छ यो असारको पन्ध्रले नि अब धान खेती केमा आधारित हुन्छ भन्दाखेरि पानीमा आधारित हुन्छ है अनि त्यसैले असार पन्ध्रले चाहिँ पानी वन माटो र वातावरणलाई त्यसको महत्त्वलाई उजागर गर्छ जस्तो लाग्छ मलाई यदि अब वन विनाश भयो भने पानीको मुहान सुक्दै गयो भने जलवायु परिवर्तन अब अझै बढ्दै गयो भने अब कृषि प्रणालीमा चाहिँ यो एकदमै सङ्कटमा पर्छ नि त कृषि चाहिँ होइन त्यसैले वातावरण पनि संरक्षण गर्नुपर्छ अब दिगो कृषि चाहिँ आजको आवश्यकता हो भन्ने पनि एउटा सन्देश पनि दिन्छ यो असार पन्ध्रले अनि हामीले चाहिँ असार पन्ध्रलाई चाहिँ यो एकदमै वातावरणीय महत्त्वको रूपमा पनि लिन सक्छौँ महत्त्व हुन्छ भनेर पनि लिन सक्छौँ जस्तो लाग्यो मलाई
1: हो नि ठिकै कुरा गर्नुभयो अनि वर्तमान समयमा दार्जिलिङमा असारको पन्ध्र हेर्नु हो भने है यसको स्वरूप हेर्नु हो भने पहिले पहिले जुन प्रकारले यो चाड मनाइन्थ्यो असारको पन्ध्र मनाउने शैली थियो है त्यसमा धेरै परिवर्तन आइसकेको छ है अब त्यो यथावत राख्नु त सकिँदैन पनि भनौँ न किनभने समय परिवर्तन त अवश्य हुने नै कुरा हो है तरै पनि कृषि विभागद्वारा कतिपय ठाउँमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिन्छ विद्यालयहरूमा यो धान रोपाई सम्बन्धी दिवस भनेर पनि मनाउने गरेका छन् है अनि सांस्कृतिक संस्थान तथा क्लबहरूले यो रोपाईको कतिवटा ठाउँमा चाहिँ प्रतियोगिताहरू पनि आयोजना गर्छन् हाम्रा ठाउँमा अवश्य नहोला है तर कतिपय ठाउँहरूमा चाहिँ यस्तो हुनसक्छ हजुर अनि सामाजिक सञ्जालहरूतिर पनि पर्वको प्रचार प्रसार चाहिँ हुन्छ है साइलीभरि अनि यसले चाहिँ नयाँ पुस्तालाई आफ्नो संस्कृति र कृषि परम्परासँग जोड्ने कार्य पनि गरिरहेको छ अनि हामीले पनि युवा पुस्ताहरूलाई यो जिम्मेवारी चाहिँ सिकाउनु पर्छ है अनि आधुनिक युगमा कृषि क्षेत्रले प्रविधिसँगै जोड्नु चाहिँ एकदमै आवश्यक रहेको छ नि त अनि युवाहरूले चाहिँ जैविक खेती अप्नाउने आधुनिक कृषि प्रविधि प्रयोग गर्ने कृषि उद्योगलाई चाहिँ सञ्चालन गर्नु चाहिँ एकदमै जरुरी छ किनभने कतिपय ठाउँहरूमा अझै पनि कतिवटा बाँझो जमिनहरू रहेका छन् है तर त्यो बाँझो जमिनलाई चाहिँ बाँझो नराखेर त्यहाँ खेती गर्न सक्यो भने चाहिँ केही न केही हाम्रो आर्थिक आय चाहिँ हुन्छ जस्तो लाग्छ है
0: हजुर हजुर हजुर
1: त्यो सँगसँगै कृषि पर्यटन विकास गर्नु पनि अहिलेको समयको चाहिँ मुख्य माग चाहिँ हो कि कसो भन्नुहुन्छ
0: अनि यसो विचार गर्दाखेरि नि बिरे दाजु साइलीबारी
2: हजुर
0: असार पन्ध्र चाहिँ एउटा अब हामीले पर्व मात्र

मात्र होइन यो चाहिँ हामी जति पनि खेती किसानी गर्छौँ हाम्रो पसिना हो हाम्रो सङ्घर्ष हो अनि हाम्रो आशा समृद्धिको प्रतीक पनि हो जस्तो लाग्छ अहिले अब हामी जुन चाहिँ यो असार 15 मनाउँछ यो चाहिँ सांस्कृतिक ढङ्गमा पनि हामी अघि लाँदै जानुपर्छ जस्तो लाग्छ अब यो असार 15ले चाहिँ सामाजिक एकता र कृषि सभ्यताको एउटा उदाहरण पनि दिँदै आएको छ अब हिलोमा रमाउँदै गरेको हुन्छौँ असारे भाका गाउँदै गरेको हुन्छौँ दही चिउरा खाँदै गरेको हुन्छौँ धान अब रोप्दै हामी यो पर्व मनाउँछौँ नि त अनि असार 15ले चाहिँ हामीलाई हाम्रो खेती किसानी गर्ने हाम्रो सम्मान गर्न प्रकृतिलाई माया गर्न आफ्नो संस्कृति जोगाइराख्न चाहिँ एउटा प्रेरणा दिन्छ जस्तो लाग्छ त्यही कारणले होला अब असारको 15

0: त्यसले गर्दाखेरि हाम्रो चाडपर्वहरू मनाउँदा चाहिँ जतिसक्दो यस्ता विकृतिहरूलाई चाहिँ हामी पन्साउँदै है राम्रो तरिकाले मनाउन सक्यो भने चाहिँ कुनै पनि चाडपर्व मनाएको चाहिँ एउटा ठुलो महत्त्व चाहिँ रहन्छ हौ कि कसो भन्नुहुन्छ?
1: एकदमै हामीले कुनै पनि चाडपर्वमा यो मदपानहरूलाई चाहिँ यो विकृतिहरूलाई चाहिँ टाढै राख्नुपर्छ कुनै पनि चाडपर्वमा जस्तो लाग्छ।
0: ठिकै कुरा गर्नुभयो
2: दाजु। आज हामी एआईको जमानामा आइपुगेका छौँ होइन, एआईको जमानामा आइपुगेर पनि असारको 15 भन्दाखेरि चाहिँ हामी अब त्यो पहिलाको हुन्छ नि त्यो प्रकृतिसँग साथ हुनु होइन, अब सामाजिक एकीकरण जस्तो कि अब आपसी सद्भावना होइन, अब त्यही अब आपसी सहयोग जस्तो कि अब एकको एकलाई पर्दा अर्कोको सहायता होइन, एकता त्यही चाहिँ अब हामी स्मरण हुन्छ क्या हामीलाई
0: हो नि, यो चाहिँ कायम चाहिँ राख्नुपर्छ कि कसो भन्नुहुन्छ बरि?
2: त्यही त
0: लौ त आज हामीले कुरै कुरामा असारको 15 सम्बन्धी पनि धेरै लामो कुराकानी गर्यौँ
1: है,
0: अनि यसरी कुराकानी गर्दै गर्दाखेरि अलिकति सभाको समय पनि रहेको जस्तो मलाई भान हुँदैछ।
1: ए हजुर हजुर
2: हो त्यसो भए फेरि असारे गीतै सुनौ दाजु।
0: हुन्छ लु सुनौ
1: हुन्छ गीत सुनौ।

0: लौ त आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गऱ्यौँ, बिच बिचमा गीतहरू पनि सुन्यौँ, अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लागौँ,
1: हुन्छ
2: गएर दही चिउरा खाने फेरि है,
0: लु जाउँ जाउँ।

अब सुन्नुहोस् मौसम सम्बन्धी जानकारी। प्राप्त विज्ञप्ति अनुसार आगामी 24 घण्टाभित्र सिक्किम राज्य लगायत पश्चिम बङ्गाल निम्न हिमालय क्षेत्रका प्राय सबै जिल्लाहरूमा हल्कादेखि मध्यम वा गर्जन सहित वृष्टिपात हुने सम्भावना रहेको छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी के छ भने सिक्किम राज्य लगायत पश्चिम बङ्गाल निम्न हिमालय क्षेत्रका उत्तर दक्षिण दिनाजपुर अलिपुरद्वार कुचबिहार कालिम्पोङ जलपाइगुडी अनि दार्जिलिङ जिल्लाका केही स्थानहरूमा भारीदेखि भारी 7-20 सेन्टिमिटरसम्मको वृष्टिपात हुने सम्भावना रहेको प्रेस विज्ञप्तिमा प्राप्त विज्ञप्तिमा जनाएको छ।

यतिन्जेल प्रस्तुत थियो गाउँले सभा सुन्नुभयो आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा र अघिल्लो क्रममा समय भइरहेछ समाचारको केही क्षणमै गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी यस केन्द्रबाट सुनाउनेछौ जोडिरहनुहोला आकाशवाणीसँग।

हो प्रादेशिक समाचार वन्दना राय बाट सुन्नुहोस्। सिक्किम का राज्यपाल ओम प्रकाश माथुरले असार 15 अथवा धान दिवस तथा राष्ट्रीय दही चिउरा दिवस को पावन अवसर में संपूर्ण सिक्किमवासी तथा कृषक समुदाय प्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो संदेश में राज्यपालले यो दिन कृषकहरूको श्रम समर्पण र जीवन्त संस्कृति को प्रतीक भएको उल्लेख गर्दै खेतबारी में हिलो खेल्दै धान रोप्ने परम्पराले सामूहिकता सामाजिक सद्भाव र प्रकृति प्रति को सम्मानलाई झल्काउँछ बताउनुभयो। साथै दही चिउरा खाने परम्पराले नेपाली मौलिक संस्कृतिलाई थप सुदृढ बनाएको उल्लेख गर्नुभयो। राज्यपालले आधुनिक कृषि प्रविधि अपनाउन जैविक खेतीलाई थप प्रोत्साहन गर्न तथा दिगो कृषि प्रणालीको विकासमा सबै एकजुट हुन आह्वान गर्दै साथै दही चिउरा खाने परम्पराले नेपाली मौलिक संस्कृतिलाई थप सुदृढ बनाएको उल्लेख गर्नुभयो। राज्यपालले आधुनिक कृषि प्रविधि अपनाउन जैविक खेतीलाई थप प्रोत्साहन गर्न तथा दिगो कृषि प्रणालीको विकासमा सबै एकजुट हुन आह्वान गर्दै जिल्लापाल रोहन अगवानीले जिल्ला प्रशासनिक केन्द्रमा जारी विशेष गहन संशोधन एसआई आर 2026 बारे पत्रकार सम्मेलनलाई सम्बोधन गरे। श्री अगवानेले गान्तोक जिल्लाले गणना अभ्यास सफलतापूर्वक सम्पन्न गरेको घोषणा गर्दै 99.68% गणना फर्म वितरण हासिल भइसकेको बताए। मस्यौदा मतदाता नामावली 5 जुलाईमा प्रकाशित हुनेछ भने दावी र आपत्ति अवधि 5 जुलाईदेखि 4 अगस्त 2026 सम्म सक्रिय रहनेछ। मौसम विज्ञान केन्द्र गान्तोकले विशेष मौसम बुलेटिन 2 जारी गरेको छ, जसमा आज र भोलि सिक्किम भरि वर्षा गतिविधि बढ्ने चेतावनी दिइएको छ। आजका लागि सबै 6 जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने मंगन, नाम्ची, पाकिम र सोरेङका केही स्थानहरूमा आज अरेंज अलर्ट अन्तर्गत भारीदेखि मुसलाधार वर्षा हुने अनुमान गरिएको छ। गान्तोक र गेजिङमा भारी वर्षा र चट्याङ सहितको मौसमका लागि यलो अलर्ट जारी रहनेछ। भोलिका लागि नाम्ची, पाकिम र सोरेङमा यलो अलर्ट जारी रहनेछ। 758 सीमा सड़क कार्यबलद्वारा चाँदमारी गोशखान डाँडा सड़कमा मरम्मत सम्भार कार्यको भारतीय जनता पार्टी सिक्किमले स्वागत गर्दै सीमा सड़क संगठन र जनरल रिजर्व इन्जिनियर फोर्स प्रति हार्दिक आभार व्यक्त गरेको छ। 8 जूनका दिन भाजपा सिक्किम राज्य अध्यक्ष डीआर थापाको निर्देशनमा रजनी गुरूङको नेतृत्वमा एक भाजपा प्रतिनिधिमण्डलले 758 सीमा सड़क कार्यबलका कमाण्डिङ अफिसरलाई भेट

र सड़कको खराब अवस्था तथा यात्रुहरूले भोग्नु परेको कठिनाईलाई उजागर पार्दै एक अभ्यावेदन पेश गर्यो। प्रेस क्लब अफ सिक्किमले सिक्किम एक्सप्रेसकी संस्थापक प्रकाशक तथा नेपाली दैनिक हिमाली बेलाकी सम्पादक माला राणा पात्रोलाई सिक्किमको पत्रकारिता र मीडियामा उनको जीवनभरको उत्कृष्ट योगदानको कदर स्वरूप प्रतिष्ठित कञ्चनजंघा कलम पुरस्कार 2026 प्रदान गरिने घोषणा गरेको छ। यो पुरस्कार 17 जुलाईका दिन प्रेस क्लब अफ सिक्किमको 24 स्थापना दिवस समारोहमा प्रदान गरिनेछ। 2005 यो पुरस्कार स्थापना भएदेखि श्रीमती पात्रो कञ्चनजंघा कलम पुरस्कार प्राप्त गर्ने दोस्रो महिला बनेकी छिन्। भारतीय कृषि अनुसन्धान परिषद पूर्वोत्तर पहाड़ी क्षेत्रका लागि आईसीएआर कम्प्लेक्स सिक्किम केन्द्रले 27 जूनका दिन मेरा गाउँ मेरा गौरव कार्यक्रम र खेत बचाओ अभियान अन्तर्गत मंगन जिल्लाको लिंकुमा किसान वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्यो। कृषि उत्पादकता सुधार गर्न भनी वैज्ञानिक दृष्टिकोणहरू छलफल गर्न यस कार्यक्रमले उत्तर सिक्किमको जोंगोको दुर्गम कुनामा 12 जना किसानहरूलाई एकसाथ ल्याएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

गान्तोक केन्द्रको प्रादेशिक समाचारको प्रसारणपछि हाम्रा सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा अब समय भइरहेछ आजका रहल, साथै भोलि यस केन्द्रबाट प्रसारण गरिने विविध कार्यक्रमहरू सम्बन्धी श्रोताहरूलाई जानकारी दिने। यस क्रममा अहिले 7 बजे प्रस्तुत गर्नेछौ गत 28 तारिक जुन युकेएफसी खरसाङद्वारा आयोजित भारतीय राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीप्रति अभिनन्दन कार्यक्रमको रेडियो रिपोर्ट। 8 बजे युवावाणी कार्यक्रममा मानव जीवनमा संगीतको महत्वमाथि सुन्नुहुनेछ एक वार्ता प्रयास प्रदानबाट, अनि 8:30 चर्चा चौतारी। यस अतिरिक्त रिलेगरी सुनाउनेछौ दिल्ली केन्द्रका कार्यक्रमहरू। स्पटलाइट 9:15, 9:30 कार्यक्रम पब्लिक स्पिक, अनि राति 10 बजे सभाको अन्त्यतिर आजका फनकार कार्यक्रम। भोलि बिहान एफएम 103.5 मेगाहर्जमा 6:20 जाँदा उपस्थित हुनेछौ बिहानी प्रसारण सेवासँग। आरम्भमा प्रस्तुत गर्नेछौ कार्यक्रम अर्चना, जसमा सुन्नुहुनेछ योगले धर्ममा के परिवर्तन ल्याउन सक्छ शिशिर चन्द्र राईबाट एक वार्ता बिहान 6:30। 7:05 शुभ प्रभात, यसमा खेतीपाती बारे सल्लाह लगायत आधुनिक गीतहरू सुनाउनेछौ। 7:15 साहिल जगतियानीको स्वरमा भक्ति संगीत, संगीत प्रभा 7:35। 8:30 रंग बिरङको संसार, यसमा अल्का याग्निक भोलि कार्यक्रमको विषय रहनेछ। फुलमाया रायको स्वरमा लोकगीत सुनाउनेछौ बिहान 8:40। 8:45 सौभाग्य योजना जानकारीको विषय रहनेछ, साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। बिहान 9:02 जाँदा अनि 9:30 फिल्म संगीतबाट श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ। बिहान 10:02 कार्यक्रम हलो खरसाङ, संसद लोकतन्त्रको धड्कन अनि जनताको आवाज भोलि 10:30 हाम्रो सरोकारको विषय रहनेछ। 11:05 स्वरमाधुरी आरती मुखर्जीको स्वरमा बंगला आधुनिक गीत चिरोदिनेर गानमा दिउँसो 11:30। 12:05 कार्यक्रम श्रोताहरूको अनुरोधमा मेलोडी टाइम 12:30 तिब्बती कार्यक्रम 1:02 दिउँसो 2:30 लोक अनि आधुनिक गीत सुनाउनेछौ। 2:50 सुन्नुहुनेछ लोकगीत। 2:55 सामूहिक समीक्षा, अपराह्न 3:00 फिल्म संगीतको प्रस्तुति रहनेछ भने 3:20 कार्यक्रम गीत संगीत देशभक्ति गीत 3:55, अपराह्न 4:00 साप्ताहिक घर संसार कार्यक्रम, 4:30 शिक्षा ज्योति कार्यक्रम, बेलुकी 5:05 फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान, 5:30 अङ्ग्रेजी वार्ताको कार्यक्रम, 6:02 फिल्म संगीतको प्रस्तुति रहनेछ, 6:10 गाउँले सभा, यसमा ब्रोकलीको खेती अनि आय स्रोत भोलि वार्तालापको विषय रहनेछ, 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7:00 लोकगीत बालकुमार घिमिरेको स्वरमा सुनाउनेछौ, प्रणीत राईको स्वरमा आधुनिक गीतहरू कार्यक्रम सुरसङ्गममा, बेलुकी 7:15, 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणी कार्यक्रम, यसमा जीवनका यात्रामा आफूलाई नहराउने कला सुन्नुहुनेछ यस शीर्षकमाथि प्रयास प्रदानबाट एक वार्ता चर्चा चौतरी 8:30। यस अतिरिक्त

0: गरी सुनाउनेछौँ। दिल्ली केन्द्रका कार्यक्रमहरू 9:15 स्पटलाइट, 9:30 प्रथम मनी टक, त्यसपछि मन्थन अनि राति 10 आजका फनकार कार्यक्रम। हाम्रो कार्यक्रमहरू उपलब्ध रहनेछ एफएम 103.5 मेगाहर्ज, साथै आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ। अब सुन्नुहोस् मौसम सम्बन्धी जानकारी। प्राप्त विज्ञप्ति अनुसार सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय क्षेत्रमा उत्तर पश्चिम मनसून सक्रिय बनेको छ। सिक्किम राज्यका केही स्थानहरू लगायत पश्चिम बंगाल निम्न हिमालय क्षेत्रका अलिपुरद्वार, कुचबिहार, जलपाइगुडी जिल्लाका केही स्थानहरूमा हल्कादेखि मध्यम वा भारी वृष्टिपात भयो। र मौसमको विशेष चेतावनी जनसाधारणलाई के छ भने सिक्किम राज्यका केही स्थानहरूमा चट्याङको साथमा हुरी बतास चल्ने सम्भव नरहेको छ भने पश्चिम बंगाल निम्न हिमालय क्षेत्रका अलिपुरद्वार, कुचबिहार, कालिम्पोङ, जलपाइगुडी अनि दार्जिलिङ जिल्लाका केही स्थानहरूमा भारीदेखि भारी 7-20 सेन्टिमिटरसम्मको वृष्टिपात हुने सम्भावना जनाएको छ। अब अघिल्लो क्रममा समय भएको छ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभएको छ। राज्य विधानसभामा समान नागरिक संहिता युसिसीसित सम्बन्धित विधेयक राज्य सरकारले आज पेश गरेन। राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग ओबिसी आरक्षणसित जडित कानूनहरूमा संशोधन गर्ने दुई महत्त्वपूर्ण विधेयकहरूलाई पारित गरेको छ। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ अनि मौसम विभागले उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभयो। यस अवसरमा उपराष्ट्रपति सिपी राधाकृष्णन, रक्षा मन्त्री राजनाथ सिंह, अन्य केन्द्रीय मन्त्रीहरू अनि सशस्त्र बलका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। यो पुरस्कार सशस्त्र बलहरू, केन्द्रीय सशस्त्र पुलिस बलहरू अनि अन्य सुरक्षा एजेन्सीका कर्मीहरूद्वारा असाधारण वीरताको कार्यलाई मान्यता दिनका लागि दिइन्छ। यो पुरस्कारले जम्मू काश्मीर, पूर्व उत्तर अनि देशका सीमाहरूमा आतंकवाद, उग्रवाद अनि शत्रुतापूर्ण खतराहरू विरुद्ध भारतको निरन्तर लडाईँलाई दर्शाउँदछ। यसको साथै विमानन, समुद्री अभियानहरू अनि मानवीय मिशनहरूमा असाधारण साहसका कार्यहरूलाई पनि मान्यता दिइन्छ। राज्य विधानसभामा समान नागरिक संहिता युसिसीसित सम्बन्धित विधेयक आज पेश गरिने चर्चा भए तापनि राज्य सरकारले यो विधेयक आज पेश गरेन। प्रस्तुत छ एक रिपोर्ट।
2: विधानसभा सूत्र अनुसार राज्य सरकारले यस विषयमा पहिला एक उच्च स्तरीय समितिको गठन गर्नेछ। समितिको सिफारिश अनि रिपोर्टको आधारमा पछिबाट यो विधेयकलाई विधानसभामा ल्याउने निर्णय गरिनेछ। आज राज्य विधानसभाको बजट सत्रको पहिलो चरण समाप्त भएको छ, जबकि दोस्रो चरण आगामी 7 जुलाईदेखि सुरु हुनेछ। विधेयक दोस्रो चरणमा पेश गरिनेछ अथवा छैन भने अन्तिम निर्णय कानून विभागले गर्नेछ। उल्लेखनीय छ, समान नागरिक संहिता लागू गर्न अघि भाजपा शासित अन्य राज्यहरूमा पनि उच्च स्तरीय समितिहरूको गठन गरिएको थियो। उत्तराखण्ड, गुजरात अनि आसाममा युसिसी लागू गरिन अघि विधेयकको प्रारूप तयार गर्नका लागि समितिहरू बनाइएको थियो। यो कानून लागू भएमा विवाह सम्बन्ध विच्छेद, सम्पत्तिको उत्तराधिकार जस्ता नागरिक मामलाहरूमा सबै धर्मका नागरिकहरूका लागि समान नियम लागू हुनेछ। साथै यसले बहुविवाह र बाल विवाह रोक्ने कडा व्यवस्था गर्ने दावी गरिएको छ। आकाशवाणी समाचार खरसाङबाट स्नेहा थामी।
1: राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग आरक्षणसित जडित कानूनहरूमा संशोधन गर्ने दुई महत्त्वपूर्ण विधेयकलाई पारित गरेको छ। यस अवधि ऋतव्रत ब्यानर्जीको नेतृत्वमा रहेको विपक्ष साथै ममता ब्यानर्जी गुटका विधायकहरूले पनि सदनबाट वकआउट गरे। कुल 186 विधायकहरूले विधेयकको पक्षमा भोट गरे, जबकि 17 विधायकले विरोधमा भोट गरे। यी विधेयकहरू पारित हुन साथै राज्यमा ओबिसी आरक्षणको संरचनालाई 17%देखि घटाएर 7% गरिएको छ। यो संशोधन कलकत्ता उच्च न्यायालयको निर्देश अनुरूप गरिएको बताइएको छ। यसको साथै ओबिसी श्रेणीहरूको पुनर्गठन पनि गरिएको छ। विधानसभामा पेश गरिएका यी विधेयकहरूमा पश्चिम बङ्गाल पछाडिएका वर्ग

0: सेवा अनि पदहरूमा रिक्त स्थानहरूको आरक्षण संशोधन विधेयक 2026 तथा पश्चिम बङ्गाल पछाडिएका वर्ग आयोग संशोधन विधेयक 2026 सामेल छन्। यी दुवै विधेयकलाई पछाडिएका वर्ग विकास मन्त्री गौरी शङ्कर घोषले सदनमा पेश गर्नुभएको थियो। तृणमूल कंग्रेस सांसद अभिषेक ब्यानर्जीको आँखाको चिकित्साका लागि विदेश जाने अनुमति सम्बन्धी याचिकामाथि तत्काल सुनवाई गराउने मागलाई कलकत्ता उच्च न्यायालयले एकपटक फेरि खारेज गरिदिएको छ। न्यायालयले स्पष्ट पारेको छ कि मामिलाको सुनवाई निर्धारित प्रक्रिया अनुसार नै सूचीबद्ध भएपछि गरिनेछ। आज सोमबार अभिषेक ब्यानर्जीको तर्फबाट अधिवक्ता आयन भट्टाचार्यले न्यायमूर्ति सौगत भट्टाचार्यको पीठ समक्ष मामिलाको उल्लेख गर्नुहुँदै शीघ्र सुनवाईको अनुरोध गरेका थिए। यद्यपि न्यायालयले यस अनुरोधलाई अस्वीकार गर्दै मामिलाको सुनवाई सूचीबद्ध क्रम अनुसार नै हुने बताएको छ। उल्लेखनीय छ, अभिषेक ब्यानर्जी आँखाको उपचारका लागि विदेश जान चाहन्छन्। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ। उल्लेखनीय छ, लामो समयदेखि शहरका विभिन्न सडकहरूमा कुनै अनुमति बिना धेरै विज्ञापन एजेन्सीहरूद्वारा होर्डिङ्सहरू लगाइएको अनि सरकारको राजस्वलाई नोक्सान पुर्याएको शिकायतहरू प्राप्त भइरहेको थियो।
1: यी होर्डिङहरूका लागि नगर निगमबाट अनुमति नलिएको आरोप छ। यस अन्तर्गत नगर निगमले शहरका विभिन्न क्षेत्रहरूमा लगाइएको अवैध होर्डिङहरूको सूची तयार गरी यी होर्डिङहरूलाई हटाउने अभियान सुरु गरेको छ। आज सेवक रोड स्थित एक सपिङ मल अघि लगाइएको ठूलो अवैध होर्डिङलाई हटाइएको छ। यसका साथै आज शहरका अन्य भागहरूमा पनि अभियान चलाएर धेरै अवैध होर्डिङहरू हटाइएको खबर प्राप्त भएको छ। अभियानको अवधि नगर निगम आयुक्त वीर विक्रम राय स्वयं उपस्थित रहेको बताइएको छ। उहाँको निगरानीमा नगर निगमका कर्मचारीहरूले होर्डिङहरू हटाएको पनि बताइएको छ। नगर निगम अनुसार शहरमा रहेका सबै अवैध होर्डिङहरूको पहिचान गरिँदैछ, जसलाई चरणबद्ध तरिकाले हटाइनेछ। निगमले स्पष्ट पारेको छ कि बिना अनुमति कुनै पनि होर्डिङ लगाइने अनुमति हुने छैन। यसका साथै नियमहरूको उल्लङ्घन गर्नेहरू विरुद्ध कानुनी कार्यवाही गरिने पनि नगर निगमले बताएको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आज असार 15 हो। कृषकहरूले धान रोप्दै दही चिउरा लगायतका आहारहरू खाएर यस दिन मनाउने गर्छन्। देश विदेशमा खेतमा धान रोपेर यस दिन मनाउँछन् भने दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक लोद्धमा समष्टिका चालकहरूले भने आज सडकमा धान रोपेर यो दिन मनाए। विशेष रिम्बिकदेखि दार्जिलिङसम्म पुग्ने सडक बीच मानेभन्ज्याङ क्षेत्रमा चालकहरूले बिहानदेखि नै धान रोपेर सम्बन्धित विभागको ध्यान आकर्षण गरेका छन्। यो सडक रिम्बिक लगायत वरिपरिका गाउँहरूको निम्ति लाइफलाइन मानिन्छ भने यस सडकको अवस्था एकदमै जीर्ण रहेको छ, जसकारण चालक तथा यात्रीहरूले दिनहुँ समस्या भोगिरहेका छन्। यस्तोमा आज सडक बीच धान रोपेर सांसद राजु विष्ट, विधायकहरू, जिटिए, रामाम हाइड्रो प्रोजेक्ट लगायत सम्बन्धित विभागहरूको ध्यान आकर्षण गराउँदै चाँडोभन्दा चाँडो यो सडक सही रूपमा मर्मती गरिदिने अपिल गरेका छन्। गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समिति तथा गोर्खा राष्ट्रिय नारी संगठन दार्जिलिङ ब्रान्च कमिटीको संयुक्त आयोजनामा आज गोर्खा समुदायको मौलिक सांस्कृतिक पर्व असार 15 गुरामुमो केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमका साथ उल्लासपूर्ण रूपमा मनाइएको छ। कार्यक्रमको अवसरमा गुरामुमोका संस्थापक अध्यक्ष सुभाष घिसिङको तस्विरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि सहभागीहरूले परम्परा अनुसार दही चिउराको टीका लगाई सामूहिक रूपमा दही चिउरा ग्रहण गर्दै असार पन्ध्र पर्व मनाएका थिए। दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा आज दार्जिलिङ स्थित जिमखाना क्लबमा सम्पन्न भयो। सभाले 2029सम्मका लागि नयाँ कार्य समिति सर्वसम्मत रूपमा गठन गरेको छ। सभामा उपस्थित सदस्यहरूले दार्जिलिङ पहाडी क्षेत्रमा ब्याडमिन्टन खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मौसम विभागले उत्तर बङ्गाल लगातार भारी वर्षासित जुझिरहेको तथा दक्षिण बङ्गालमा हल्कादेखि मध्यम वर्षा बीच केही जिल्लाहरूका लागि आँधी अनि वज्रपातको चेतावनी जारी गरेको छ। उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना विभागले व्यक्त गरेको छ। उत्तर बङ्गालका सबै जिल्लाहरूमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै धेरै क्षेत्रहरूमा भारी वर्षा हुन सक्नेछ। फिफा विश्वकपको राउन्ड अफ 32 नकआउट

0: चरणको दोस्रो चरणमा भारतीय समयअनुसार आज राति 10:30 ब्राजिल अनि जापानबीच रोमाञ्चक म्याच हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभएको छ। राज्य विधानसभामा समान नागरिक संहिता UCCसित सम्बन्धित विधेयक राज्य सरकारले आज पेश गरेन। राज्य विधानसभाले आज अन्य पछाडिएका वर्ग ओबिसी आरक्षणसित जडित कानुनहरूमा संशोधन गर्ने दुई महत्त्वपूर्ण विधेयकहरूलाई पारित गरेको छ। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध आजदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ अनि मौसम विभागले उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना व्यक्त गरेको छ। प्रादेशिक समाचार अहिलेलाई पूरा भयो। 7:50 अर्को समाचार श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ FM 103.5 MHz। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 102.2 MHz अनि मोबाइल एप न्युज अन AIRमा पनि हामी उपलब्ध छौँ र समय यस बेला बेलुकीको 7:00
2: धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: 2nd Mile विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अब आउनुहोस् अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ एक विशेष कार्यक्रम।

अन्य श्रोताहरू नमस्कार, आकाशवाणी खरसाङको स्टुडियोबाट विशेष कार्यक्रम लिएर म कार्यक्रम सञ्चालक निगम हजुरहरूको बिचमा उपस्थित भएको छु। हजुरहरूलाई ज्ञात भए अनुसार हालैमा भारतले SAFF साफ महिला च्याम्पियनसिप 2026 फाइनलमा बङ्गलादेशलाई 3-1 गोलको अन्तरले पराजित गर्दै छैटौँ पटक उपाधि जित्न सफल बन्न पुगे। 7 वर्षपछि उपाधि पुनः आफ्नो नाममा लेखाउँदै भारतीय महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबलमा आफ्नो प्रभुत्व पुनर्स्थापित गरेको छ। भारतलाई साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि दिलाउने मुख्य प्रशिक्षक तथा खरसाङ अनि समस्त पहाडका गौरव क्रिस्पिन छेत्रीलाई आइतबार 28 जुन खरसाङ स्थित राजराजेश्वरी हलमा एउटा भव्य सम्मान समारोह बीच अभिनन्दन एवं सम्मान जनाइयो। कार्यक्रमको आयोजना UKFC फुटबल क्लबले गरेका थिए। आउनुहोस्, यसै कार्यक्रम सम्बन्धी एउटा रेडियो रिपोर्ट तपाईँहरूको समक्षमा प्रस्तुत गर्दैछु।

0: हालै सम्पन्न स्याफ महिला च्याम्पियनसिपमा भारतलाई उत्कृष्ट प्रदर्शन सहित उपाधि दिलाएपछि आफ्नो जन्मथलो फर्किनुभएका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्थानीय खेलप्रेमी विभिन्न सामाजिक संस्था तथा वर्तमान खेलाडी प्रशिक्षक र सर्वसाधारणले न्यानो स्वागत गर्दै उक्त कार्यक्रममा सम्मान व्यक्त गरेका थिए। हामीले यस कार्यक्रम सम्बन्धी कार्यक्रम आयोजन गर्नुहुने आयोजक टोलीसँग यस कार्यक्रम सम्बन्धी जानकारी लिने प्रयास गर्यौँ।
1: नमस्ते, म चिराग तिवारी, म युकेएफसीको जोइन्ट सेक्रेटरी, साथसाथै म युकेएफसीको स्पोक्स पर्सन पनि हो र आज हामी राजराजेश्वरी हल खरसाङमा उपस्थित रहेका छौँ र हामी युनाइटेड खरसाङ फुटबल क्लबको तर्फबाट आज हाम्रा इन्डियन वुमेन्स फुटबल टिमका हेड कोच श्री क्रिस्पिन छेत्री, जो हालैमा स्याफ यानि कि साउथ एसियन फुटबल फेडरेशन वुमेन्स च्याम्पियन बन्न सफल बनेका छन् र उहाँकै अन्डरमा जुन चाहिँ पाराले हाम्रो भारत देशले सफलता प्राप्त गर्यो, आफ्टर 7 इयर्स 7 वर्षको बादमा यो स्याफ च्याम्पियन

0: फेरि बन्न पुगेको छ र त्यसैको शुभ उपलक्ष्यमा र उहाँ अहिले जुन खरसाङको आफ्नो घरमा आइपुग्नु भएको छ र त्यसैको उपलक्ष्य मिलाएर र कारण जो क्रिस्पिन छेत्री हुनुहुन्छ उहाँ चाहिँ हाम्रो युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसीका पूर्व खेलाडी पनि हुनुहुन्छ र बादमा गएर यहाँबाटै गएर उहाँले ठुल्ठुलो क्लब्सहरू जस्तै मोहन बगान टलीगन्ज अग्रगामी त्यसरी नै युनाइटेड एससी त्यस्ता त्यस्ता ठुल्ठुला क्लब्समा खेल्नुभयो र उहाँ अन्डर 19 र युथ क्लब इन्डियाको टिमबाट पनि उहाँ मरिसियस श्रीलङ्काहरू पनि उहाँ पुगिसक्नु भएको छ र बादमा उहाँको करियर जुन चाहिँ कोचिङको करियर थियो त्यो करियरमा पनि उहाँ एकदमै सफलतापूर्वक अहिले हिँडिराख्नु भएको छ र विभिन्न क्लब्सहरूलाई उहाँले कोच गरे पश्चात एआइएफएफले उहाँलाई इन्डियाको वुमेन्स टिमको हेड कोच नियुक्त गरिएको थियो र सोही अनुरूप उहाँले पनि एकदमै राम्रो पर्फर्मेन्स दिनुभयो र उहाँको कोचिङको अन्डरमा हाम्रो वुमेन्स टिम च्याम्पियन पनि हुनुभयो र त्यसैको हामीले एउटा मनाउनुको निम्ति उहाँलाई हामीले एउटा फेलिसिटेसन दिनको निम्ति आजको यस कार्यक्रमको आयोजना गरेको छौँ र आज यहाँ धेरै सङ्घ संस्था स्पोर्ट्स क्लब अनि हाम्रा युकेएफसीका पूर्व खेलाडीहरू अफिसियल्सहरू उहाँहरूको प्रेजेन्समा हामीले आजको कार्यक्रम सम्पन्न गरिरहेका छौँ। क्रिस्पिन छेत्री एउटा हामीले हिरा झैँ एउटा पाएका छौँ व्यक्तित्व र यो खरसाङको निम्ति मात्र नभएर हामी समस्त पहाड तराई डुवर्स जति पनि छ र नर्थ बेङ्गल भनौँ अथवा इन्डिया नै भनौँ उहाँले जुन पाराले चाहिँ यो फुटबललाई आफ्नो भिजन राखेर रा, अगाडि बढाइराख्नु भएको छ यो एकदमै ठुलो कुरा हो र तपाईँलाई यो पनि भन्न चाहन्छु कि उहाँ यतिको चाहिँ लेभलमा पुग्नु भएर सफलता हासिल गर्ने गरेर पनि उहाँले यहाँ जब जब खरसाङ आउनुहुन्छ आफ्नो गाउँठाउँमा आउनुहुन्छ उहाँले फेरि आफ्नो क्लब हाम्रो युकेएफसी साथसाथै अरू एकाडेमीका नानीहरू जति पनि यहाँनिर ट्रेनिङहरू गर्छ उहाँहरूलाई एन्करेज गर्नुको निम्ति र अहिलेको जुन चाहिँ मोडर्न टेक्निक्स छ खेलाहरू छ उहाँले जति पनि बाहिर गएर सिकेर आउनुहुन्छ यहाँनिर फेरि त्यही शिक्षा स्पोर्ट्सको बारेमा त्यो दिनुहुन्छ र त्यस्ता व्यक्तित्वलाई हामी आज सम्मान गर्नु पाउँदाखेरि हामीलाई पनि आफूलाई हामीलाई पनि एकदमै भाग्यमा नै ठान्छौँ हामी।
1: हजुर, अन्तिममा तपाईँलाई कि क्रिस्पिन छेत्री अब एक उच्च कोटीका प्रशिक्षक खेलाडी त हुनुहुन्छ नै है, तर पनि तपाईँहरू त अब एउटा साथीभाइहरू जस्तो पनि हुनुहुन्छ होला, भेटघाट गर्दाखेरि हँसी ठटाउला पनि गर्नुहुन्छ होला, जिस्काउनु पनि हुन्छ होला, जिस्किन्छन् पनि होला है, र केही यस्तो अलिकति पछि फर्केर हेर्दाखेरि केही यस्तो मिठो क्षणहरू जो एउटा क्रिस्पिन छेत्रीसँग जोडिएका छन् है, केही सेयर गर्न चाहनुहुन्छ?
0: साह्रै राम्रो भनिदिनु भयो, तपाईँले एउटा क्वेसन सोध्नुभयो, मलाई एउटा कुरा एकदमै त्यो अविस्मरणीय छ है, अनफर्गेटेबल एक्सपिरियन्स छ। त्यो चाहिँ के हो भन्दाखेरि हामीले धेरै वर्ष अगाडि है एउटा पिकनिक प्लान गरेको थियौँ दुधे जाने, अनि कसो भयो भन्दाखेरि चाहिँ हाम्रो क्रिस्पिन छेत्री अनि हाम्रो अहिलेको हेड कोच युगेन लामा अनि साथसाथै उहाँको आई थिङ्क दुईजना साथीहरू हुनुहुन्थ्यो ल, उहाँहरू चाहिँ खरसाङबाट चाहिँ हिँडेर जाने भयो दुधे, अन्त हामी चाहिँ गाडीमा गयौँ हामी प्लेयर्सहरू अरू प्लेयर्सहरूले लिएर, तर हामी पुग्दाखेरि चाहिँ उहाँहरू अलरेडी दुधे पुगिसक्नु भएको थियो पिकनिक स्पटमा, अब उहाँहरू हिँड्नुभएको थियो है, अन्त एकछिन बादमा चाहिँ हामीले फेरि त्यहाँनिर कोही खाना पकाउने कोही के गर्ने हो त्यस्तोहरू काम चल्दै थियो, अन्त त्यहाँनिर एउटा ठुलो त्यहाँनिर त अब तपाईँहरूलाई थाहै छ कि ठुलो पानीको त्यो पोखरीहरू टाइपकोहरू हुन्छ होइन, त्यहाँनिर चाहिँ स्विमिङ गर्ने भयो, अन्तखेरि कसो भन्दाखेरि चाहिँ त्यो स्विमिङ गर्दा गर्दै चाहिँ हामीले दिल्लगी गरेको जस्तो सोच्यौँ, निकै गहिरो पार्टमा चाहिँ क्रिस्पिन छेत्रीले चाहिँ एकदम हात हल्लाउँदै हेल्प मागेको जस्तो पनि गर्नुभयो, अन्त हामीले चाहिँ ला के भयो होला हो कि होइन भन्ने पहिला चाहिँ दिल्लगी जस्तो लाग्यो, तर बादमा सोच्दाखेरि चाहिँ साँच्चीकै नै उहाँलाई चाहिँ त्यहाँनिर चाहिँ साह्रै परेको रहेछ, फेरि उहाँ एकदमै एक्सपर्ट स्विमर हुनुहुन्छ है, पौडी खेल्नु एकदमै एक्सपर्ट हुनुहुन्छ, तर पनि त्यो दिन चाहिँ खासमा बादमा चाहिँ हामीले जसो तसो गरेर उहाँलाई त्यहाँबाट त निकालिहाल्यौँ, तर बादमा थाहा हुँदाखेरि चाहिँ उहाँलाई चाहिँ त्यो बेसी बिहानै हिँडेर चाहिँ त्यत्रो किलोमिटर्स हिँडेर जाँदाखेरि चाहिँ उहाँलाई चाहिँ खुट्टामा क्र्याम्प्स भएको रहेछ भन्ने चाहिँ हामीले चाल पायौँ, अन्त उहाँले चाहिँ राम्ररीसँग चाहिँ त्यो खुट्टा र खुट्टा चाहिँ त्यो

0: नपाउँदाखेरि चाहिँ त्यो सायद उहाँलाई त्यो डुब्न लागेको त्यो फिलिङ या त्यस्तो एउटा भएछ र हामीले चाहिँ जे होस् सकुशल उहाँलाई चाहिँ त्यहाँबाट चाहिँ निकाल्नु पायौँ है। त्यो एउटा एकदमै अनफर्गेटेबल मोमेन्ट छ। सायद यो इन्टरभ्यू सुनेर क्रिस्पिन छेत्री पनि रिसाउनुहुन्छ कि खुसी हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा छैन है।
1: हजुर, उहाँको व्यक्तित्व अनुसार त उहाँ अहिले सम्झेर हाँस्नु नै हुन्छ होला है। रमाइलो क्षणहरू थियो ती। अन्तिममा गएर अब युकेएफसी है तपाईँहरूको एउटा यो फुटबलको एउटा माननीय संस्था छ है, राम्रो संस्था छ, यसले अब फुटबल हाम्रो खरसाङ दार्जिलिङको फुटबललाई बचाएर राख्ने एउटा संस्था हो, अर्गनाइजेसन हो है। र साथसाथै क्रिस्पिन छेत्री युकेएफसीलाई के कस्तो प्रकारले बढाएर लानुहुन्छ अनि कस्तो प्रकारले क्रिस्पिन छेत्रीलाई शुभकामना दिन चाहनुहुन्छ?
0: हजुर, यो हाम्रो युकेएफसी जुन चाहिँ क्लब छ है, यो 1989 फर्म भएको क्लब हो र अहिले त अब सायद 36 इयर्सहरू कम्प्लिटहरू पनि भइसक्यो र यो एउटा एकदमै ऐतिहासिकै मान्छौँ हामी गर्व पनि गर्छौँ। कारण आई थिङ्क होल नर्थ बेङ्गलै भनौँ, यहाँनिर यत्रो लामो समयसम्म एउटा जीवित राख्ने क्लबहरूमध्ये यो युकेएफसी मात्र हो। र युकेएफसी एउटा क्लब कस्तो भन्दाखेरि त्यो टाप टिपे प्लेयर्सहरू मात्र लिएर खेल्ने क्लब पनि होइन है। हाम्रो एउटा प्रपर सिस्टम छ र प्रपर होस्टेल फेसिलिटी पनि छ र हामीले नानीहरूलाई प्लेयर्सहरूलाई चाहिँ टाढाबाट ल्याएर हामीले होस्टेलमा राखेर र कतिजना हुन्छ पढ्नु चाहनेहरू उहाँहरूलाई हामीले स्कुलहरूतिर पढाएर पनि अनि बादमा फेरि स्पोर्ट्समा पनि अगाडि लगेर त्यसरी उहाँहरूको करियर पनि हामीले सोच्ने गर्छौँ। र तपाईँको दोस्रो प्रश्न चाहिँ जुन चाहिँ थियो, हामीले क्रिस्पिनलाई अब के पाराले शुभकामना दिन्छौँ, उहाँलाई त हामी जहिले पनि पछाडिबाट हुन्छ कि जस्तो पाराले हुन्छ हामीले क्रिस्पिन छेत्रीलाई साथ दिइरहेकै हुन्छौँ र उहाँको हरेक खुसीमा उहाँको हरेक दुःखमा हामी साथ खडा भएको हुन्छौँ। र जसरी जस्तो पाराले क्रिस्पिन छेत्रीले क्लबलाई कहिले पनि बिर्सेन र अहिलेसम्म बिर्सेको छैन र पनि कहिले पनि उहाँलाई अनि उहाँको जुन चाहिँ देन छ र उहाँको उपलब्धिहरू छ त्यो पनि कहिले बिर्सिँदैनौँ भन्ने हामी भन्न चाहन्छौँ।
2: कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले क्रिस्पिन छेत्रीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलता सम्पूर्ण पहाडी क्षेत्र तथा विशेष गरी खरसाङका युवाहरूको निम्ति प्रेरणाको स्रोत बनेको बताए। फुटबल मार्फत देशको नाम उच्च बनाएकोमा गर्व व्यक्त गर्दै आगामी पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न यस्ता व्यक्तित्वको योगदान अमूल्य रहने धारणा पनि राख्नुभयो।
3: नमस्कार, म अब युकेएफसीको एक्स प्लेयर है। अब अहिले चाहिँ अब भाइहरू हाम्रो प्लेयर्सहरूलाई है मै ट्रेनिङ गराउँछु र अब अहिले आजको प्रोग्राम चाहिँ कस्तो हो भन्यो भने है, हाम्रो अब क्रिस्पिन साथी हामी सँगै खेलेको है, 1989 फर्म भएकोदेखि है हाम्रो यहाँ हामी चाहिँ सेकेन्ड ब्याच हो, तर पनि अब क्रिस्पिन हामी चाहिँ सँगै खेलेको र आज हाम्रो एकदमै गर्वको कुरो हो है। अब सँगै खेलेको साथीले अब साफ गेम है इन्डियन वुमेन्स टिमलाई लिड गरेर हेड कोच भएर उहाँले अब एउटा हाम्रो इन्डियालाई एउटा साफ गेमको ट्रफी दिनुभयो, जिताउनु भयो र त्यसैको लागि आज हामी राजेश्री हलमा है अब त्यो सेलिब्रेट र उसलाई फेलिसिटेट हजुर गर्नुको लागि हामी यहाँ उयो भइरहेछु। क्रिस्पिन छेत्रीको विषयमा भन्नु हो भने अब मलाई कसैले अब सोध्यो भने होइन आ डिसिप्लिन सेक्रिफाइस र उयसको आकार रूप हुन्छ भन्यो भने चाहिँ म चाहिँ क्रिस्पिन छेत्री भन्छु, किनभने यो यति साह्रो डिसिप्लिन र यति साह्रो अब यो डेडिकेटेड भएको हजुर उयो मेहनती हो र हार्डवर्क पनि हो र यसलाई म अब भित्र अब मेरो साथी भए पनि है हामी सँगै खेलेको भए पनि यसलाई भित्रबाट म एकदमै रेस्पेक्ट गर्छु है र अब यो एकदम डेडिकेटेड हो र अब यो आज यो जुन चाहिँ ठाउँमा पुग्यो र यसको डिसिप्लिन र अब सेक्रिफाइसले गर्दा पनि हो है र अब मलाई खुसी लाग्छ है अब सँगै खेलेको साथी यस्तो स्तरमा पुग्दाखेरि।
2: सम्मान ग्रहणपछि बोल्दै प्रशिक्षक क्रिस्पिन छेत्रीले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण खरसाङवासी एवं पहाडको माया र आशीर्वादको प्रतिफल भएको बताउनुभयो। उनले आफ्नो सफलताको आधार मेहनत, अनुशासन र निरन्तर अभ्यास रहेको उल्लेख गर्दै युवाहरूलाई सपना देख्न, कठिन परिश्रम गर्न र कहिले हार नमान्ने आग्रह पनि गर्नुभयो। उनले स्थानीय स्तरबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्दै त्यसको निम्ति सबैको सामूहिक प्रयासको आवश्यकता रहेको बताउनुभयो। समारोहका क्रममा आयोजक क्लबले सम्मान पत्र, खदा तथा स्मृति चिन्ह प्रदान गरी प्रशिक्षक छेत्रीलाई अभिनन्दन गर्नुभएका थिए।
4: र हाम्रो

0: President Secretary Advisor Tuan Musa Mahathir kata kopi animasi sinema program Professor.
1: कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले कर्सियङ फुटबलको समृद्ध इतिहासलाई स्मरण गर्दै आगामी दिनमा खेल पूर्वाधार विकास नियमित प्रशिक्षण तथा प्रतिभा पहिचानका कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता उलाई.
2: नमस्कार, म क्यानुट लेप्चा, अहिले वर्तमान युकेएफसीको प्रेसिडेन्ट. अनि क्रिस्टियन भाइको बारेमा भन्नुपर्दा त उहाँ त झन् मेरै गाउँको भाइ हो, मेरो एकदमै नजिकको भाइ हो. अनि यो जुन एचिभमेन्ट छ उसको साफको च्याम्पियनसिप जसले उहाँले अहिले जितेर आउनुभयो, यसमा त हामी एकदमै खुसी छौँ. र यसकै लागि आज यहाँ हामी उहाँकै निम्ति यहाँ हामी युकेएफसीको तर्फबाट मात्र नभएर हाम्रो सम्पूर्ण खरसाङवासीकोबाटै भएर हामीले यहाँ उहाँको एउटा फेलिसिएट प्रोग्राम पनि यहाँनिर मनाउँदैछौँ. र यो चाहिँ एकदमै राम्रो प्लेटफर्म लाग्दछ मलाई. अब हाम्रै छिमेकी हाम्रै गाउँको भाइ चाहिँ आज एउटा वुमेन्स टिमको कोच हुँदाखेरि अब यहाँ हाम्रो यहाँ पहाडको नानीहरूले पनि अहिले यहाँ हामी हेर्छौँ, धेरै यहाँनिर एकाडेमीहरू छ फुटबलमा, अनि विशेष मात्रामा हामी देख्छौँ यहाँ छोरी चेलीहरू धेरै मात्रामा हामी देख्छौँ. अनि हामी पनि आशा गर्दछौँ कि भविष्यमा अवश्य नै यो हाम्रो यो पहाडी भेकबाट हाम्रो खरसाङ दार्जिलिङबाट सायद हामी पनि यो एउटा क्रिस्पिन छेत्रीको अगुवाईमा हुन्छ है, एउटा हाम्रो यहाँ पहाडको नानीहरूले पनि अवश्य राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा पनि अवश्य भाग लिने हामीले आशा राखेका छौँ.
1: कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, खेलकर्मी, विद्यालयका विद्यार्थी, फुटबल प्रशिक्षक, खेलाडी तथा ठुलो संख्यामा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो. सम्पूर्ण हल तालीको गडगडाटले गुन्जिएको थियो भने सहभागीहरूले प्रशिक्षक क्रिस्पिन छेत्रीको सम्मानमा शुभकामना व्यक्त गर्दै उनको आगामी यात्राको सफलताको कामना गरेका थिए. समारोहमा कर्सियङ ब्याडमिन्टन एसोसिएसन, कर्सियङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन, मार्शल आर्ट्स एन्ड फिटनेस एकाडेमी लगायत विभिन्न खेलकुद संस्थाहरूले प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खदा सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै विशेष सम्मान व्यक्त गरेका थिए. सबै संस्थाका प्रतिनिधिहरूले छेत्रीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलता सम्पूर्ण खरसाङ, दार्जिलिङ पहाड तथा भारतीय फुटबलको निम्ति गौरवको विषय भएको बताउनुभयो. समारोहले युवाहरूमा फुटबलप्रतिको उत्साह थप अभिवृद्धि गर्नुको साथै स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो. आयोजक युनाइटेड कर्सियङ फुटबल क्लबले भविष्यमा पनि यस्ता खेलकुद प्रवर्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
3: नमस्कार, म महेन्द्र प्रधान, युकेएफसीको जनरल सेक्रेटरी है, र हामी फाउन्डर 89 पनि प्लेयर पनि हामी नै, मै पनि थिएँ स्वयं. र विशेष क्रिस्चियन भाइको विशेष कुरा गर्दाखेरि चाहिँ अब बधाई शुभकामना. हाम्रो क्रिस्चियन भाइ अब नेसनल मात्रै नभएर अब इन्टरनेसनल जस्ट भन्ने हाम्रो एउटा बधाई शुभकामना पनि हामी चढाउँछौँ. र अब उहाँ एउटा पहाडको भनेपछि पहाड खालि गोर्खाको होइन र सबै जातिको, र उहाँलाई आज हाम्रो दार्जिलिङ भेगबाट उहाँ जाँदैछ भने अब चेडी फुटबलहरू हुँदैछ र धेरै जग्गामा लेडिज फुटबलहरू चलिरहेको छ. यसको फाइदा चाहिँ अब हामीले उठाउनुपर्छ है, राम्रोसँग कोचिङहरू हुनु पऱ्यो र सबै गऱ्यो भने हाम्रो ब्याकमा क्रिस्चियन भाइ उभिएर गरिदिए त्यो उहाँले पनि उहाँको नेसनलमा सेलेक्सनमा लानु सक्छ. तर कोसिस छ भने हेर्नुहोस् एउटा डिसिप्लिन पनि हो, कोसिस पनि हो. आज हामीसँगै खेल्यौँ र पनि क्रिस्चियन भाइ आज कहाँदेखि कहाँ पुग्यो त्यो उहाँ एउटा उदाहरण छ. त्यो उदाहरणलाई हुँदैन असम्भव भन्ने कुरो चाहिँ छैन, सम्भव भन्ने होइन, हामी बुझ्छौँ. किनभने आज क्रिस्चियन भाइ एउटा हिल्सको भाइ, यसै विश्वभरि छरिएको गोर्खाको एउटा कोच भएर, नेसनल कोच भएर र टिम जिताउनेमा, सार्क गेम जिताउने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ होला सायद. त्यसको लागि हामीले धेरै धेरै गर्व मान्नुपर्छ. हाम्रो गोर्खा सन्तानको खुनमा पनि स्पोर्ट्समा यति अगाडि जान्छ भनेर सायद हामीले सोचेको छैनौँ. र आज हामी धेरै धेरै उहाँलाई पनि बधाई दिन्छौँ. अब प्लेयरको विषय लिएर हाम्रो जुन प्रब्लम छ 89 हामीले गरेको है, अहिले पनि युकेएफसीको मात्र नभएर पहाडको फुटबलको अवस्था एकदमै डामाडोल नै छ है. धेरै के अरे गभर्मेन्ट आयो, धेरै गभर्मेन्ट गयो, तर प्लेयरहरूको स्थिति चाहिँ एकदमै खराबै छ. किनभने एउटा इक्जाम्पल म तपाईँलाई दिन्छु, हेर्नुहोस्, दार्जिलिङमा हामी लिग खेल्नु जान्छौँ, हर्ली कप खेल्नु जान्छौँ है, एउटा टोइलेटको प्रबन्ध छैन. हेर्नुहोस् त्यहाँनिर एउटा टोइलेट गर्नु लागि पनि साइला हामीले माग्नुपर्छ त्यहाँ जग्गा. र अहिले पनि त्यहाँ हामी त्रिपल लगाएर 15 अगस्त पनि गरिरहेको हुन्छौँ. र हाम्रो यत्रो मिनिस्टरहरू बनियो, खै के फाइदा भयो गोर्खा जातिको लागि चाहिँ? र उहाँहरूले एउटा त्यो सुन, खरसाङमा पनि स्टेडियम हेर्नुहोस्, दार्जिलिङमा एउटा गोर्खा स्टेडियम छ, कालिम्पोङमा स्टेडियम छ, हाम्रो यो सुन खरसाङको लागि खै स्टेडियमको पहल गर्ने, कति गर्ने, कसले गरिदिने अब यो पहल? त्यसको लागि आज हामी यहाँनिर मिनिस्टर लेभलको पनि आइरहेछ, उहाँलाई पनि हामी एउटा जनगुनासो, एउटा हामी एउटा पत्र, अर्जी पत्र चढाउँछौँ होइन. अब स्टेडियम भने चाहिँ यो खालि फुटबल मात्र होइन, हेर्नुहोस् र तपाईँहरू आफै सोच्नुहोस्, हामी यहाँनिर पार्टीबाजी दुनियाँभरको गर्छौँ, तर खोइ हामीले कुनै पनि एउटा स्टेडियम बनाएको मलाई नक्सा देखाइदिनुहोस्, कुन मिनिस्टरले गर्यो, कुन चाहिँ उजेले गर्यो. तर हिल्स

0: को स्पोर्ट्स चाहिँ एकदमै डामोडोल भएर गएको छ है. आज यो स्पोर्ट्सले गर्दा हाम्रो क्रिस्चियन भाइ यहाँसम्म पुग्यो भनेर अब हामीले त्यो कथा उसको बोलेर पनि फाइदा छैन, किनभने तपाईँलाई रात भएकै कुरो हो. र फेसबुकमा मात्रै होइन, एउटा फुटबल आउँदाखेरि हामीले 20 रुपियाँको टिकट काट्दाखेरि पनि हामी कमिटीलाई गाली गर्छौँ. हेर्नुहोस् तर फुटबल खेल्नलाई कति दुःख छ गराउनेलाई, होइन, कति गाली खान्छ त्यो पनि हामीले सोच्नुपर्छ. हामीले एउटा गुटखा खाँदा पनि 10 रुपियाँ लाग्छ, एउटा तमन्ना खाँदा पनि 50 रुपियाँ लाग्छ. फाल्टो चिजमा हामीले खर्च गरौँ तर स्पोर्ट्स क्षेत्रमा गयो भने गाडी भाडा यति लाग्छ भन्छौँ है. त्यो टिकट काट्दा यस्तो अब फगीमा गाली गर्छौँ तर खेलाउनलाई कहाँसम्म. र खरसाङको अवस्था त झन् हेर्नुहोस्, यहाँ लिग हुनु छोड्यो, जुन अब जो लिग भनेको चाहिँ एकवटा टिमले पनि कमसेकम 6-7 गेम खेल्दा त्यो प्लेयरहरूले धेरै जग्गा पाउँछ र त्यो अन्य क्लबहरू जान्छ. तर अब केएफएले लास्ट इयर गऱ्यो, अब फन्ड छैन, फन्ड छैन भने अब फुटबल छैन, अब फुटबल खेलाउँदैन. लास्ट इयरै हाम्रोमा चन्दबारीमा हुनुपर्ने फुटबल खै कहाँ गयो, त्यो फुटबल कसरी हरायो, यसको कसैले एउटा कसले आवाज उठाइदिने. हेर्नुहोस् हामी त प्लेयर हो भनेपछि यहाँ खालि पोलिटिकल कुराहरू मात्र हुन्छ, खालि उयो मात्रै हुन्छ. स्पोर्ट्स क्षेत्रलाई चाहिँ हेर्नुहोस् सबैले हेला गरेर आएछ. र अब हाम्रै गोर्खा सन्तान मिनिस्टरहरू बनिएको छन् होइन, र उहाँलाई पनि एउटा म स्पोर्ट्स क्षेत्रबाट नै म निवेदन गर्छु, खरसाङलाई चाँडोभन्दा चाँडो एउटा स्टेडियमको व्यवस्था गरिदिनुहोस्. र फुटबल मात्र होइन, सम्पूर्ण स्पोर्ट्स क्षेत्रलाई नै त्यहाँनिर जग्गामा काम गर्न सकोस् भन्ने म आशा राख्दछु. धन्यवाद.
1: नमस्ते है, म चाहिँ मेरो नाम मेघराज थापा है. म चाहिँ अब एक्स प्लेयर युकेएफसी अनि अहिले चाहिँ म टिम म्यानेजर युकेएफसीको. र भन्नुपर्दाखेरि चाहिँ अब क्रिस्मिन छेत्री प्लेयर हो एज अ प्लेयर है. उसले ठुल्ठुलो क्लब्सहरूमा पनि खेलेर आउनुभएको है. अनि अहिलेको स्थितिमा चाहिँ ऊ एकदमै मेहनती, जुन जग्गामा उहाँ पुग्नुभयो नि उहाँ खेल्दैखेरिदेखि नै उहाँले चाहिँ तपाईँको यो कोचको लागि ट्रेनिङ गर्नुभएको थियो र बिलालसिन्स अलरेडी गरेर आइसक्नुभएको थियो. अनि यहाँ आइसकेपछि चाहिँ उसले एलाइसिन्स गर्यो, हालैमा अब प्रो गरेको छ. र उसकोमा चाहिँ एउटा त्यो थियो क्या, म चाहिँ खेलभन्दा पनि ज्यादा अब अहिले चाहिँ अब हुनु त यस्तो हुन्छ, नाम कमाएपछि मान्छे त्यसै मान्छेलाई ठुलो बनाउँछ. तर उहाँकोमा चाहिँ के थियो भने म एक दिन त्यहाँ पुग्छु भन्ने एउटा थियो नि, जुन चाहिँ एउटा मान्छेको एम्बिसन हुन्छ नि, उहाँले त्यो राखेर चाहिँ गर्नुभएको थियो. र आज हाम्रो कृष्ण भाइ अब त्यहाँ पुग्नु सक्सेस हुनुभयो.
2: कार्यक्रममा उपस्थित खरसाङका विधायक सोनाम लामाको पनि गरिमामय उपस्थिति रहेको थियो.
3: त्यसले गर्दाखेरि हाम्रा क्लबका सदस्य श्रीमान सोना मानवज्यू एमएलए खरसाङ अनि विशेष आजका हाम्रा समस्त खरसाङी मात्र नभएर समस्त गोर्खा जातिका गौरव श्री क्रिस्मिन छेत्री अनि उहाँका माता लगायत परिवारका सदस्यहरू लगायत उपस्थित विभिन्न सङ्घ संस्थाका महानुभावहरू, आज हामी समस्त युकेएफसीका परिवार अति नै गर्वित छौँ. जहाँ हामीले हजुरहरूको उपस्थितिमा श्रीमान कृष्ण छेत्री भारतीय फुटबल महिला प्रशिक्षकज्यूलाई उहाँको परिश्रम बापत 7 वर्षपछिको 7 फुटबल महिला च्याम्पियन पनि केवल हामीलाई मात्र होइन तर समस्त भारतवासीलाई नै गर्वित बनाएका छन्. त्यसैले म युकेएफसीका सभापतिको हैसियतले युकेएफसी यहाँ उपस्थित प्रत्येक प्रत्येक महानुभावहरूको तर्फबाट हार्दिक धन्यवाद गर्दछु.
2: र त श्रोताहरू, तपाईँहरूको साथमा थिएँ म कार्यक्रम सञ्चालक निगम, अनि हजुरहरू समक्ष प्रस्तुत गर्दै थिएँ खरसाङको राजराजेश्वरी हलमा सम्पन्न भएको भारतको स्याफ महिला फुटबल च्याम्पियनसिप जित दिलाउनु हुने मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई सम्मान समारोह कार्यक्रममा थिए एउटा रेडियो प्रतिवेदन. कार्यक्रमको समय पूर्ण हुन गएकोले गर्दा अब म कार्यक्रम सञ्चालक निगम साथै कार्यक्रम प्रस्तोता राजीव सुब्बालाई बिदा दिनुहोस्. मनोरञ्जन अनि विभिन्न जानकारीहरूको निम्ति सुन्दै गर्नुहोस् होला आकाशवाणी खरसाङलाई. नमस्कार.

श्रोता रहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको, केही क्षणमै रिले गरी यस केन्द्रबाट सुनाउनेछौ, जोडिरहनु होला आकाशवाणीसँग।

बानी हो समाचार कृष्ण कौशिक बाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। रक्षा अलङ्करण समारोहमा राष्ट्रपति मुर्मूद्वारा वीरता पदक प्रदान। राज्यसभा अध्यक्ष सीपी राधाकृष्णद्वारा 8 नवनिर्वाचित तथा पुनः निर्वाचित सदस्यको शपथ ग्रहण सम्पन्न। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसल्सको सर्वोच्च सम्मान गार्डियन अफ द ब्लू होराइजन प्रदान। हरियाणा राजस्थान जल बाँडफाँड सम्झौताबारे नयाँ दिल्लीमा उच्च स्तरीय बैठक सम्पन्न। अनि तीन भाषा नीतिबारे सीबीएसईको नयाँ निर्देशन। समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित सन् 2026 दोस्रो रक्षा अलङ्करण समारोहमा रक्षा बल केन्द्रीय सशस्त्र प्रहरी बल तथा विभिन्न राज्य र केन्द्र शासित प्रदेशका प्रहरीका बहादुर सुरक्षाकर्मीहरूलाई वीरता पदक प्रदान गर्नुभयो। यी पदकहरू सशस्त्र बल केन्द्रीय सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका सदस्यहरूले देखाएको असाधारण साहस र वीरताको सम्मान स्वरूप प्रदान गरिएको हो। यी सम्मानहरूले जम्मू काश्मीर पूर्वोत्तर क्षेत्र तथा देशका सीमावर्त क्षेत्रमा आतंकवाद विद्रोह र अन्य सुरक्षा चुनौती विरुद्ध भारतले गरिरहेको प्रयासका साथै हवाई समुद्री तथा मानवीय उद्धार अभियानमा देखाएको साहसलाई पनि सम्मान गरेका छन्। यसअघि राष्ट्रपति मुर्मूले यही महिनाको 8 तारिक रक्षा अलङ्करण समारोहको पहिलो चरण पनि वीरता पदक प्रदान गर्नुभएको थियो। उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णद्वारा आज नयाँ दिल्ली स्थित संसद भवनमा आयोजित कार्यक्रममा राज्यसभाका नवनिर्वाचित तथा पुननिर्वाचित 8 सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। शपथ लिने सदस्यहरूमा कर्नाटका पन्जाब गुजरात राजस्थान मणिपुर र महाराष्ट्रबाट निर्वाचित तथा पुननिर्वाचित सदस्यहरू रहेका छन्। यस अवसरमा राज्यसभाका उपसभापति संसदीय मामिला मन्त्री किरण रिजिजू तथा सदनका नेता एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डा पनि उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदी वातावरण संरक्षण तथा दिगो विकासमा नेतृत्वदायी योगदानका लागि सेसल्सको सर्वोच्च नागरिक सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित हुनुभएको छ। सेसल्सका राष्ट्रपति प्याट्रिक हेर्मिनले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। सम्मान ग्रहणपछि प्रधानमन्त्री मोदीले यसलाई जलवायु परिवर्तन विरुद्ध सङ्घर्षरत सबै राष्ट्रियलाई समर्पित गर्नुभयो। यसैबीच प्रधानमन्त्री मोदी 3 सफल सेसल्सको भ्रमण सम्पन्न गरी आज भारत फर्किनु भएको छ। भ्रमणको अन्तिम दिन उहाँले भिक्टोरिया स्थित नविस काटी विनेगर मन्दिरमा पूजा अर्चना गर्नुका साथै भारतीय समुदायसँग भेटघाट गर्नुभयो। त्यसपछि उहाँले फिस पार्कमा रहेको महात्मा गान्धी शालिगमा पुष्पाञ्जली अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज नयाँ दिल्ली

0: मा हरियाणा र राजस्थान बीच जल बाँडफाँड सम्बन्धित सम्झौता हस्ताक्षर गर्ने विषयमा आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी तथा राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा पनि उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलले यस सम्झौताले जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: इस परियोजना के अंतर्गत हथनीकुंड बैराज से पश्चिमी यमुना शहर के माध्यम से भूमिगत पाइपलाइन द्वारा मानसून के दौरान राजस्थान को उसके हिस्से का जल उपलब्ध कराया जाएगा, जिससे चूरू, सीकर, झुंझुनू तथा राजस्थान के अन्य जल संकटग्रस्त क्षेत्रों को पेयजल की आवश्यकता की दीर्घकालिक पूर्ति सुनिश्चित होगी।
0: केंद्रीय माध्यमिक शिक्षा बोर्ड CBSE 3 भाषा नीति सम्बन्धित नयाँ निर्देशन जारी गरेको छ। बोर्डका अनुसार हाल कक्षा 10 अध्ययनरत विद्यार्थीहरूलाई नयाँ भाषा नीति लागू हुने छैन। त्यसै गरी अहिले कक्षा 7, 8 र 9 अध्ययन गरिरहेका विद्यार्थीहरूले कक्षा 10 पुग्दा तेस्रो भाषाको बोर्ड परीक्षा दिनुपर्ने छैन। सिबिएसईले कक्षा 7, 8 र 9 ती विद्यार्थीहरू जसले पहिले नै 2 विदेशी भाषा छनौट गरेका छन् उनीहरूले ती भाषा अध्ययनलाई निरन्तरता दिन पाउने र त्यसैसँगै एउटा भारतीय मातृभाषा पनि अध्ययन गर्नुपर्ने जनाएको छ। बोर्डले कक्षा अनुसार आवश्यक अध्ययन सामग्री समयमै उपलब्ध गराइने पनि जनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा रक्षा अनुसन्धान तथा विकास संगठन DRDO का लागि आर्थिक अधिकार प्रतियोजना 2026 DFP 2026 सार्वजनिक गर्नुभएको छ। यस अवसरमा उहाँले नयाँ व्यवस्थाले रक्षा अनुसन्धान तथा विकास परियोजनालाई छिटो, प्रभावकारी र उत्तरदायी बनाउँदै स्वदेशमै विकसित प्रविधि तथा प्रणालीलाई सशस्त्र सेना शीघ्र प्रयोगमा ल्याउन सहयोग पुग्ने बताउनुभयो। उहाँले यो व्यवस्थाले आत्मनिर्भर भारत अभियानलाई थप सुदृढ बनाउँदै रक्षा क्षेत्रमा आत्मनिर्भरता बढाउने विश्वास पनि व्यक्त गर्नुभयो। रक्षा मन्त्रालयका अनुसार DFP 2026 रक्षा विभागका विभिन्न तहमा कार्य सम्पादन क्षमता बढाउनुका साथै परीक्षण, मूल्याङ्कन र अन्य आवश्यक कार्यका लागि वित्तीय व्यवस्थालाई थप प्रभावकारी बनाउने छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा समग्र शिशु बाल स्वास्थ्य कार्यक्रम शुभारम्भ गर्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार यो कार्यक्रम अन्तर्गत जन्मेदेखि 3 बाल बालिकालाई घर तथा समुदाय स्तरमै समग्र स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। यसले नवजात तथा साना बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, पोषण, प्रभावकारी विकास तथा जोखिममा रहेका बालबालिकाको विशेष निगरानीमा जोड दिनेछ। मन्त्रालयले सहरी, बस्ती, अप्रवासी तथा सेवाबाट वञ्चित समुदायका बालबालिकालाई पनि यस कार्यक्रमबाट लाभ पुग्ने जनाएको छ। उहाँले थप भन्नुभएको छ,
2: Applications launch is going to play a very important role. Under the visionary leadership of Prime Minister Shri Narendra Modi ji, many new initiatives have taken place in the past 12 years. The National Health Authority and PM Jai Pradhan Mantri Jan Arogya Yojana has expanded the health facility and made it accessible and affordable throughout the length and the breadth of the country. And incorporates 62 crore people. And now India is the world's largest digital public infrastructure health.
0: केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले विश्वव्यापी ऊर्जा संकट र आपूर्ति श्रृङ्खलामा अवरोधका बीच पनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले ऊर्जा उपभोक्तालाई कुनै समस्या हुन नदिएको बताउनु भएको छ। एक लेख मार्फत मन्त्री पुरीले भारतमा इन्धनको पर्याप्त भण्डार रहेको र आपूर्ति नियमित रहेको र विश्वका अन्य देशको तुलनामा भारतीय उपभोक्ताले कम मूल्यमा ऊर्जा पर्याप्त गरेको उल्लेख गर्नुभएको छ। उहाँले सङ्कटका बेला सरकारले इन्धन आयातका स्रोत विस्तार गर्नुको साथै आवश्यक पूर्वाधार विकास गरेर देशभर इन्धन आपूर्तिमा कुनै कमी हुन नदिएको पनि बताउनु

0: यतिन्जेल सुन्नुभयो भुटानी गीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा वीरता पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सको उहाँको भ्रमण धेरै सार्थक भएको र यसले भारत सेसल्स मित्रतालाई बलियो बनाउने बताउनु भएको छ। देशमा यस वर्ष मे महिनामा औद्योगिक उत्पादन सूचकाङ्क आईआईपीमा आधारित औद्योगिक उत्पादनमा 5.1% वृद्धि भएको छ। भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रहरूमा अपरेसन अमिस्ताद अन्तर्गत भारतीय सेनाको फिल्ड अस्पताल सञ्चालन गरिएको छ अनि भारतीय महिला क्रिकेट टिमले लस एन्जेलस 2028 ओलम्पिकका लागि क्वालिफाई गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित दोस्रो रक्षा अलङ्करण समारोहमा वीरता पुरस्कार प्रदान गर्नुभयो।
2: राष्ट्रपतिद्वारा ये अलंकरण 7 सर्वोत्तम युद्ध सेवा, 30 परम विशिष्ट सेवा, 12 उत्तम युद्ध सेवा और 56 अति विशिष्ट सेवा पदक कर्मियों को उनकी असाधारण उत्कृष्ट सेवा के लिए दिए गए हैं। ये सम्मान देश में आतंकवाद, उग्रवाद और सीमावर्ती क्षेत्रों में चुनौतियों के खिलाफ निरंतर लड़ाई को भी दर्शाते हैं। साथ ही विमानन, समुद्री अभियानों और मानवीय मिशनों में दिखाई गई असाधारण बहादुरी को भी मान्यता दी जाती है। एयर मार्शल तरुण चौधरी को अति विशिष्ट सेवा पदक, वाइस एडमिरल सोपती को उत्तम युद्ध सेवा पदक से सम्मानित किया गया है। वहीं परम विशिष्ट सेवा पदक से लेफ्टिनेंट जनरल मनजिंदर सिंह को सम्मानित किया गया। इसके अलावा लेफ्टिनेंट जनरल राजीव घई को सर्वोत्तम युद्ध सेवा पदक प्रदान किया गया। इससे पहले राष्ट्रपति ने 8 जून को राष्ट्रपति भवन में रक्षा अलंकरण समारोह के पहले चरण में वीरता पुरस्कार प्रदान किए थे। आरजू के साथ प्रादेशिक समाचार के लिए विशाल शर्मा।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको सेसल्स भ्रमण धेरै सार्थक भएको र यसले भारत सेसल्स मित्रतालाई बलियो बनाउने बताउनु भएको छ। सोसियल मीडिया पोस्टमा प्रधानमन्त्रीले विगत 50 वर्षमा दुई देशबीचको सम्बन्ध गहिरो विश्वास अनि साझा प्रगतिमा आधारित रहेको बताउनुभयो। आगामी 50 वर्षमा यो सम्बन्ध नवचार, स्थिरता अनि साझा समृद्धिद्वारा परिभाषित हुनेछ। उहाँले सेसल्सको स्वतन्त्रताको 50 वर्ष पूरा भएको अवसरमा आयोजित राष्ट्रिय दिवस समारोहमा भाग लिन पाउँदा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले सेसल्सका राष्ट्रपति डाक्टर पेट्रिक हार्माइनी सरकार र सेसल्सका जनतालाई धन्यवाद दिनुभयो। देशमा यस वर्ष मे महिनामा औद्योगिक उत्पादन सूचकाङ्क आईआईपीमा आधारित औद्योगिक उत्पादनमा 5.1% वृद्धि भएको छ। गत महिना अप्रेलमा देशको औद्योगिक उत्पादन 4.9% बढेको छ। सरकारले औद्योगिक उत्पादन वृद्धि दर मापनका लागि वर्ष 2022-23 नयाँ आधार वर्षको रूपमा संशोधित गरेको छ। नयाँ संशोधित रूपमा आवश्यकता अनुसार विभिन्न उत्पादनहरूलाई महत्त्व दिँदै व्यापक क्षेत्रीय प्रतिनिधित्व सहितको अध्यावधिक उत्पादन बास्केट सामेल गरिएको छ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको आँकडा अनुसार गत मे महिनामा विद्युत तथा ग्यास आपूर्ति उत्पादन क्षेत्रमा 9.9% वृद्धि दर दर्ता गरिएको छ। विनिर्माणका साथै तथा जल आपूर्ति, सिवरेज र फोहोर प्रबन्धन क्षेत्र 5.5% बढेको छ भने खानी तथा उत्खनन क्षेत्रमा 1.6% गिरावट आएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा डीआरडीओलाई वित्तीय शक्तिहरूको प्रत्यायोजन डिएफपी 2026 जारी गर्नुभयो। यो रणनैतिक अनुसन्धान र विकास परियोजनाहरूको दक्षता, जवाबदेहिता तथा समयबद्ध कार्यान्वयनको दिशामा एक महत्त्वपूर्ण सुधार हो। यस अवसरमा श्री सिंहले भन्नुभयो, डिएफपी 2026ले अनुसन्धान एवं विकास पारिस्थितिकी तन्त्रबाट निस्कने प्रणाली, प्लेटफर्म र प्रविधिहरूको उत्पादन र रक्षा बलमा उनीहरूलाई समावेश गर्न सहज बनाउनेछ। रक्षा मन्त्रीले भन्नुभयो, यसले उद्योग र शिक्षा जगतका साथ सहयोग लाई बलियो बनाउनेछ र आत्मनिर्भर भारतको परिकल्पनालाई पनि बलियो बनाउनेछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले सरकारले पहिलो, दोस्रो र तेस्रो स्तरको स्वास्थ्य सेवा विस्तार गरेर देशको स्वास्थ्य प्रणालीलाई उल्लेखनीय रूपमा बलियो बनाएको बताउनु भएको छ।
3: प्रधानमन्त्री श्री नरेन्द्र मोदी के दूरदर्शी नेतृत्व में पिछले 12 सालों में

0: नई पहले शुरू की गई हैं। राष्ट्रीय स्वास्थ्य प्राधिकरण और प्रधानमंत्री जन आरोग्य योजना ने स्वास्थ्य सुविधाओं का विस्तार किया है और उन्हें देश में सस्ता और सुलभ बनाया है। इसमें 62 करोड़ लोग शामिल हैं और अब भारत के पास दुनिया का सबसे बड़ा डिजिटल पब्लिक हेल्थ केयर इंफ्रास्ट्रक्चर है।
1: लार्जेस्ट डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर हेल्थ केयर।
2: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले ग्रीसका विकास मन्त्री ताकिस थियोडोरिकासित आज ग्रीसमा भेटवार्ता गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, उहाँहरूले व्यापार, लगानी, औद्योगिक सहयोग र सुदृढ आपूर्ति श्रृङ्खलाहरूको माध्यमले भारत ग्रीस आर्थिक साझेदारीलाई सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। श्री गोयलले भन्नुभयो, उहाँहरूले दुवै देशको साझा समृद्धिको लागि विनिर्माण, स्टार्टअप र उदीयमान प्रविधिहरूमा सहयोगलाई अझ गहिरो बनाउने अवसरहरूको पनि पत्तो लगाएको छन्। विदेश सचिव विक्रम मिश्रीले आज ती खबरहरूको खण्डन गर्नुभएको छ जसमा दावी गरिएको छ कि श्रीलङ्कामा आयोजित सुरक्षा सम्मेलन अवधि भारत अनि पाकिस्तान बीच दोस्रो चरणको वार्ता भएको थियो। यस सम्बन्धित खबरहरूमा श्री मिश्रीले भन्नुभयो, यस्ता वार्ताहरू न त नयाँ हुन् न त भारत सरकारले तिनीहरूलाई मान्यता दिन्छ। विदेश सचिवले भन्नुभयो, जहाँसम्म भारत सरकारको प्रश्न छ त्यस्ता कार्यक्रमहरूमा यसको कुनै आधिकारिक सहभागिता, समर्थन वा संलग्नता छैन। भेनेजुएलाको भूकम्प प्रभावित क्षेत्रहरूमा अपरेसन अमिस्ताद अन्तर्गत तैनात गरिएको भारतीय सेनाको एक फिल्ड अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसले भेनेजुएलाका मानिसहरूलाई 24 घण्टा निशुल्क चिकित्सा सेवा प्रदान गरिरहेको छ। भेनेजुएलामा रहेको भारतीय दूतावासले जानकारी दिएको छ कि अनुभवी डाक्टरहरू सम्मिलित भारतीय चिकित्सा दलले काराकासको अन्तर्राष्ट्रिय ला रिनकोनाडा रेस ट्र्याकमा एक शिविर स्थापना गरेको छ। दूतावासले चिकित्सा शिविर अब पूर्ण रूपमा सञ्चालनमा रहेको र सेवाहरू 24 घण्टा उपलब्ध रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भेनेजुएलामा अपरेसन अमिस्ताद जारी रहेको बताउनुभयो। भारतद्वारा सुरु गरिएको अपरेसन अमिस्ताद अन्तर्गत भेनेजुएलालाई मानवीय सहायता प्रदान गर्न भारतीय वायुसेनाको 2 विमानले 66 टन राहत सामग्री पुर्याएको छ। खाडी क्षेत्रमा तनावको बीच रणनैतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरू मध्यको नियन्त्रण र समुद्र प्रबन्धनलाई लिएर नवगठित संयुक्त हर्मुज समितिको पहिलो बैठक मस्कटमा आयोजना गरियो। बैठकमा इरानका उपविदेश मन्त्री काजेम गरिबा वादी र ओमानका विदेश मामिलाका राज्यमन्त्री अब्दुल अजिज अल हिनाई उपस्थित थिए। काजेम गरिबा वादीले बैठकमा जलडमरू मध्यमा वर्तमान घटनाक्रम तटीय खाडी देशहरूको संप्रभु अधिकार र यसको भावी शासनको लागि सम्भावित रूपरेखामा केन्द्रित रहेको बताउनुभयो। भारतीय महिला क्रिकेट टिम लस एन्जलस 2028 ओलम्पिक खेलकुदका लागि छनौट हुने पहिलो टोलीहरूमध्ये एक बनेको छ। यद्यपि पुरुष टोलीले प्रत्यक्ष छनौट सुरक्षित गर्न यस वर्षको अन्त्यसम्ममा आइसिसी पुरुष T20 वरियतामा एसियाको उच्चतम स्थानमा रहेको टोली बन्नुपर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आज पुष्टि गरेको छ कि भारतले अस्ट्रेलिया, ग्रेट ब्रिटेन र दक्षिण अफ्रिकाको साथमा लस एन्जलस 2028 ओलम्पिक खेलकुदमा महिला T20 प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ। फिफा विश्वकपको राउन्ड अफ 32 नकआउट चरणको दोस्रो म्याचमा भारतीय समयअनुसार आज राति 10:30 ब्राजिल अनि जापान बीच रोमाञ्चक म्याच हुनेछ। नकआउट चरणको पहिलो म्याचमा दक्षिण अफ्रिकालाई क्यानाडाले 1-0 पराजित गरेको छ। आकाशवाणीको समाचार सेवा प्रभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा लघु व्यवसायहरूको विकास र उद्यमीहरूका लागि अवसर विषयबारे परिचर्चा प्रसारित गर्नेछ। परिचर्चामा सूक्ष्म लघु र मध्यम उद्यम मन्त्रालयका अप्पर सचिव र विकास आयुक्त डाक्टर रजनीशले भाग लिनुहुनेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ राष्ट्रपति भवनमा वीरता पुरस्कार प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सको उहाँको भ्रमण धेरै सार्थक भएको र यसले भारत सेसल्स मित्रतालाई बलियो बनाउने बताउनु भएको छ। देशमा यस वर्ष मे महिनामा औद्योगिक उत्पादन सूचकाङ्क IIP आधारित औद्योगिक उत्पादनमा 5.1% वृद्धि भएको छ। भेनेजुएलाको भूकम्प प्रभावित

0: क्षेत्रहरूमा अपरेशन अमिस्ताद अन्तर्गत भारतीय सेनाको फिल्ड अस्पताल सञ्चालन गरिएको छ अनि भारतीय महिला क्रिकेट टिमले लस एन्जलस 2028 ओलम्पिकका लागि क्वालिफाई गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला बेलुकीको 8 बजिरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग।

नमस्कार, आकाशवाणी खरसाङ सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैन अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म तपाईँहरू समक्ष यस्तै एक विषय लिएर आएको छु र त्यो विषय हो मानव जीवनमा सङ्गीतको महत्त्व। सङ्गीत मानव सभ्यताको एक अमूल्य सम्पत्ति हो। मानव जीवनको आरम्भदेखि नै सङ्गीतले मानिसको भावना, विचार, संस्कृति र जीवनशैलीलाई प्रभावित गर्दै आएको छ। संसारका सबै जाति, भाषा, धर्म र संस्कृतिमा सङ्गीतको विशेष स्थान रहेको पाइन्छ। सङ्गीत केवल मनोरञ्जनको साधन मात्र होइन, यो मानव जीवनलाई सुन्दर, सन्तुलित र अर्थपूर्ण बनाउने शक्तिशाली माध्यम पनि हो। मानिस जन्मदा सुन्ने आमाको लोरीदेखि लिएर जीवनका विभिन्न उत्सव, संस्कार तथा अन्तिम विदाईसम्म सङ्गीत कुनै न कुनै रूपमा जोडिएको हुन्छ। सङ्गीतले मानिसको मन, मस्तिष्क र आत्मालाई स्पर्श गर्ने अद्भुत क्षमता राख्दछ। यसले दुखी व्यक्तिलाई सान्त्वना दिन सक्छ, निराश व्यक्तिलाई आशा दिन सक्छ र थाकेको मनलाई ऊर्जा प्रदान गर्न सक्छ। यही कारणले सङ्गीतलाई मानव जीवनको अभिन्न अङ्ग मानिन्छ। आधुनिक युगमा विज्ञान र प्रविधिको विकाससँगै सङ्गीतको पहुँच अझ व्यापक भएको छ। अझ सङ्गीतले शिक्षा, स्वास्थ्य, सामाजिक सम्बन्ध, संस्कृति संरक्षण र आर्थिक विकासका क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। सङ्गीतको अर्थ र स्वरूप। सङ्गीत भनेको स्वर, लय, ताल र भावनाको समन्वय हो। सङ्गीतको मुख्य उद्देश्य मानव मनमा सौन्दर्य, आनन्द र भावनात्मक प्रभाव सृजना गर्नु हो। विभिन्न वाद्यवादन, गायन तथा नृत्यसँग सङ्गीतको गहिरो सम्बन्ध रहेको हुन्छ। सङ्गीतलाई एक प्रकारको कला पनि मानिन्छ, जसले मानिसको सृजनशीलता र संवेदनशीलतालाई अभिव्यक्त गर्दछ। सङ्गीतका विभिन्न प्रकारहरू छन्, जस्तै शास्त्रीय सङ्गीत, लोक सङ्गीत, आधुनिक सङ्गीत, धार्मिक सङ्गीत, राष्ट्रिय गीत, बालगीत आदि। प्रत्येक प्रकारको सङ्गीतले आआफ्नो विशेषता र महत्त्व बोकेको हुन्छ। समाज र संस्कृति अनुसार सङ्गीतका रूपहरू फरक फरक भए पनि यसको मूल उद्देश्य मानव जीवनलाई समृद्ध बनाउनु नै हो। मानव जीवनमा सङ्गीतको आवश्यकता। मानिस केवल भौतिक आवश्यकताले मात्र सन्तुष्ट हुन सक्दैन, उसलाई मानसिक शान्ति, भावनात्मक सन्तुलन र आत्मिक आनन्द पनि आवश्यक पर्छ। सङ्गीतले यी सबै आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ। व्यस्त जीवन, प्रतिस्पर्धा र तनावका बीच सङ्गीतले मानिसलाई राहत प्रदान गर्दछ। जब मानिस दुखी हुन्छ, सङ्गीतले उसको मन हल्का बनाउँछ। जब मानिस खुसी हुन्छ, सङ्गीतले त्यो खुसीलाई अझ बढाउँछ। यसरी सङ्गीत जीवनका हरेक क्षणसँग जोडिएको हुन्छ। त्यसैले सङ्गीतलाई मानव जीवनको अत्यावश्यक पक्षका रूपमा हेर्न सकिन्छ। श्रोता

मित्र हामीहरु छौ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र श्रोता मित्र हामीहरुले सुनिरहेका छौ मानव जीवनमा संगीतको महत्व विषयमाथि केही कुराकानी र अहिलेलाई भने एउटा छोटो सांगीतिक विश्रामको पालो भएको छ हवस् त सुन्दै गर्नुहोस् यो मिठो गीत

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सङ्गीत विषयमाथि नै कुराकानी सुनाउनेछु। हवस् त सुन्नुहोस्। मानसिक स्वास्थ्यमा सङ्गीतको भूमिका। आजको युगमा मानसिक तनाव एक प्रमुख समस्या बनेको छ। पढाइ, रोजगार, पारिवारिक जिम्मेवारी र सामाजिक दबावका कारण धेरै मानिस मानसिक तनावबाट ग्रसित छन्। यस्तो अवस्थामा सङ्गीतले प्रभावकारी औषधिको रूपमा काम गर्दछ। मधुर सङ्गीत सुन्दा मानिसको मन शान्त हुन्छ। सङ्गीतले चिन्ता, डर, निराशा र तनावलाई कम गर्न मद्दत गर्दछ। विभिन्न अनुसन्धानहरूले सङ्गीतले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने प्रमाणित गरेका छन्। सङ्गीत सुन्दा शरीरमा आनन्ददायक हर्मोनहरूको उत्पादन बढ्दछ, जसले मानिसलाई खुसी र सन्तुष्ट बनाउँछ। धेरै स्वास्थ्य केन्द्रहरूमा सङ्गीत उपचार म्युजिक थेरापीको प्रयोग गरिन्छ। यसले मानसिक रोगी, डिप्रेसन भएका व्यक्ति तथा चिन्ताग्रस्त बिरामीहरूलाई राहत दिन सहयोग पुर्याउँछ। त्यसैले मानसिक स्वास्थ्यको संरक्षणमा सङ्गीतको महत्त्व अत्यन्तै ठूलो छ। शारीरिक स्वास्थ्यमा सङ्गीतको योगदान। सङ्गीतले मानसिक स्वास्थ्य मात्र होइन, शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। व्यायाम गर्दा सङ्गीत सुन्नाले शरीरमा ऊर्जा बढ्दछ र थकान कम महसुस हुन्छ। सङ्गीतले रक्तचाप नियन्त्रण गर्न, मुटुको धड्कन सन्तुलित राख्न तथा निद्राको गुणस्तर सुधार गर्न पनि मद्दत गर्दछ। धेरै मानिसहरू अनिद्राको समस्याबाट पीडित हुन्छन्। शान्त र मधुर सङ्गीत सुन्दा उनीहरूलाई सजिलै निद्रा लाग्न सक्छ। साथै सङ्गीतले रोगबाट निको हुने प्रक्रियालाई पनि सहज बनाउँछ। बिरामीको मनोबल बढाउन र उपचारप्रति सकारात्मक सोच विकसित गर्न सङ्गीत उपयोगी साबित भएको छ। शिक्षा क्षेत्रमा सङ्गीतको महत्त्व। शिक्षाको क्षेत्रमा पनि सङ्गीतको विशेष महत्त्व छ। सङ्गीतले विद्यार्थीहरूको स्मरण शक्ति, ध्यान केन्द्रित गर्ने क्षमता र सृजनात्मक सोचलाई विकास गर्न मद्दत गर्दछ। बाल बालिकाले गीतको माध्यमबाट धेरै कुरा सजिलै सिक्न सक्छन्। सङ्गीत शिक्षाले अनुशासन, धैर्य, आत्मविश्वास र समूहका काम गर्ने क्षमता विकास गर्दछ। विद्यालयहरूमा सङ्गीत शिक्षा समावेश गर्दा विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्छ। सङ्गीतले सिकाइलाई रमाइलो र प्रभावकारी बनाउँछ। अध्ययनहरूले देखाएका छन् कि सङ्गीत सिक्ने विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता, भाषिक विकास र तार्किक सोचको स्तर राम्रो हुने गर्दछ। त्यसैले शिक्षाको गुणस्तर सुधार गर्न सङ्गीतको भूमिका महत्त्वपूर्ण मानिन्छ। संस्कृति संरक्षणमा सङ्गीतको भूमिका। सङ्गीत कुनै पनि समाजको संस्कृति र पहिचानको महत्त्वपूर्ण हिस्सा हो। प्रत्येक देश, जाति र समुदायको आफ्नै साङ्गीतिक परम्परा हुन्छ। लोकगीत, भजन, राष्ट्रिय गीत तथा परम्परागत धुनहरूले समाजको इतिहास, मूल्य र जीवनशैलीलाई प्रतिबिम्बित गर्छ। भारत जस्तो बहुजातीय र बहुसांस्कृतिक देशमा सङ्गीतले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। रविन्द्र सङ्गीत, शास्त्रीय सङ्गीत, नेपाली लोकगीतहरू, मारुनी, सोरठी, तामाङ सेलो तथा अन्य सांस्कृतिक सङ्गीतहरूले हाम्रो पहिचानलाई जीवित राखेका छन्। यदि सङ्गीत र सांस्कृतिक परम्पराहरूलाई संरक्षण गरिएन भने भावी पुस्ताले आफ्नो मौलिक पहिचान गुमाउन सक्छन्। त्यसैले सङ्गीत सांस्कृतिक संरक्षणको प्रभावकारी माध्यम हो। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त सुन्नुहोस् यो मिठो गीत।

श्रोता मित्र यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः सोही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्, सामाजिक एकता र सद्भावमा संगीत। संगीतले मानिसहरूलाई एक आपसमा जोड्ने अद्भुत शक्ति राख्छ। भाषा, धर्म, जाति वा राष्ट्रियको भिन्नता भए पनि संगीत सबैले बुझ्न र महसुस गर्न सक्छन्। यही कारणले संगीतलाई विश्वव्यापी भाषा पनि भनिन्छ। विभिन्न सांगीतिक कार्यक्रम, उत्सव तथा समारोहहरूले मानिसहरूलाई एक ठाउँमा ल्याउँछन्। यस्ता कार्यक्रमहरूले सामाजिक सम्बन्ध बलियो बनाउँछन् र आपसी सद्भाव बढाउँछन्। राष्ट्रिय गीत तथा देशभक्तिपूर्ण सङ्गीतले राष्ट्रिय एकता र देशप्रेमको भावना विकास गर्न मद्दत गर्दछ। भावनाको अभिव्यक्तिमा सङ्गीत। मानिसका भावना शब्दले मात्र पूर्ण रूपमा व्यक्त गर्न सकिँदैन। धेरै अवस्थामा सङ्गीतले शब्दभन्दा गहिरो रूपमा भावनाहरू व्यक्त गर्न सक्छ। प्रेम, करुणा, दुःख, खुसी, आशा, उत्साह, देशभक्ति आदि भावनाहरू सङ्गीत मार्फत प्रभावकारी रूपमा अभिव्यक्त गर्न सकिन्छ। गीतकार, गायक तथा सङ्गीतकारहरूले आफ्ना भावना सङ्गीत मार्फत व्यक्त गर्छन्।

श्रोताहरूले पनि ती भावनाहरूसँग आफूलाई जोड्न सक्छन्। यसरी सङ्गीत भावनात्मक संसारको सशक्त माध्यम बनेको छ। आध्यात्मिक जीवनमा सङ्गीत। धेरै धर्म र आध्यात्मिक परम्पराहरूमा सङ्गीतको विशेष महत्व रहेको छ। भजन, कीर्तन, मन्त्र तथा धार्मिक गीतहरूले मानिसलाई आध्यात्मिक शान्ति प्रदान गर्छन्। यस्ता सङ्गीतले मानिसलाई एकाग्र बनाउन र सकारात्मक सोच विकास गर्न सहयोग पुर्याउँछन्। मन्दिर, गुम्बा, चर्च तथा मस्जिदमा विभिन्न प्रकारका धार्मिक सङ्गीत प्रयोग गरिन्छ। यी सङ्गीतहरूले भक्तिभाव बढाउनुका साथै नैतिक मूल्यहरूको विकासमा पनि योगदान पुर्याउँछन्। आर्थिक विकासमा सङ्गीतको योगदान। सङ्गीत केवल कला मात्र होइन, रोजगारी र आर्थिक विकासको स्रोत पनि हो। गायक, सङ्गीतकार, वाद्यवादक, गीतकार, ध्वनि प्रविधिक, सङ्गीत शिक्षक तथा अन्य धेरै व्यक्तिहरू सङ्गीत क्षेत्रबाट जीविकोपार्जन गरिरहेका छन्। साङ्गीतिक कार्यक्रम, सांस्कृतिक महोत्सव तथा मनोरञ्जन उद्योगले देशको अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेका छन्। डिजिटल प्रविधिको विकाससँगै सङ्गीत उद्योग अझ विस्तार भएको छ। यसले नयाँ अवसर र रोजगार सृजना गरेको छ। आधुनिक युगमा सङ्गीतको महत्व। आधुनिक जीवन अत्यन्त व्यस्त र प्रतिस्पर्धात्मक बनेको छ। यस्तो अवस्थामा सङ्गीतले मानिसलाई मानसिक सन्तुलन कायम राख्न सहयोग गर्दछ। मोबाइल फोन, कम्प्युटर र इन्टरनेटका कारण सङ्गीत अहिले सबैको पहुँचमा पुगेको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूले नयाँ कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेका छन्। साथै विश्वका विभिन्न संस्कृतिका सङ्गीतहरू एकाअर्कासँग आदान प्रदान हुने वातावरण सृजना भएको छ। यद्यपि आधुनिक सङ्गीतको विकाससँगै मौलिक संस्कृति र परम्परागत सङ्गीतको संरक्षणमा पनि ध्यान दिन अत्यन्तै आवश्यक छ। निष्कर्षमा भन्नुपर्दा, सङ्गीत मानव जीवनको अत्यन्त महत्त्वपूर्ण र अविभाज्य अङ्ग हो। यसले मनोरञ्जन प्रदान गर्नुका साथै मानसिक, शारीरिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आध्यात्मिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। सङ्गीतले मानिसलाई तनावबाट मुक्त गराउँछ, भावनाहरू व्यक्त गर्न मद्दत गर्छ, संस्कृति संरक्षण गर्छ र समाजमा एकता तथा सद्भाव कायम गर्न सहयोग पुर्याउँछ। आजको आधुनिक युगमा सङ्गीतको महत्त्व झन बढेको छ। विज्ञान र प्रविधिको विकासले सङ्गीतलाई विश्वव्यापी बनाएको छ, तर यससँगै मौलिक साङ्गीतिक परम्पराको संरक्षण पनि अत्यन्तै आवश्यक छ। सङ्गीत बिना मानव जीवन निराश, एकहोरो र अपूर्ण हुन सक्छ। त्यसैले सङ्गीतलाई जीवनको अभिन्न हिस्सा मानेर यसको सम्मान, संरक्षण र विकास गर्नुपर्छ। अन्तत, सङ्गीत केवल ध्वनि वा मनोरञ्जन मात्र होइन, यो मानव आत्माको भाषा, संस्कृतिको दर्पण र जीवनलाई सुन्दर बनाउने शक्तिशाली माध्यम हो। मानव जीवनमा सङ्गीतको महत्त्व सधैँ रहिरहनेछ र यसले आगामी पुस्ताहरूलाई पनि प्रेरणा, आनन्द र आशा प्रदान गरिरहनेछ।

श्रोता मित्र, हामीहरू थियौ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका थियौ मानव जीवनमा संगीतको महत्व विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुत योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: समय स्पेला बेलुकीको 8:30 भइरहेछ। अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। म अशोक चौरसिया र आजको यस चर्चा चौतारी संस्करणमा हामीले प्रस्तुत गरिरहेका छौं प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मन की बातको 135 संस्करणमा साझा गर्नुभएका सफलताका केही रोचक कथाहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणी सञ्जालहरूको धेरै लोकप्रिय मन की बात रेडियो कार्यक्रममा देशका जनतासित आफ्ना विचारहरू साझा गर्नुभयो। मन की बातको यो 135 संस्करण थियो जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र र राष्ट्रका नागरिकहरूको सफलताका केही रोचक कथाहरू साझा गर्नुभयो। श्री मोदीले साल 2026 को लगभग 6 महिना बितिसक्यो र यस अवधिमा देशले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ बताउनुभयो। केवल एक साता अघि उहाँले भारतीय नौसेना जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक र आईएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा सामेल गर्ने कार्यक्रमहरूमा आफू भाग लिएको उल्लेख गर्नुभयो। यी जहाजहरूको डिजाइनदेखि लिएर कमिसनिङसम्म सबै कुरा स्वदेशी रहेको बताउनुभयो, जो एउटा देशको निम्ति ठूलो उपलब्धि हो। उहाँले यसै जुन महिनामा उड्डयन क्षेत्रमा पनि देशले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भन्नुभयो, भारतमा निर्मित स्वदेशी C-295 विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। भारतमा यस्ता 40 विमानहरूको निर्माण हुन गइरहेको छ, जो विमान निर्माणको क्षेत्रमा भारतको पहिलो र ठूलो खुड्किलो हुनेछ। सूक्ष्म, साना र मध्यम उद्यमहरू, एरोस्पेस क्षेत्र दुवैले नयाँ बल प्राप्त गरिरहेको उहाँले उल्लेख गर्नुभयो। साथै रोजगारीका अवसरहरू पनि बढिरहेको बताउनुभयो। आत्मनिर्भर भारतको दृष्टिकोणले गति प्राप्त गरिरहेको भन्नुभयो। जुन महिनामा डीआरडीओले स्वदेशी क्रूज मिसाइलको पनि सफलतापूर्वक परीक्षण गरेको छ। यसको डिजाइन लामो दूरीको जमिनी हमलाका लागि गरिएको हो। यसको अर्थ हुन्छ समुद्रको गहिराईदेखि आकाशसम्म भारत धेरै सुरक्षित र साँच्चै आत्मनिर्भर बन्दै गएको छ। प्रधानमन्त्रीले 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको उल्लेख गर्दै भन्नुभयो, यसपालि विश्वभरि 2500 स्थानहरूमा अन्तर्राष्ट्रिय योग दिवसहरू पालन गरिए। मानवताको पूर्ण कल्याणका लागि योग अभ्यासहरू गरिएका थिए। हाम्रो देशमा पनि करोडौं मानिसहरूले योग दिवसमा भाग लिए। विश्व योगासन च्याम्पियनसिप अहमदाबादमा आयोजित गरिएको थियो, जसमा भारतले 102 स्वर्ण पदक सहित 114 पदक जितेको थियो। भारत शीर्ष स्थान अगोट्यो। श्री मोदीले यो उत्कृष्ट प्रदर्शनका लागि सबै भारतीय खेलाडीहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्री मोदीले विशेष उल्लेख गर्दै भन्नुभयो, कुनै पनि राष्ट्रको आत्मा त्यस देशका जनताहरू हुन्। जब कुनै महान राष्ट्रका जनताहरूले संकल्प गर्छन्, कसैले पनि तिनीहरूलाई लक्ष्यमा पुग्नबाट विचलित गर्न सक्दैनन्। पश्चिम एसियाको वर्तमान अवस्थाका कारण श्री मोदीले नागरिकहरूलाई छोटो समयका लागि सुन किन्न बन्द गर्न र केही समय विदेशमा छुट्टी मनाउन अथवा कुनै उत्सव मनाउन नजाने अनुरोध गरेकोमा मानिसहरूको सकारात्मक प्रतिक्रियाहरूको सम्झना पनि गर्नुभयो। उहाँले मानिसहरूलाई कारपुलिङ अपनाउन साथै किसानहरूलाई सकेसम्म प्राकृतिक

बचत गर्न मद्दत गरिरहेको छ। प्राकृतिक मलको प्रयोगको बारेमा पनि रिपोर्टहरू आइरहेका छन्। सबै भारतीयहरूको एकताले हामीलाई पक्कै पनि ठूलो सफलता हासिल गर्न नेतृत्व गर्नेछ भनी श्री मोदीले विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले एउटा अर्को घटना साझा गर्दै भन्नुभयो, हाम्रो देशमा जन्मदिन, विवाह र अन्य उत्सवहरू अरूसँग बाँडिन्छन् र अरूहरूलाई उपहार दिइन्छ। महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँको पेठकर परिवारले आफ्नो परिवारमा विवाहको अवसरमा लगभग सम्पूर्ण गाउँका लागि दुर्घटना बीमा गरिदिएको भन्दै उनीहरूको खुसी बाँड्ने यो वास्तविक भावनाको उल्लेख गर्नुभयो। यो परिवारले 3,500 जनाका लागि 1-1 लाख रुपियाँको दुर्घटना बीमा गरिदियो। यस्तो सानो सहयोग दुर्घटनाका बेला ठूलो सहयोग बन्न सक्छ। श्री मोदीले भन्नुभयो, सरकारले सुरक्षा कवच प्रदान गर्न लाखौं परिवारलाई सम्पर्क गरिरहेको छ। प्रधानमन्त्री सुरक्षा बीमा योजनाले केवल 20 रुपियाँको वार्षिक प्रिमियममा 2 लाख रुपियाँसम्मको दुर्घटना बीमा प्रदान गर्दछ। हालसम्म लगभग 58 करोड मानिसहरू यस योजनामा सामेल भइसकेका छन्। बीमा गरिएका मध्येहरू लगभग 28 करोड महिला छन्। लाभार्थीहरू अथवा लाभार्थीहरू मनोनितहरूलाई 3,700 करोड रुपियाँ भन्दा बढी सहायता प्रदान गरिसकिएको छ। त्यस्तै प्रधानमन्त्री जीवन ज्योति बीमा योजनाले 436 रुपियाँको वार्षिक प्रिमियममा दुखद मृत्युको अवस्थामा बीमा गरिएको परिवारलाई 2 लाख रुपियाँ प्रदान गर्दछ। अहिलेसम्म 27 करोड भन्दा बढी मानिसहरू यस योजनामा सामेल भइसकेका छन्। करिब 11 लाख परिवारले लगभग 22,000 करोड रुपियाँको सहयोग पाएका छन्। योजनाहरूले साधारण परिवारलाई प्रियजन गुमाए पनि आफ्नो सपना पूरा गर्न मद्दत गरेको छ। श्री मोदीले सबैलाई यो योजनाहरूको बारेमा जानकारी आफ्नो परिवारसँग साझा गर्ने आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, अन्धविश्वास हजारौं वर्षदेखि चलिआएको पुरानो घटनाक्रम हो। यो केवल एक गलत धारणा मात्र होइन, यसले डरको भावना पनि सृजना गर्दछ। श्री मोदीले असमको हर्गिला चराबारे यस्तै एउटा अन्धविश्वासको कुरा साझा गर्नुभयो, जुन एक दुर्लभ चरा हो र यसले हामीलाई हाम्रो परिवेश सफा राख्नुमा धेरै मद्दत गर्दछ। यद्यपि असमका केही भागहरूमा यसलाई अशुभ चरा भनी मानिन्छ। मानिसहरूले डरले गर्दा हर्गिला चराहरूले आफ्नो गुँड लगाएका रुखहरू समेत काट्ने गर्छन्। तर एकजना जीव विज्ञानी पूर्णिमा देवी बर्मनले गाउँका महिलाहरूसँग यस अन्धविश्वास बारे अवगत गराउने आँट गरिन् तथा उनीहरूको गलत धारणालाई परिवर्तन गर्न सफल भइन्, जसले गर्दा चाँडै चराहरूको संख्या बढ्न थाल्यो। स्थानीय मानिसहरूको अन्धविश्वास टाढिन थाल्यो र मानसिकतामा ठूलो परिवर्तन आयो। प्रधानमन्त्री मोदीले नागाल्यान्डमा खेलकुदको लोकप्रियताको एउटा अद्भुत कथा साझा गर्नुभयो। उहाँले भन्नुभयो, 5-12 वर्ष उमेरका फुटबल खेलाडीहरूका लागि नागाल्यान्ड बेबी लिग राज्यमा बाल र बालिका दुवैका लागि अत्यन्त लोकप्रिय खेल बन्दै गएको छ। यो लिगले 3 वर्ष पूरा गरेको छ र नानीहरूलाई खेलाडी र प्रतिस्पर्धी बन्न सिकाउँदछ। श्री मोदीले नागाल्यान्ड महिला फुटसल लिग कति लोकप्रिय छ भन्ने कुरामाथि पनि प्रकाश पार्नुभयो। फुटसल भनेको इन्डोर फुटबल हो। यसमा प्रति टोली 5 जना मात्र खेलाडी हुन्छन् र मैदान पनि फुटबल मैदान भन्दा धेरै सानो हुन्छ। श्री मोदीले राज्यका छोरीहरू र जनतालाई खेलकुद प्रतिको प्रतिबद्धताको सराहना पनि गर्नुभयो। प्रधानमन्त्री मोदीले मन की बातका श्रोताहरूलाई प्रविधि र एआईको युगमा हामी कसरी हाम्रा पुराना परम्पराहरूलाई जीवित राखिरहेका छौँ भन्ने बारेमा पनि जानकारी साझा गर्नुभयो। नालन्दा 1,000 वर्ष पुरानो विश्वविद्यालय हो र यो भारतको गौरव पनि हो। यसले शास्त्रार्थलाई
पुनर

0: जीवित गरेको छ। प्रधानमन्त्रीले नालन्दा विश्वविद्यालयले शास्त्रार्थलाई आफ्नो दीक्षान्त समारोहको हिस्सा बनाएकोमा खुशी व्यक्त गर्नुभयो। दीक्षान्त समारोहमा भाग लिने लगभग आधा विद्यार्थीहरू अन्य देशहरूका रहेको उल्लेख गर्नुभयो। श्री मोदीले नालन्दा विश्वविद्यालयको हाम्रो पुरानो परम्परालाई आधुनिक अभ्यासहरूसँग जोडेकोमा सराहना गर्नुभयो। उहाँले अन्य विश्वविद्यालयहरूलाई पनि यस्ता पहलहरू सुरु गर्न आग्रह गर्नुभयो। दिल्ली स्थित केन्द्रीय संस्कृत विश्वविद्यालयले एउटा नयाँ पहलको घोषणा गरेको छ, जुन एआई र डाटा विज्ञानमाथि जोड दिने प्राविधिक कार्यक्रम हो। यसले हाम्रा प्राचीन ग्रन्थहरू पाण्डुलिपिहरूको संरक्षणका लागि नयाँ उपकरणहरू विकास गर्न मद्दत गर्नेछ। 100 भन्दा कम भारतीय मूलका मानिसहरूले क्यारेबियन सागरको सानो टापु देश डोमिनिकन गणराज्यमा हाम्रा गीत सङ्गीत र आध्यात्मिकतालाई लोकप्रिय बनाइरहेका छन्। त्यहाँका स्पेनिस भाषीहरूले भारतीय संस्कृतिलाई लोकप्रिय बनाउन ब्रह्म कमल डोमिनिकाना नामक संस्था सुरु गरेका छन्। टोलीका सदस्यहरूले वैदिक साहित्य अध्ययन गर्छन् र मन्त्रहरूको अडियो रेकर्डिङ मार्फत वैदिक मन्त्र जप गर्न सिकाइरहेका छन्। अब उनीहरू पुरुष सुक्तम, श्री सुक्तम, दुर्गा सुक्तम र देवी महात्मयम राम्ररी जप गर्न सक्छन्। प्रधानमन्त्रीले यस टोलीलाई उनीहरूको प्रयासका लागि बधाई दिनुभयो। उहाँले मेघालय बादल र सुन्दर दृश्यहरूका लागि प्रसिद्ध रहेको कुरामाथि प्रकाश पार्नुभयो। श्री मोदीले मेघालय रबरका जराहरूले बनाइएका पुलहरूको लागि पनि प्रसिद्ध रहेको उल्लेख गर्नुभयो। यी रबरका रुखहरूको जराले पुलहरूको निर्माण गर्न दशकौं लाग्छ। रबरका रुखहरूको जरा पानीको खोलाहरूमा छरिएको हुन्छ। समयसँग जराहरूले बलियो पुलको रूप लिन्छन्। यी पुलहरूको बारेमा एउटा अनौठो कुरा के हो भने तिनीहरू जीवित पुलहरू हुन्। समय बित्दै जाँदा तिनीहरू बलियो हुँदै जान्छन्। मेघालयले यसको रबर जरा पुलहरूको लागि विश्व सम्पदा स्थल सूचीको लागि युनेस्कोमा आवेदन पनि दिएको छ। यस वर्ष मेघालयका हल्ली वार्जीलाई पद्म पुरस्कारले सम्मानित गरियो। उहाँले आफ्नो जीवनको 50 वर्षभन्दा बढी समय यी रबर जरा पुलहरूको हेरचाह गर्न समर्पित गरेका छन्। श्री मोदीले उनको समर्पणको प्रशंसा गर्नुभयो र मानिसहरूलाई उनीहरूले भ्रमण गरेका मूल पुलहरूको तस्विरहरू सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गर्ने आग्रह पनि गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, हामी सबैलाई हाम्रो गाउँ र शहरहरू सफा भएको मनपर्छ, तर हामी सोच्छौँ कि हाम्रो वरिपरिको फोहोर अरू कसैले सफा गरिदिनेछन्। मध्यप्रदेशको रायगढ जिल्लाको बियोरा गाउँका दिदीबहिनीहरूले फोहोर हटाउन र त्यसबाट प्लास्टिकको झोला बनाउन थालेको कथाको उल्लेख गर्नुभयो। प्लास्टिकका झोलाहरू इको इँटामा परिणत भए र ती इँटाहरू अब रायगढको सौन्दर्यीकरण परियोजनाहरूमा प्रयोग गरिँदैछन्। कुनै समय सहरको सौन्दर्य नष्ट गर्ने प्लास्टिक अब यसको सौन्दर्यीकरणको लागि प्रयोग भइरहेका छन्। मन की बातको 135 संस्करणको समापन गर्दै श्री मोदीले सबैलाई माटोले बनेका गणपतिका मूर्तिहरू किन्न आग्रह गर्नुभयो। कारण पर्व सकिएपछि माटोका मूर्तिहरू पानीमा सजिलै साथ बिलिन जान्छ। यसरी हाम्रा नदी पोखरी र पर्यावरणलाई सुरक्षित गर्नमा धेरै मद्दत पुर्याउँछ। यसले भोकल फर लोकललाई बलियो आधार दिन सकिन्छ। उहाँले सबैलाई आफ्नो वरिपरिका सफलताका कथाहरू साझा गर्ने आग्रह पनि गर्नुभयो। जल संरक्षण गर्न आह्वान पनि गर्नुभयो र मानिसहरूलाई क्याच द रेन अभियानमा सामेल हुनु र हामीले सक्ने वर्षाको हरेक थोपा बचाउने आग्रह गर्नुभयो।
1: समाचार संध्या के साथ मैं लवली निगम। राष्ट्रपति द्रौपदी मुर्मू ने राष्ट्रपति भवन में रक्षा अलंकरण समारोह में वीरता पुरस्कार प्रदान किए। प्रधानमंत्री नरेंद्र मोदी ने कहा, सेशल्स के साथ 50 वर्ष पुरानी

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा। समय यस बेला रातिको 10:30 भइरहेछ। आवाजलाई यही पुरा हुन्छ हाम्रो सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान एफएम 103.5 मेगाहर्जमा 6:20 जाँदा पुनः उपस्थित हुनेछौ बिहानी प्रसारण सेवासँग। तबसम्मलाई हाम्रा सम्पूर्ण प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा म रश्मि पनि आजलाई भने आज्ञा चाहन्छु। नमस्ते, शुभ।

भोलि बिहान एफएम 103.5 मेगाहर्जमा 6:20 जाँदा पुनः उपस्थित हुनेछौ बिहानी प्रसारण सेवासँग। तबसम्मलाई हाम्रा सम्पूर्ण प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा म रश्मि पनि आजलाई भने आज्ञा चाहन्छु। नमस्ते, शुभ।